रानी विमान तत्कालै घटनास्थलमा पुगेर जीवन रक्षाको नौका खसालेको थियो र उद्धार गरिएको उद्धार कार्यको निगरानी गरेको थियो। नौकामा रहेको सबै भारतीय नागरिक सुरक्षित रूपमा उत्तर जीवन रक्षक नौकामा पुग्न सफल भएका थिए। आवश्यक सहायताका लागि भारतीय नौसेनाका जहाजहरूलाई पनि घटनास्थलतर्फ पठाइएको थियो। प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता शुरू भएको नेता कोइरालाको टिप्पणी। एमालेमा संविधान संशोधनको विस्तृत कार्यपालिका बनाउन उप समिति गठन। वास्तवलाई सचिवको जिम्मेवारी। पूर्वाधार मन्त्री लम्चालद्वारा निर्माणाधीन नाङटुङ्गा मुलिन सड़क आयोजनाको स्थलगत अनुगमन। पोखरा लगायतका क्षेत्रमा भारतीय पर्यटक बढेपछि स्थल मार्गबाट आउने पर्यटकका लागि नयाँ आदर्श संहिता सार्वजनिक। शुक्ला गण्डकीका फ्रेस हाउस र भेटारीहरूको अनुगमन। शुक्ला गण्डकीका मिया पण्डितबाट पत्रकार ढुङ्गानाप्रति भएको अभद्र व्यवहारको पत्रकार संघ संस्थाद्वारा भर्सना। र ओमनको तट नजिक डुब्न लागेको ढुङ्गाबाट 14 भारतीय नागरिकको उद्धार।

0: हवस् धमलाजिनज्यू सम्म पुनः साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछन्जेलसम्मको लागि समाचार सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसपार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक, गोमगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235572763।
6: ल, नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर शोरूम।
14: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
14: दीर्घायु फर्निचर शोरूम दिलीगौडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ले। फोन नम्बर 0765709604। मोबाइल नम्बर 9847061268।
14: 9856602068।
17: प्रश्न होमवर्क देखाउ त।
18: हस् टिचर।
17: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
18: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
17: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
19: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्लागण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 9856033384 र 9856067988।
20: हाम्रो मोबाइल पसल दुलेगौडामा
21: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
20: नझुक्किनुहोस्, मात्र हाम्रो मोबाइल पसलमा सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी,
22: साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन।
20: प्रोपाइटर संतोष श्रेष्ठ। हमारो मोबाइल पसल शुक्लागंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिके, सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 9856056996।
23: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
24: तर महँगो होला नि?
23: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
24: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
25: 12 अल्मुनियम अब युपीभीसी को साथमा।
24: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
25: सम्पर्क 12 युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0765414411, मोबाइल 9562928938 र 9908822938।
26: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
27: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
26: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
27: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
26: पुराना गरगहना सँग नयाँ साथ फेर,
27: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
26: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला बिहानको ठिक 6 बजे हो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असार 1 गते सोमबार, सन 2026 जून 15 तारीख अधिक जेठ कृष्ण पक्षको सोमबारे औंसी।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
0: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
1: निर्यातमा भारतको अवरोध पछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
0: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
1: र विश्वकप फुटबलमा कुराकाउलाई हराउँदै जर्मनीको फराकिलो जीत, जापान र नेदरल्याण्डसले बराबरी खेले। आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दैछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: काया कैरनमा अब खबरको सिलसिला। सातै प्रदेश सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 लागि बजेट ल्याउँदैछन्। सबै प्रदेश सरकारले सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी पूरा गरेका छन्। कुनै प्रदेशले गएको वर्षको भन्दा आकार बढ़ाएर, कुनैले घटाएर त कुनैले त्यसै आरआरीमा बजेट बनाएका छन्। प्रदेश सरकारका अधिकारीहरूले नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई पनि निरन्तरता दिएको बताएका छन्। कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आउँदो आर्थिक वर्ष 2083-84 बजेटको तयारी अन्तिम चरणमा पुगेको छ। कोशीको आउँदो आर्थिक वर्षको बजेट चालू आर्थिक वर्ष 2082-83 को तुलनामा बढ़ने भएको छ। यस्तै मध्य प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले दिउँसो 1 बजे मध्य प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ। मध्य सरकारले चालू आर्थिक वर्ष 2082-83 को भन्दा करिब 6 अर्ब रूपियाँ घटाएर बजेट विनियोजन गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 66 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ। गण्डकी प्रदेश सरकारले बजेटको आकार केही बढ़ाउने भएको छ। प्रदेशसभा बैठकमा अर्थमन्त्री जित बहादुर शेरचनले 33 अर्ब हारारीको बजेट पेश गर्ने तयारी गर्नुभएको छ। यस्तै लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा 5 अर्ब कम बजेट ल्याउने भएको छ। कर्णाली प्रदेश सरकारले आउँदो वर्षका लागि 36 अर्ब भन्दा बढ़ीको बजेट ल्याउने तयारी गरेको छ। सुदूरपश्चिम प्रदेश सरकारले ल्याउने बजेट वार्षिक वर्ष हरेक वर्ष विवादमा पर्ने गरेको छ। आवश्यकताका आधारमा भन्दा पनि पहुँच तथा बिचौलियाको प्रभावका आधारमा बजेट बन्दै गएको आरोप लाग्ने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
3: संविधान बनेको 11 वर्षपछि पालिकाहरूले मालपोत सेवा सम्बन्धी अधिकार पाएका छन्। सरकारले मालपोत र नापी सम्बन्धी नियमावली संशोधन गर्दै यस सम्बन्धी अधिकार पालिकालाई दिएको हो। दुवै नियमावली राजपत्रमा प्रकाशित भएसँगै अब पालिकाबाटै जग्गा सम्बन्धी सम्पूर्ण काम गर्ने बाटो खुलेको छ। यसका लागि पालिकाहरूले गृह कार्य समेत अगाडि बढ़ाइसकेका छन्। संविधान जारी भएको 11 वर्षसम्म बल्ल पालिकाहरूले संविधान प्रदत्त अधिकार पाएका हुन्। स्थानीय तल अधिकार हस्तान्तरण भएसँगै अब जग्गाको स्वामित्व हस्तान्तरण सम्बन्धी काम पालिकाबाटै हुने भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता सहसचिव गणेश दत्त भट्टले बताउनुभयो। नियमावली जारी भएसँगै अब हामी स्थानीय तहलाई मालपोतको सिस्टममा एक्सेस दिन्छौं। उहाँ भन्नुहुन्छ, स्थानीय तहले भूमि शाखा मार्फत मालपोत र नापिक कार्यालयले दिँदै आएका सेवा प्रदान गर्नुपर्ने हुन्छ, तर पालिका तहका कर्मचारीसँग यस सम्बन्धी अनुभव भएका कर्मचारी नहुने भएकाले शुरूमा समस्या हुन सक्ने अवस्था छ। यसका लागि सबै पालिकाका कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ। आजको नयाँ पत्रिकामा खबर छ,
2: रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने भएको छ। सरकारले रासायनिक मल नियन्त्रण आदेश 2055 बमोजिम निजी व्यवसायलाई रासायनिक मल आयातको अनुमति दिएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयले दर्ता भएका 77 कम्पनीलाई मल आयातको अनुमति दिएको हो। पश्चिम एसियाली देशमा भएको युद्धका कारण ग्लोबल टेण्डर मार्फत रासायनिक मल आयात हुन नसकेपछि निजी कम्पनीले पनि मल ल्याएर वितरण गर्न सक्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठले दर्ता भएका कम्पनीले डीएपी, यूरिया र पोटास बाहेक अरू मल निजी क्षेत्रले आयात गरिरहेको जानकारी दिनुभएको छ। मन्त्रालयका अनुसार निजी क्षेत्रले ल्याउने मलमा सरकारले कुनै पनि प्रकारको अनुदान सुविधा उपलब्ध नगराउने भएकाले नेपाल आइपुग्ने त्यस्ता मलको लागत मूल्य कम्पनीले ढुवानी तथा नाफा जोडेर किसानलाई बिक्री गर्नेछन्। निजी क्षेत्रबाट मल ल्याउँदा लागत मूल्य महँगो पर्ने हुँदा रासायनिक मलको मूल्य भने महँगो पर्ने देखिएको छ। धान रोपाई शुरू हुँदा बजारमा मलको अभाव छ। माग अनुसार मल आयात नहुँदा वर्षेनी धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेको खबर गोर्खापत्रले लेखेको छ।
3: नेपाली चिया निर्यातमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ मापदण्डका कारण प्रियाची नेपाली उद्योग बन्द हुने भएका छन्। निर्यात अवरोधका कारण आजदेखि इलामका 53 उद्योग बन्द गरिँदैछन् भने झापाका 30 चिया उद्योग असार 4 गतेदेखि बन्द गर्ने घोषणा गरिएको छ। निर्यात ठप्प भएपछि सूर्योदय नगरपालिकाका 53 चिया उद्योगले आजदेखि उत्पादन बन्द गर्ने घोषणा गरेका छन्। सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अनुसार भारतीय बजारमा पुगिसकेको 3,00,000 किलोभन्दा बढ़ी नेपाली चिया गुणस्तर परीक्षणका नाममा रोकिएको छ। उद्योगहरूमा थप 7,00,000 किलोभन्दा बढ़ी तयारी चिया मौजदात छ। चिया प्रशोधन बन्दले उद्योगमा कार्यरत श्रमिक मात्र प्रभावित हुँदैनन्, चियापत्ती टिप्ने श्रमिकको रोजगारीमा समेत असर पर्नेछ। उद्योग बन्द लम्बिए हरियो चियापत्ती बाटोमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। बोटमै हुर्किँदा किसान पनि सोझै मर्कामा पर्नेछन्। निर्यात रोकिएका कारण किसानलाई यसअघिकै हरियो चियापत्तीको मूल्य भुक्तानी गर्न कठिन भइरहेको उद्योगीहरूले बताएका छन्। एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले उत्पादन भएको चिया बिक्री हुन नसक्दा उद्योग सञ्चालन असम्भव बन्दै गएको बताउनुभयो। यसैबीच चालू आर्थिक वर्षको पहिलो 6 महिना साउनदेखि पुषसम्म साना, मझौला र ठूला गरी देशभर थप 461 उद्योग दर्ता भएका छन्। गएको वर्षको यही अवधिको तुलनामा यस वर्ष नयाँ दर्ता भएका उद्योगको संख्या 120 कम हो। गएको आर्थिक वर्षको पहिलो 6 महिनामा देशभर थप 581 उद्योग दर्ता भएका थिए। गत आर्थिक वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता संख्यामा कमी हुनुलाई देशको सुध्रिन नसकेको लगानी मैत्री वातावरणसँग जोडेर हेरिएको छ। उद्योग राज्यको प्राथमिकतामा नपरेको, उद्योगमा जग्गा वन कर्मचारी लगायत लामो समयदेखि जगडिएका समस्या समाधान नभएको लगायतका कारण उद्योगमा आकर्षण घट्दै गएको उद्योगीहरू बताउँछन्। हालै सार्वजनिक राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले गएको वर्षको 6 महिनाको तुलनामा यस वर्षको यही अवधिमा नयाँ दर्ता उद्योग संख्या घटेको खबर आजको कान्तिपुर दैनिकमा छ। यससँगै उद्योग राज्यको प्राथमिकतामा नपरेको र जग्गा वन कर्मचारी लगायत लामो समयदेखिका समस्या समाधान नभएका कारण उद्योगमा आकर्षण घट्दै गएको समेत व्यवसायहरूले बताएका छन्।
2: काया कैरनमा बाल विवाहको अवस्था बारेको रिपोर्ट सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
5: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगुबु बसबार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक गोङगुबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841168788 9825572763।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
2: वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने, निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा, चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको व्यवसायको गुनासो लगायतका खबर प्रस्तुत गर्यो।
3: अब बाँकी खबर। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको प्रादेशिक र जिल्ला अधिवेशनहरू धमाधम भइरहेका छन्। पार्टीमा गुटबन्दी नरहेको शीर्ष नेतृत्वले दावी गरिरहे पनि जिल्ला र प्रदेशका अधिवेशनमा भने स्पष्ट रूपमा गुटबन्दी र दुई प्यानल देखिएका छन्। संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको दुईवटा धार बनाएर नेतृत्व चयन भइरहेका छन्। अर्थात 2079 असार 7 गते स्थापना भएको रासोपामा फाउण्डर्स र फलोअर्सको रूपमा उम्मेद्वार तथा कार्यकर्ता विभक्त छन्। यसले परम्परागत पार्टीहरू जस्तै रासोपा पनि गुटबन्दी र पदको हानथापमा

0: केन्द्रीय नेतृत्वमा सीमित बहस तीव्र बन्दै तल्ला कमिटीसम्म पुगेको छ। केन्द्रीय सचिवालयद्वारा गठित चुनावी समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले आयोजना गरेको बागमती प्रदेश स्तरीय भेलासँगै बहस प्रदेश र जिल्ला तहसम्म विस्तार भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: फौजदारी न्याय प्रणालीको आधारभूत सिद्धान्त हो, पहिले सुन्ने अनि मात्र थुन्ने। दोषी छुट्नु तर एकजना पनि निर्दोष नफसुन् भन्ने नै यसको मूल भावना हो। तर पछिल्लो समय नेपाल प्रहरीले कतिपय व्यक्तिलाई पहिले नियन्त्रणमा लिने र त्यसपछि मात्र कसुरबारे खोजी गर्न थाल्ने प्रवृत्ति देखिएको छ। पूर्व डीआईजी पितामर अधिकारी भन्नुहुन्छ, कुन कसुर फौजदारी हो, कुन देवानी हो भन्ने कानूनले स्पष्ट गरेको छ। त्यस अनुसार प्रहरीलाई काम गर्न स्वायत्त छोड्नुपर्छ। यस्तै प्रहरी प्रवक्ता अभिनारायण काफ्ले हामी प्राविधिक प्रमाणसहित निष्पक्ष अनुसन्धान गर्ने काममा केन्द्रित छौं भन्नुभएको छ भने राष्ट्रिय मानवाधिकार आयोगकी पूर्व सदस्य मोहन अन्सारीले अनुसन्धान विशुद्ध प्रहरीको जिम्मेवारी हो भन्ने राजनैतिक नेतृत्वले बुझ्नुपर्छ भनेर लेख्नु भएको छ। पहिले पक्राउ पछि कसुर खोज्ने प्रवृत्ति, शक्ति दुरूपयोगकी अनुसन्धानमा लापरवाही शीर्षकको खबर कान्तिपुरले लेखेको छ।
0: विवाहको कानूनी उमेर 20 वर्ष भए पनि लुकीछिपी गरिने बालविवाह अझै कायमै छ। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बालविवाह हुने गरेको छ। नेपालमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा अहिले संसददेखि सार्वजनिक ठाउँमा पनि बहस चल्न थालेको छ। थप जानकारी सहित साथी सम्झना महर्जन।
2: हिजो आज शहरमा मात्र होइन गाउँ गाउँमा समेत बाल विवाह गर्न हुँदैन भन्ने सचेतना पुगेको छ। तर अहिले देखिने गरी नभई लुकी छिपी गर्ने बाल विवाह अत्यधिक रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र।
3: विगतको तुलनामा विस्तारै बाल विवाह चाहिँ कम हुँदै गएको अवस्था चाहिँ छ। बाल विवाह चाहिँ गर्न हुन्न भने चाहिँ गाउँको दूर दराजसम्म पुगेको देखिन्छ। कहीँ बाल विवाह भयो भने रिपोर्टिङ गर्ने सिस्टम चाहिँ छ। यद्यपि अहिले पनि कतिपय ठाउँहरूमा ठाउँ विशेषमा सबै ठाउँ होइन केही ठाउँ विशेषहरूमा चाहिँ धर्म संस्कृति र परम्पराले गर्दाखेरि कतिपय ठाउँहरूमा अनसिन रूपमा चाहिँ बाल विवाह भइरहेको पनि भेटिया छ। मुद्दाकै कुरा गर्ने भने मुद्दाकै रूपमा आएको चाहिँ एकदम कम भएर गएको अवस्था छ। अहिले
2: विगतका तुलनामा बाल विवाहको उजुरी तथा सूचना एकदमै कम आउने गरेको प्रहरीको तथ्याङ्क छ। एक वर्षमा 77 जिल्लामा जम्मा 61 मात्रै बाल विवाहको उजुरी दर्ता भएको तथ्याङ्कले पनि लुकी छिपी बाल विवाह धेरै नै हुने गरेको प्रहरीको अनुमान छ। यही सन्दर्भमा विवाहको उमेर 20 वर्षबाट घटाएर 18 वर्ष पुर्याउनु पर्ने विषयमा पनि चर्चा हुन थालेको छ। विवाहको कानूनी उमेर घटाउने बहस किन चलिरहेको छ त? राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा प्रमुख गीता कुमारी दाहाल।
4: उमेर घटाएपछि त बालविवाह न्यून देखिन्छ नि त, होइन? देखिँदैन नि। अहिले त 20 वर्ष छ र पो, यो 20 वर्ष भन्दा मुनिकोले चाहिँ बालविवाह गरेको धेरै देखिन्छ त। तर 18 वर्ष भयो भने त 2 वर्ष त त्यो स्टोर भयो नि, होइन? त्यसले चाहिँ कम देखाउँछ। एउटा जनसंख्यालाई पनि वृद्धि गर्नलाई हो कि बालविवाहलाई प्रोत्साहन दिन खोजेको उमेर घटाएर भए पनि भन्ने हुन्छ। त्यही भएर चाहिँ बाल विवाह यसलाई घटाउन पनि खोजिएको छ। यसका पछाडि हिडेन तत्त्वहरू धेरै छन्। धेरै खोजी नीति गर्नुपर्नेछ। के कारणले हो त? किन कानूनहरू परिवर्तन गर्न खोजियो त? साँच्चै समाज भए भए अवस्था हो कि अथवा यसका त अरू नै कारणहरू छन्? प्रत्यक्ष समस्यामा त महिलालाई पर्छ नि, बालिकालाई पर्छ नि।
2: नेपाल दक्षिण एसियामा बाल विवाहको उच्च दर भएका देशहरू मध्ये एक हो। मध्य प्रदेशमा सबैभन्दा बढ़ी बाल विवाह हुने गरेको छ। प्रहरीमा उजुरी पर्ने बाल विवाहको घटनामा पनि पीड़ित समूह 16 देखि 18 वर्षका हुने गरेकाले विवाहको कानूनी उमेर घटाउनु पर्ने बहस चलिरहेको जानकारहरू बताउँछन्। विवाहको कानूनी उमेर घटाउनु भन्दा बाल विवाह रोक्न नै आवश्यक पहल थाल्नु पर्नेमा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी मिश्रको जोड़ छ।
3: विवाहको यसको हकमा चाहिँ त्यो मलाई यो 20 वर्ष जुन एज राखिया छ यो चाहिँ राम्रै छ जस्तो लाग्छ। किन भन्दाखेरि पढ्ने मान्छेले पनि करिब करिब पढेर त्योभन्दा माथिल्लो लेभलमा पढेर जान सक्ने अवस्थाहरूको विषय एनालाइसिस पनि गर्न सक्ने भयो। अलिकति एवेरनेसको पाटोमा जानुपर्छ। कहिलेकाहीँ कानून र परम्परा बीच द्वन्द हुनसक्छ, कानून र चाहिँ सोसाइटी बीच द्वन्द हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानून, कानून र सोसाइटी द्वन्द हुने गरी कानून बनिरहेको छैन। हामीलाई यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ यो एवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
1: नेपालमा बाल विवाह

0: तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि भइरहेको प्रयासको विषयमा जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी गौतम मिश्र र राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव गीता कुमारी दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5253
1: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
3: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
1: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
4: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रातो रंगको आकर्षक कोका कोला टी शर्ट लगाएका एक दारीवाल युवा अमेरिकाको टेक्सास राज्यको अर्लिङटनमा रहेको विशाल एटीएनटी स्टेडियमभित्र व्यस्त देखिनुहुन्छ। 2026 फिफा विश्वकपका लागि डल्लास स्टेडियम नाम दिएको यो रंगशालाभित्रका उहाँका तस्विर र भिडियो पछिल्ला 3 हप्तादेखि सामाजिक सञ्जालमा भाइरल छन्। विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवसँग जोड़िनुभएका उहाँ नेपालीका लागि गर्व बन्नु भएको छ। ती युवा हुनुहुन्छ 29 वर्षीय अश्विन राज पोखरेल। सन् 2018 अमेरिकामा बस्दै आउनुभएका पोखरेल विश्वकपमा कोका कोलाका लीड सुपरभाइजरका रूपमा डल्लास रंगशालामा कार्यरत हुनुहुन्छ। विश्वकपका खेल हुने अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशाला मध्ये सबैभन्दा धेरै खेल आयोजना गर्ने रंगशाला यही हो। फिफा विश्वकपको 23 संस्करण सह आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच शुक्रबार राति मेक्सिको सिटीमा भएको खेलबाट औपचारिक रूपमा शुरू भइसकेको छ। विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा तयारीमा नेपाली जोड़िएको यो पहिलो अवसर भने होइन। सन् 2022 कतार विश्वकपका लागि पूर्वाधार निर्माणमा हजारौं नेपाली श्रमिकले योगदान दिएका थिए। आजको कान्तिपुर दैनिकले यो खबर लेखेको छ।
0: अब विदेशको खबर। झण्डै 3.5 महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनान सहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उप विदेश मन्त्री काजिम घरिबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिइएको पुष्टि गर्नुभएको छ। उहाँका अनुसार सम्झौताको औपचारिक हस्ताक्षर अघि आउँदा केही दिनभित्र प्राविधिक र कूटनीतिक तहमा छलफल हुनेछ। सम्झौता अनुसार दुवै पक्षले युद्ध विराम कायम राख्ने, हर्मुज जलमार्ग खुला गर्ने, समुद्री यातायातमा लगाइएका अवरोध हटाउने तथा भविष्यका विवादहरू वार्ता मार्फत समाधान गर्ने आधार तयार गर्ने सहमति गरेका छन्। साथै आउँदो 60 दिनसम्म विस्तृत वार्ता सञ्चालन गरी स्थायी राजनीतिक तथा सुरक्षा समझदारीको खाका तयार गरिने पनि सहमति भएको छ।
5: अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजयी शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डसले अंक बाँडेका छन्। द लास्टमा सम्पन्न समूह एकको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 को बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर 57 मिनटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए। त्यसपछि 64 मिनटमा क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सृजना गर्दै 88 मिनटमा डाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरीसँगै दुवै टोलीले पहिलो खेलबाट समान एक एक अंक बटुलेका छन्। यता ह्युस्टनमा सम्पन्न समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोल अन्तरको फराकिलो जित निकालेको छ। खेलको 6 मिनटमै फेलिक्स नेमेचाले जर्मनीलाई अग्रता दिलाएका थिए, तर 81 मिनटमा लिभानो कोमेन्सियाले विश्वकपमा कुराकाओको इतिहासकै पहिलो गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि जर्मनीले खेलमा पुनः नियन्त्रण कायम गर्दै लगातार गोल गर्यो। निको स्लोटरबेक, काई हाइबर्ट्स, जमाल मुसियाला, नाथानियल ब्राउन र डेनिज उन्डाभले गोल गरेका छन्। हार्बर्ट्सले 2 गोल गर्दै टोलीको जितमा महत्वपूर्ण योगदान दिए। जोसुआ किमिखले 2 गोलका अवसर सृजना गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्। यो जितसँगै जर्मनीले समूह ईमा बलियो शुरूआत गरेको छ भने उराकाओले पहिलो खेलमै हाल ठूलो हार बेहोरेको छ। यसैबीच फिलाडेल्फियाले समूह ई अन्तर्गत आइभरी कोस्ट र इक्वेटर बीचको खेल अहिले चलिरहेको छ। 74 मिनट चलिरहँदा दुवै टोलीले गोल गर्न सकेका छैनन्। दुवै टोली विजय शुरूआत गर्ने लक्ष्यसहित मैदानमा छन्। विश्वकप अन्तर्गत आज हुने अर्को खेलमा समूह एफका स्वीडेन र ट्युनिसिया खेल्दैछन्। मेक्सिको मोन्टेरेमा हुने यो खेल नेपाली समयअनुसार आज बिहान 7:45 शुरू हुनेछ।
0: काया कैरनमा अब केही खबर संक्षेपमा। परराष्ट्र मन्त्री शिशिर खनाल 4 दिने औपचारिक भ्रमणका लागि चीनको राजधानी बेजिङ पुग्नु भएको छ। चीनिया विदेश मन्त्री याङ ईको निमन्त्रणामा भएको भ्रमणलाई नेपाल चीन सम्बन्ध सुदृढीकरण, आर्थिक कूटनीति विस्तार तथा लगानी प्रवर्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ।
5: आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मधेस प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ।
0: नेपालले ट्रान्स एसियन रेलवे टीएआर नेटवर्कको सम्झौतामा हस्ताक्षर गरी सदस्यता प्राप्त गरेको 2 दशक बित्न लागेको छ। द्रुत रेलमार्गको सपना देख्न थालिएको छ, तर एसिया युरोपसम्मको रेल यात्रा पहुँचको परिकल्पना गरिएको रेलमार्ग आयोजनाको काम भने सुस्त रहेको खबर गोर्खापत्रले लेखेको छ।
5: कैलालीको गोदावरी नगरपालिका 4 गाईमारेमा वनका कर्मचारीले टेम्पो भीरबाट खसालिदिएको घटनामा स्थानीय प्रहरीले अनुसन्धान अगाडि बढ़ाएको छ। डिभिजन वन कार्यालय धनगढ़ी र सब डिभिजन कार्यालय अत्तरियाबाट 12 कर्मचारीलाई हिजो नियन्त्रणमा लिएर घटनाबारे सोधपूछ थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल सिन्हाले बताउनुभयो। पक्राउ पर्नेमा वन रक्षकदेखि अधिकृत तहसम्मका कर्मचारी रहेका खबर आजको नयाँ पत्रिकामा छ।
0: नेपालको सबैभन्दा जेठो संवैधानिक अंग लोक सेवा आयोगले सार्वजनिक प्रशासनतर्फको पदपूर्तिलाई थप सुदृढ़ बनाउने तथा पहुँच अभिवृद्धि गर्ने रणनीतिका साथ काम अगाडि बढ़ाएको छ।
5: केन्द्रीय कृषि प्रयोगशालाले 25,090 तरकारी नमूना परीक्षण 126 उपयोग गर्न नहुने विषादी प्रयोग भएको पाइएको छ। प्रयोगशालाले चालू आर्थिक वर्ष 82-83 पहिलो 9 महिनामा देशका 12 ठाउँमा त्यो संख्याका नमूना परीक्षण गरेकामा 126 खान नहुने र 49 केही दिन पर्खेर मात्र खान मिल्ने विषादीको मात्रा पाइएको हो।
0: काया कैरनमा अब पालो उखानको
5: सोमबारे औंसी के बार पर्यो, काटेको बोको के बेथाले मर्यो।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सुशासन र उत्पादनलाई प्राथमिकतामा राखेर प्रदेशहरूले आज बजेट ल्याउँदै नयाँ कार्यक्रम थपेर पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता।
0: मालपोत र नापीको काम अब पालिकाबाटै, संविधान बनेको 11 वर्षपछि अधिकार हस्तान्तरण, रासायनिक मलको आयात निजी क्षेत्रले पनि गर्न पाउने।
5: निर्यातमा भारतको अवरोधपछि 83 चिया उद्योग बन्द गर्ने घोषणा। चालू आर्थिक वर्षमा उद्योग दर्ता कम, उद्योग राज्यको प्राथमिकतामा नपरेको गुनासो।
0: अमेरिका र इरान बीच ऐतिहासिक शान्ति सम्झौता, 3.5 महिनादेखिको युद्ध अन्त्य हुँदै।
5: र विश्वकप फुटबलमा कुराकाओलाई हराउँदै जर्मनीको फराकिलो जित, जापान र नेदरल्याण्डसले बराबरी खेले। आइभरी कोस्ट र इक्वेडर बीचको खेल चल्दै।
0: र अन्त्यमा आजको कार्टुन, आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ हर्क साम्पाङ जस्तै देखिने मान्छे संसद बैठक शुरू हुनु बित्तिकै जुरुक्क उठेका छन् अनि हातमा रहेको मोबाइलमा फेसबुक देखाउँदै उनी भन्दैछन्, प्रधानमन्त्रीज्यूले आफ्नो फेभरेट देशले विकल्प वर्ल्ड कप खेलेको छैन भनेर फेसबुकमा पोस्ट दिनु भएको छ, कुन हो उहाँको फेभरेट देश, यहाँ आएर भन्नु पर्यो सभामुख महोदय। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
2: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
3: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0965905511। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको।
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
2: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
2: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848440000।
5: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
6: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
5: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
7: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनीटार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9161-38981।
8: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
9: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
8: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
9: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
8: ए त्यसो भए त म गइहाले,
9: चिया त पिएर जाऊ।
8: अहिले हतार छ, पछि आउँदै गरौँला है।
10: दीर्घायु फर्निचर सोरुम,
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
12: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765 मोबाइल नम्बर 9840-61268
11: 9850-60268।
2: हाम्रो मोबाइल पसल दुलीगौंडामा
13: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
2: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
11: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850-56996।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
0: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालढुङ्गा।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
15: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी दुई, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 9552938 र 9908222938।
17: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुन चाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथ फेर,
18: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौंडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
20: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
19: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
20: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
19: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला।
20: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9811969902।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
22: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811।
23: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
24: आहा, कति राम्रो देखिएको, कोठा नै चेटिक्कै भयो है बुढी।
23: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
21: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4, भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
26: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
25: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
0: शुक्ला गण्डकी एफएम 97.6।
1: रेल मन्त्रीले रिजाइनेसन गरेको कुरा सुन्नु भएको होला नि त?
3: सुनिया छ, प्रश्न उठ्दाखेरि नेपालमा पनि गरेका छन् कतिपयले त।
1: आलु कुहिदा कृषि मन्त्रीले रिजाइनेसन गरेको कुरा त देख्नु भयो होला, इतिहास हेर्नु भएको होला।
3: हाम्रो त ट्रेन यस्तो छ, देशै कुहिदा प्रधानमन्त्री त हाँसेर बसिरहेको हुन्छ। अब यो देश त यस्तो छ नि त, तपाईँहरूले त हिजो
1: होइन यस्तो छ क्षेत्र ल, ठिक छ, हामीले मिस्टेक गर्यौँ अरे, ल हामीले गल्ती गर्यौँ, तर यो प्रश्न त उहाँहरूमाथि पनि त उठिरहेको छ नि त।
3: प्रश्न त उठ्छ, समय भएको छैन, अझै प्रश्न चाहिँ
1: आज आज आज पनि सुकुम्बासीहरू बिचल्लीमा छन्, कतिखेर घर भट्काइदिन्छ, कतिखेर विस्थापित हुनुपर्छ, यो पनि एउटा आतंक हो नि त। आतंक कसले सिर्जना गरिरहेछ? स्वयं प्रधानमन्त्रीले सिर्जना गरिरहेछ अथवा राज्यले गरिरहेछ, गृहमन्त्रीले त्यो सिर्जना गरिरहेको अवस्था छ, त्यसको व्यवस्थापन गर्ने कुरा हो खेमसर। त्यसै चाहिँ यहाँहरूमाथि प्रश्न उठिसकेपछि जवाब दिनुपर्छ। आज प्रधानमन्त्रीको बारेमा अनेक प्रश्नहरू उठेको छ,
3: होइन? नेपालले भारतको सीमा कहाँ कहाँ मिच्याएको छ? मेरोपनि चौधरीजी, तपाईँ सीमानाकै मान्छे हो नि, होइन?
1: होइन, त्यो विषयमा त उहाँले भन्नुपर्छ, हामी त मिचेकै छैनौ भनिरहेछौँ त। नेपालले भारतको कुनै पनि सिमाना मिचेको छैन भन्ने कुरा, त्यो विषयमा त हामी कन्फिडेन्स छौँ। तर आज हाम्रो स्वयं प्रधानमन्त्री जसले सिमानाको रक्षा गर्नुपर्ने हो, उहाँले नै हामीले पनि इन्डियाको भूमि मिचिरहेका छौ भन्ने कुरा स्टेटमेन्ट दिइराख्नु भएको छ। अझ यसलाई अनेक उहाँको वरिपरि आसेपासेहरूले जस्टिफाइड गर्ने प्रयास गरिराख्नु भएको छ। बबलु गुप्ताको कुरा तपाईँले सुन्नु भएको छ, इन्डियाको मान्छेले नेपालको भूमि मिचेर घर बनाएको छ,
3: होइन? सांसदको के कुरा गर्नुहुन्छ अहिले, होइन? 10 गजाका ती साँधहरूलाई हेरेर वारिपारी गोरु बाँधेको त देखाइरहेछन् भनेपछि यसलाई पुष्ट्याइ गर्न खोजिँदैछ क्या? यो जति नेगले नकारात्मक केही पनि हुन सक्दैन, होइन? जनताले बुझ्नुपर्छ।
1: यो त सुन्नु न खेमसर, यो त अब मेरो आफ्नो मुखबाट भन्न मिल्ने होइन, यो त राष्ट्रघाती देशद्रोही बित्तै हो नि त। आफ्नो भूमि अर्कोले मिचेको छ तर हामीले मिचेका छौँ भने तिनी तस्विरहरू पिक्चरहरू पोस्ट गर्ने कुरा, जस्टिफाइड गर्ने कुरा, भ्रमित भ्रम सिर्जना गर्ने कुरा, यो त बेठिक कुरा होला नि त। त्यसैले यो सरकार, अहिले बनेको सरकार केवल यो जुन आफूलाई सुशासनका कुरा गरिएको छ, सुशासन भन्दा कुशासन देशद्रोही विषय हो। यसको जस्टिफाइड अब यसको उत्तर जवाब त पीएमले दिनुपर्छ, तर पीएमले स्केप गरिराख्नु भएको छ आफूलाई। पीएम भन्ने चाहिँ जनताहरूको अभिभावक, नेपालको अभिभावक हो नि त। उहाँले म यसरी गरिरहेको छु, यसरी गर्ने प्रयास गरिरहेको छु, एक दिनमा यो हुन्छ भन्ने कुरा जनतालाई आश्वस्त त बनाउनु पर्छ नि त। अब सांसद हो, सांसदबाट स्केप गर्ने कुरा, सांसदमा आएर नबोल्ने कुरा, म बोल्दैन भन्ने कुरा, फार्म गर्छु भनिराख्ने कुरा, यसले कुनै अर्थ राख्दैन। हेर्नुहोस्, सांसद प्रधानमन्त्री सांसदप्रति जवाबदेही भन्ने कुरा, सांसदमा आएर स्टेटमेन्ट दिने कुरा, जनताहरूले आश्वास कन्फिडेन्स बनाउने कुरा, आफ्ना भिजन बताउने कुरा होला नि त। तर यो केही नगरिकन काम के गर्नुभएको छ उहाँ, त्यो हामीले त थाहा भएन, होइन? तर मान्छेले भन्दै थिए कहिले छोरी खेलाइराख्नु भएको थियो, कहिले के गरिराख्नु भएको थियो, कुनै होटलमा बसेर के तानिराख्नु भएको थियो भन्ने प्रश्न पनि त उठिरहेछ नि त। संसद राष्ट्रपतिले सम्बोधन गर्ने दिन सबैभन्दा ठूलो कुरो प्रधानमन्त्रीको त्यो ठाउँमा उपस्थित हुने कुरा हो र उपस्थित हुने कुरा, योभन्दा अर्को इम्पोर्टेन्ट कुरा हुनै सक्दैन, अर्को महत्वपूर्ण विषय हुनै सक्दैन। तर आज पीएमले त्यसलाई निग्लेक्ट गरिराख्नु भएको छ। सांसदले कुनै पनि विषयमा प्रश्न उठाइसकेपछि तपाईँ त्यसको जवाब दिने कुरा योभन्दा महत्वपूर्ण अर्को विषय हुनै सक्दैन, त्यो विषयमा उहाँ नेग्लिजेन्सी गरिराख्नु भएको छ। भन्नाले पीएम सांसदप्रति जवाबदेही, संसद जनता प्रतिको जवाब दिए भन्ने कुरामा उहाँले ध्यान दिनुपर्छ। उहाँहरूले यसैले सुशासन भन्नुहुन्छ, सुशासन उहाँको नयाँ के व्याख्या गर्ने मान्छे अथवा आविष्कारक त होइन, सबै जनताले एकै पटक पत्याइदिनुपर्छ भन्ने छैन होला नि त, इच्छा भन्नुहोस् त, त्यो त डेमोक्रेसी हो, आफूले लागेको कुरा उठाउन पाइन्छ। जस्तै आज मैले पनि भन्दैछु, पीएमले जुन बोल्नुभयो, जुन स्टेटमेन्ट दिनुभयो, त्यो विषयमा संसदमा आएर कि एक्सक्युज गर्नुपर्छ कि यो ठाउँमा, यो जिल्लाको यो ठाउँमा यति एरिया पूर्वी हामीले मिचेका छौं भनेर जस्टिफाई गर्नु पर्यो, यो त गर्नु पर्ने होला नि त,
3: होइन? सांसदहरूले गरिरहनु भएको छ नि त, यहाँ मिचेको छ भनेर तस्विरहरू आइरहेछन् नि त, होइन? राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले
1: होइन यसले त बेठिक तरिकाले होइन इन्डियाको फोटा खिचेर ल यसरी एउटा मिचेको छौ भन्ने कुरा, यो जतिको हावादारी कुराहरू के हुन सक्छ?
3: हस्, मेघवाणी चौधरीजी, यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ नेकपाका नेता एवं पूर्व मन्त्री मेघवाणी चौधरी, आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछ।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौँ।
5: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा, आज नै डाउनलोड गर्नुहोस्।
6: हरो विषयमा सारो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क, सबैका लागि ब्याङ्क डिसोम फाइबर नेट।
3: यतिखेर हाम्रो बेसमा नेकपा एमालेका नेता खिमलाल भट्टराई हुनुहुन्छ। भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: गुड मर्निङ, धन्यवाद।
3: लोभी पार्टीले पार्टी फुटाउन सक्छन्, सतर्क रहनु होला। पार्टी अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेमा लोभी पार्टीहरू को को छन्? अहिले
7: मैले त सुनेको छैन उहाँले भनेको, होइन? मिडियामा अलिअलि मैले देखेँ,
3: होइन? हिजो चाहिँ उहाँले भन्नुभएको छ एउटा कार्यक्रममा, लोभी पार्टीहरूले पार्टी फुट्दैछ
7: भन्नुभएन। भन्नुभएको हो भने त्यो गलत भन्नुभयो। नेकपा एमालेमा उहाँका सहयोद्धाहरू हुनुहुन्छ, उहाँहरूले जसलाई भन्नुभयो भन्ने कुरा मिडियामा सुनियो, त्यो कुरा चाहिँ त्यो गलत नै हो। उहाँले त्यस्तो भन्नुभएको छैन भन्ने लाग्छ मलाई त।

0: त्यस्तो आइसक्यो, उहाँका मुखारविन्दुबाट आएका विषयहरू हामीले यहाँ तथ्य प्रमाण फेला पारिसक्यौँ, अब तपाईँले भनिरहनु भएको छैन, भन्नुभएको छैन भनेर त कहाँ पत्याउने त भने?
1: अब उहाँले त्यसो भन्नुभयो भनेदेखि त्यो गलत हो र उहाँका सहयोगदाहरू हुनुहुन्छ
0: होइन, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फोड्न खोज्दै हुनुहुन्छ, त्यो तयारी गरिरहनु भएको छ, राति राति पनि लामो समय डिस्कसन गरिरहनु भएको छ, मलाई हटाउनु खोज्नु भएको छ, म हट्दैन भन्नु भएको छ क्या उहाँले?
1: त्यो कुरा चाहिँ के छ भन्दाखेरि, हामी अहिले जुन ठाउँमा पुगेका छौँ, यो पार्टी नेपाल कम्युनिस्ट पार्टी एमाले जुन अवस्थामा पुगेको छ, यसको समीक्षा गर्नुपर्ने र त्यो समीक्षामा अडिएर यो पार्टीलाई पुनर्गठन र पुनर्जागृत गरेर अगाडि बढ्नुपर्ने जुन विषय छ, यो नेकपा एमालेको जिन्दगीका लागि यो अपरिहार्य विषय बनिसकेको छ र जनताको आदेश पनि नेकपा एमाले आफूलाई चाहिँ सच्याओस्, नेकपा एमाले आफूभित्र कमजोरी छन्, अरू बाह्य आक्रमण पनि छ नेकपा एमालेका प्रति, नेकपा एमालेका प्रति घेराबन्दी पनि हुन सक्दछ, तर मुख्य कुरा भनेको नेकपा एमालेभित्र आफ्ना कमजोरीहरू छन् जुन कारणले गर्दाखेरि आज नेकपा एमाले यो अवस्थामा पुगेको छ। त्यसकारणले जनताले आफ्नो मत मार्फत के आदेश दिएका छन् भन्दा, यो नेकपा एमाले आफ्ना कमजोरी खोतल्नु पर्दछ, यसको समीक्षा गर्नुपर्दछ र आफूलाई पुनर्संरचित गरेर अगाडि बढ्नुपर्दछ, पुनर्गठन गरेर अगाडि बढ्नुपर्दछ, यसको नेतृत्वको सन्दर्भमा, सांगठनिक जीवनको सन्दर्भमा, यसको वैचारिक कार्यदिशाको सन्दर्भमा यसले चाहिँ आफूलाई पुनर्गठित गरेर अगाडि जानुपर्छ, कार्यशैलीमा पुनर्गठन हुनुपर्छ। एउटा कम्युनिस्ट लोकतान्त्रिक पार्टीको रूपमा नेकपा एमाले अगाडि आउनुपर्दछ भन्ने जनताको आदेश छ। त्यो जनताको आदेशलाई यति बेला चाहिँ पार्टीको उपाध्यक्ष विष्णु पौडेल र यति बेला शंकर पोखरेल पार्टीको महासचिव उहाँहरूले यो जनताको आदेशलाई प्रतिबिम्बित गर्ने र त्यसलाई चाहिँ बाहिर ल्याउने काम गर्नुभएको छ। यो एकदमै जायज छ। कमरेड विष्णु पौडेल र कमरेड शंकर पोखरेलले यति बेला चाहिँ नेकपा एमालेलाई जनताको जुन आदेश छ, पार्टी कार्यकर्ताहरूको जुन भावना र आदेश छ त्यसलाई प्रतिबिम्बित गरिरहनु भएको छ, यो ठिक छ।
0: यसको मतलब चाहिँ पार्टी महासचिव र पार्टी उपाध्यक्ष विष्णु पौडेलले जुन जुन काम गरिरहनु भएको छ, अबको नेतृत्व केपी शर्मा ओलीबाट हुँदैन, अब चाहिँ एमाले रिफर्म हुनुपर्छ, त्यो ढंगले चाहिँ पार्टी अगाडि बढाउनुपर्छ भन्ने हिसाबले एउटा अभियान चलिसक्यो होइन?
1: रिफर्म हुनै पर्दछ। यसमा के छ भन्दाखेरि, पार्टी अध्यक्ष स्वयंले पनि नेकपा एमाले पुनर्गठित भएर अगाडि बढ्नु पर्दछ भनेर नै आफ्नो अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकबाट उहाँ स्वयंले चाहिँ पार्टी पुनर्गठित हुनुपर्दछ, पार्टीले ठिक छ यसलाई समीक्षा पनि गरौं भनेर एउटा कार्यदल बनाउनु भएको छ र अहिले त्यो कार्यदल सक्रिय छ। पार्टी अध्यक्ष त्यसको विरूद्धमा हुनुहुन्छ मलाई यस्तो लाग्दैन। पार्टी अध्यक्ष स्वयंले आफ्नो कार्यदल बनाउनु भएको छ र अहिले कार्यदल काममा लागिरहेछ। पार्टी कार्यकर्ताहरूले त्यस उपर विचार, पार्टीको त्यो कार्यदल जुन बनेको छ त्यो कार्यदलले आयोजना गरेको कार्यक्रममा पार्टी कार्यकर्ताहरूले आफ्नो विचार राखिरहनु भएको छ। केन्द्रीय कमिटिका सदस्यहरू र मातहत कमिटिका नेताहरूले चाहिँ त्यो विचार प्रस्तुत गरिरहनु भएको छ। अहिले भएको यति नै हो, त्यहाँभन्दा बढी केही पनि भएको छैन। र एउटा तलको जनताको भावना र कार्यकर्ताहरूको भावनालाई पार्टीको स्थानीय कमिटिले प्रतिनिधित्व गरिरहेछ, त्यो कुरालाई उठाइरहेछ। र उहाँहरूले पार्टीको उपाध्यक्ष र महासचिवले पनि अब एमाले यसरी चल्दैन है, यो कुरा त स्वयं अध्यक्षले पनि भनिरहनु भएको छ। त्यस कारणले कन्ट्राडिक्सन हुनुपर्ने
0: होइन, मेरो मात्र यसमा भूमिका छैन, पार्टी कमजोर हुनुमा मेरो मात्र गल्ती छैन, या सबैको दोष छ, सबैको गल्ती छ, म पूरा जिम्मेवारी लिन तयार छैन, मलाई हटाउने यदि प्रयत्न गर्यो भने सिधै कारवाहीको डण्डा बजाउँछु भन्नुभएको छ पार्टी अध्यक्ष।
1: ठिकै छ, ठिकै छ, अब कारवाही कतिलाई गर्नु, कारवाहीको कुरा केही छैन यसमा चाहिँ। अब त्यो बाटोबाट एमाले अगाडि जान सक्दैन, एमाले जानु पनि हुँदैन, त्यस हिसाबले तरंगित हुन जरुरी पनि छैन। तर अहिले के हो भन्दाखेरि चाहिँ पार्टी पंक्तिको भावनालाई हामीले बुझ्नै पर्यो। हामी चाहिँ या त पार्टीको नेतृत्वको जिम्मेवारी के हुन्छ भन्दाखेरि, या त हामीले जनतालाई कन्भिन्स गर्नुपर्छ, कार्यकर्तालाई कन्भिन्स गर्नुपर्छ आफ्ना निर्णय नीति र विचारको सन्दर्भमा, या त हामीले कार्यकर्ता र जनताको भावना अनुसार आफूलाई बदल्नुपर्छ। हामीले यदि आफूलाई पनि बदल्न सक्दैनौँ र जनतालाई र कार्यकर्तालाई कन्भिन्स पनि गर्न सक्दैनौँ भनेदेखि त्यो पार्टी चल्न सक्दैन। त्यस कारणले नेकपा एमाले एउटा हैसियत राख्नै पर्यो, या त हामीले जनतालाई कन्भिन्स गर्नु पर्यो, या त जनताको भावना अनुसार हामी हिँड्नु पर्यो। र अहिले यति बेलाको आवश्यकता के हो भने, पार्टी कार्यकर्ता र जनतालाई हामीले कन्भिन्स गर्नुभन्दा पनि उहाँहरूको भावना अनुसार आफूलाई बदलेर अगाडि जाने कुरा हो. त्यस हिसाबले नै अगाडि जानुपर्छ. जुन कुरा अहिले पार्टीमा बहस छलफल भइरहेछ र नेकपा एमालेको पार्टी जीवनमा यो असाध्यै आवश्यक र असाध्यै राम्रो काम चाहिँ अहिले अगाडि बढिरहेछ. यो छलफल भइरहेछ, यसले नेकपा एमालेलाई जीवन दिन्छ.
0: अनि यसको मतलब चाहिँ अब चाहिँ उहाँको नेतृत्वमा चाहिँ सम्भव छैन भन्ने कुरामा तपाईँहरू पुगिसक्नु भएको छ. पार्टी विभाजनको
1: यो छलफल चलिरहेछ, उहाँ स्वयंले बुझ्ने कुरा हो. अब चाहिँ
0: पार्टी विभाजन कहिले सम्भव हुन्छ त्यसो भए? अर्को पार्टी कहिले गठन हुन्छ?
1: सुन्नुहोस्, अब तपाईँको मिडिया मार्फत म यो कुरा भन्न चाहन्न. पार्टी अध्यक्ष स्वयंले यो कुरा हाम्रो अध्यक्षले बुझ्नुहुन्छ र स्वयंले चाहिँ एउटा निकासको प्रस्तावलाई अगाडि ल्याउनुहुन्छ भन्ने अहिले पनि मेरो विश्वास छ.
0: होइन, अहिले त एउटा समिति बनिएको छ रामबहादुर थापा बादलको नेतृत्वमा, होइन, यसको चाहिँ समीक्षा गर्नका निम्ति त्यो प्रतिवेदनले त पक्कै पनि ओलीजीको मात्र गलत छैन, उहाँको चाहिँ एकदम राम्रो भूमिका थियो भनेर केन्द्रीय कमिटीमा पेश त पक्कै गर्छ. त्यो त क्लियर नै छ, ओपन सेक्रेट नै छ, होइन? फरक फरक
1: छलफल गरिहाल्छौँ, त्यसको छलफल भइ नै हाल्छ. यसको निकास दिने काम पनि स्वयं अध्यक्षले गर्नुहुन्छ र उहाँले गर्नु.
0: अध्यक्षले त भनिसक्नु भएको छ, म छोड्दैन, अहिले म महाधिवेशनबाट इलेक्टेड भएर आएको, मेरो के हो विधि, के प्रक्रियाबाट म बाहिरिने, त्यसको पनि विधि चाहिएला, प्रक्रिया चाहिएला, होइन, नियम चाहिएला, मलाई त्यतिकै जा भनेर चाहिँ जानी, म चाहिँ के खेलाउना हो भन्नुभएको छ उहाँले.
1: ठिकै हो, या त उहाँ स्वयंले एउटा छ नि अब यसरी जाउँ भनेर भन्नुहुन्छ, मार्ग प्रशस्त गर्नुहुन्छ, या त चाहिँ अब विधिको कुरा, उहाँको कुरा ठिकै छ, विधिबाट भन्ने कुरामा, या त हामी उहाँ मार्फत हामी विधिमै जान्छौँ, त्यसमा पनि समस्या भएन.
0: विधिमा जान्छौँ भने चाहिँ फेरि अर्ली महाधिवेशन त्यसो भए
1: त्यसो पनि हुनसक्छ. तर अब यो कुरा चाहिँ अब हाम्रो यो अहिलेको समीक्षा कार्यदलले एउटा रिपोर्ट ल्याउला, त्यो रिपोर्टमा आधारित भएर हामी अगाडि बढ्छौँ. स्वयं अध्यक्षले चाहिँ त्यसको प्रस्ताव गरेर अगाडि आउनुपर्छ, उहाँले चाहिँ त्यो काम गर्नुहुन्छ भन्ने मेरो विश्वास छ.
0: अब भनेपछि चाहिँ अब उहाँले छोड्दै छोड्नै नमान्ने, उहाँको पक्षमा पनि धेरै नेता कार्यकर्ताहरू छन्। अस्ति भर्खरै मात्र मैले पूर्व मन्त्री देवेन्द्र दाहालदेखि लिएर चाहिँ महेश बस्नेतहरूसँग पनि कुराकानी गरेको छु, होइन, उहाँको विकल्पमा अहिले सोच्ने बेला भएको छैन भन्ने एउटा स्थिति आएको छ. यसो हुँदा त नेकपा एमाले त अब विभाजनको अन्तिम तयारीमा छ भन्न पाइयो नि त, होइन?
1: विभाजन हुँदैन, विभाजन हुँदैन, यो सपना कसरी देखिएको छ भने यो गलत हो.
0: तपाईँहरूले सपना देखिसक्नु भने अब योभन्दा ठुलो सपना के हुन सक्छ? विभाजन
1: त्यसरी तरंगित हुनु जरुरी छैन, विभाजन केही पनि हुँदैन. यो पार्टी एकताबद्ध भएर अगाडि बढ्छ र स्वयं अध्यक्षले चाहिँ एउटा प्रस्ताव गरेर अगाडि आउनुहुन्छ, हामी त्यसमा जाउँला. तर के हो भन्दाखेरि यति बेलाको आवश्यकता चाहिँ हामीले जनतालाई, जनताले त हामीलाई भनिसकेका स्थिति छ नि, यो निर्वाचनमा जुन एउटा चाहिँ पराजय हामीले बिहोर्यौं, दुःखद पराजय हामीले बिहोर्नु परेको छ र जुन दुःखद अवस्था अहिले पार्टीभित्र छ, पार्टीको चाहिँ जीवन हामीले देखिरहेछौँ नि, यो चाहिँ नचलिराखेको जुन पार्टी जीवन छ यो कोमामा गइरहेको, अब यसलाई जीवन दिनका लागि त हामीले केही न केही गर्नु पर्यो. कन्भिन्स गर्न हामीले सकेनौँ, हामीले निर्णय गर्यौँ, हामीले नीति बनायौँ, हामीले कार्यक्रम पनि बनायौँ होला, काम गऱ्यौँ होला, धेरै काम पनि हामीले गरियो, हामीलाई त्यस्तो लाग्यो नि त. तर पनि जनतालाई कन्भिन्स गर्न सकेका रहेनछौँ, जुन कारणले गर्दाखेरि जनता हामीबाट टाढा भएको स्थिति भयो. त्यस कारणले अहिले यति बेला चाहिँ नि अब त्यो जनताको भावना, जनताले एमालेलाई परिवर्तन भएर आऊ है भनेर भनेको स्थिति छ, यो एकदम स्पष्ट छ.
0: होइन, तपाईँले धेरैले के भनिरहेका छन् भने खिमलाल भट्टराईजी, तपाईँको र मेरो बहस हुँदै गर्दाखेरि देशका 350 बढी रेडियो एफएम स्टेशनले यसलाई प्रसारण गर्दैछन्, अनलाइनहरूमा जाँदैछ, होइन, म यो सामाजिक सञ्जाल फेसबुकमा हेर्दैछु. तपाईँले टिकट लिएर पनि जानुभयो, निर्वाचन पनि लड्नुभयो, अहिले चाहिँ पराजय भइसकेपछि उसले हटाउनुपर्छ भन्ने अभियानमा जाने खिमलाल भट्टराईजी, यस्तो दुई चरित्रको कुरा गर्ने भन्नुभएको छ क्या? हेर्नु न, कार्यकर्ता
1: यस्तो छ. यसमा चाहिँ के छ भन्दाखेरि उहाँलाई हटाउनै पर्छ, हटाउने भनेर हामी, त्यस्तो कुरा होइन. हामीलाई एउटा पुनर्गठित भएर अगाडि बढ्नुपर्नेछ, हामी चाहिँ परिवर्तित भएर अगाडि
0: बढ्नुपर्छ.
1: जनताले त्यो हामीलाई चाहिँ नेकपा एमाले परिवर्तन भएर आयो, नेकपा एमाले सुधार भएर आयो भनेर जनताले विश्वास गरून्, ताकि हामी चाहिँ फेरि हाम्रो संगठनलाई अगाडि बढाउन सकियोस्, फेरि हाम्रो संगठन एउटा सही ढंगले चाहिँ जीवन प्राप्त गरेर अगाडि बढोस् भन्ने चाहिँ त्यो हाम्रो चाहना हो. त्यस कारणले यसमा सबैको जिम्मेवारी छ. को कोले छोड्नुपर्छ, मैले छोड्नुपर्छ भने म पनि छोड्छु. म केन्द्रीय कमिटिको सदस्य छु आजको दिनमा, मैले छोड्नुपर्छ भने म पनि छोड्छु. यो टाँसिएर बस्ने कुरा होइन. हामीले चाहिँ पार्टी प्रमुख हो, व्यक्ति प्रमुख हुन सक्दैन. त्यस कारणले हामी को कोले छोड्नुपर्छ छोडौं, त्यसमा केही छैन, छलफल गरौं. केन्द्रीय कमिटी विघटन गर्नुपर्छ भने गरौं, त्यसमा पनि जाउँ. यसमा कोही एउटा व्यक्ति प्रति चाहिँ इंगित गरेको कुरा होइन यो. तर एउटा के हो भने पुनर्गठन आजको आवश्यकता हो, हामीले चाहिँ आफूलाई बदल्नु पर्ने आजको आवश्यकता हो. हामी बदल्यौं, र जनताको विश्वास प्राप्त गरौं, यो नै आजको आवश्यकता हो।
0: अब जाँदा जाँदै अन्त्यमा चाहिँ नेकपा एमालेका नेता कार्यकर्ता पंक्तिहरूलाई के भन्न चाहनुहुन्छ एउटा नेताको हैसियतले?
1: अहिले चाहिँ नि अब हामी पुनर्गठन, नेकपा एमाले पुनर्गठन हुन्छ, जनताको आदेश यही छ, पुनर्गठन गर्ने अभियानमा हामी सबै लागौं, को कोले त्याग गर्नुपर्छ हामीले त्यागौं, हामीले आत्मसमीक्षा गरौं। हिजो हामीले ठूला ठूला निर्णयहरू गरौं तर जनता चाहिँ हाम्रा निर्णयहरूबाट चाहिँ खुसी रहेनछन् भन्ने कुरा पुष्टि भयो। हामीले नीति बनायौं, हामीले कस्तो व्यवहार प्रदर्शन गर्यौं, हाम्रो व्यवहारबाट, हामीले बनाएका नीतिबाट, हामीले तपाईँको चाहिँ गरेका निर्णयहरूबाट चाहिँ जनता खुसी रहेनछन्। त्यसैले यसो यी सबै कुराको समीक्षा गरौं।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
2: घटना दुर्घटना,
3: कला संस्कृति,
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। अर्थमन्त्री डाक्टर सोनी मगलेले युवाले अब आफ्नो सपना पूरा गर्न विदेशी नै पनि बाध्यता सरकारले चिर्दै जाने र यसको शुरूआत आगामी आर्थिक वर्ष 83-84 बजेटबाट भएको बताउनु भएको छ। काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनलाई हिजो सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। त्यसको शुरूआत आगामी वर्षको बजेट मार्फत गरिएको र 5 वर्षमा त्यसलाई एउटा निष्कर्ष पुर्याउने उहाँले बताउनुभयो। पछिल्ला 2 दशकदेखि देशका युवा आफ्नो सपना पूरा गर्न विदेशी पर्ने बाध्यता छ, अर्थमन्त्री डाक्टर वाग्लेले भन्नुभयो। अब त्यस्तो स्थिति आउन नदिने जग बसाल्न बजेटबाट शुरू गरेका छौं। बजेटको कार्यान्वयनले त्यसको बाटो समात्नेछ। देशभरका युवा उद्यमीलाई सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले करमा सहुलियत, बक्यौता, उल्झनमा रहेका उद्यमी व्यवसायलाई छूटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेशन र सुशासनका एजेण्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई संकेत गर्ने बताउनुभयो। करका दर घटाएर 10 लाख रूपियाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्त दिएको पनि उहाँको भनाइ थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेललाई लोभी पापीको संज्ञा दिँदै उनीहरूले पार्टी फुटाउन सक्ने चेतावनी दिनुभएको छ। बागमती प्रदेशका नेताहरूसँग पुनर्गठन कार्यदलको छलफलपछि अध्यक्ष ओलीले हिजो गुण्डुमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीलाई बोलाएर ब्रिफिङ लिनुभएको हो। त्यहाँ उहाँले उपाध्यक्ष पौडेल र महासचिव पोखरेलप्रति कदा असन्तुष्टि जनाउनुभयो। अध्यक्ष ओलीले पुनर्गठन र विशेष महाधिवेशन जस्ता गतिविधिले पार्टी फुट्न सक्ने बताउँदै यस्ता क्रियाकलापमा सक्रिय नहुन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले आफूलाई हटाउन खोजेको तर आफ्नो अपराध के हो भन्ने थाहा नभएको बताउनु भएको नेताहरूले बताएका छन्। एमाले सचिवालयको बैठकले गत जेठ 10 गते रामबहादुर थापा बादलको नेतृत्वमा गठन गरेको पुनर्गठन कार्यदलको विषय पार्टीभित्र झन पेचिलो बन्दै गएको हो। कांग्रेसका पूर्व महामन्त्री डाक्टर शशंक कोइरालाले पार्टी अत्यन्तै कमजोर अवस्थामा पुगेको र एकता नै एकमात्र विकल्प रहेको बताउनु भएको छ। कांग्रेस इतर समूहले हिजो मोरङको विराटनगरमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताउनु भएको हो। पार्टी 2 टुक्रा भएकोमा गहिरो चिन्ता व्यक्त गर्नुभयो। उहाँले सभापति गगन थापाको कार्यशैलीप्रति प्रश्न उठाउँदै सबै नेताहरूलाई पन्छाएर एक्लै हिँड्न खोज्नु भ्रम मात्र रहेको उल्लेख गर्नुभयो। नेता कोइरालाले सर्वोच्च अदालतले थापालाई आधिकारिक सभापति घोषणा गरेको निर्णय गलत भएको समेत उल्लेख गर्नुभयो। पोखरामा हिजो साँझ भएको सड़क दुर्घटना परि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य 32 वर्षीय राजीव बास्तोलाको निधन भएको छ। पोखराको सिर्जनचोक र सभागृहचोक बीचमा 12-00-3001-1650 नम्बरको रेडी मिक्सर ब्लकरले उहाँले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो। काशी जिल्ला सहकारी संघको तालिमबाट घर फर्कने क्रममा 5:30 बजेतिर यो दुर्घटना भएको हो। मिक्सरले पछाडिबाट ठक्कर दिएपछि सड़कमा लडेका बास्तोलालाई तत्काल नजिकैको मेट्रोसिटी अस्पताल लगिएको थियो, तर चिकित्सकले उहाँलाई अस्पताल पुर्याउन साथ मृत घोषणा गरेको जनाइएको छ। बास्तोला नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एवं कास्की क्षेत्र 3 का नेता खिमलाल बास्तोलाका छोरा हुनुहुन्छ। 32 वर्षको उहाँ अविवाहित हुनुहुन्थ्यो। कास्की जिल्ला ट्राफिक कार्यालयले ठक्कर दिने गाड़ी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेमा मकनपुर हेटौँडाका 40 वर्षीय राजन अधिकारी रहेको जनाइएको छ। उहाँको आज बिहान पोस्टमार्टम गरेपछि अन्त्येष्टि गरिने बताइएको छ। कैलालीमा सड़क किनारमा व्यापार गरेको आरोपमा टेम्पो भीरबाट खसाले घटना अनुसन्धानका लागि प्रहरीले वन कार्यालयका 12 जना कर्मचारीलाई पक्राउ गरेको छ। टेम्पो धकेलेर सड़कबाट खसाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाबारे अनुसन्धान गर्न पक्राउ गरेको हो। वन क्षेत्र अतिक्रमण गरी व्यापार गरेको भन्दै वनका कर्मचारीले शुक्रबार दिउँसो कैलालीको गोदावरीमा स्थानीय 44 वर्षीय धनादेवी धामीको टेम्पो भीरबाट खसालिदिएका थिए। यो घटनाको चौतर्फी विरोध भएपछि डिभिजन वन कार्यालयका कर्मचारी संयुक्तमा हस्ताक्षर गरी आफ्नो बचाव गर्ने प्रयास गरेका थिए। अतिक्रमण हटाउन बल प्रयोग गर्ने क्रममा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण टेम्पो खसेको उनीहरूको जिकिर छ।
पूर्वाधार विकास मन्त्री सुनिल लम्साले निर्माणधीन नागडुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ। निर्माण सामग्री अभाव र विभिन्न प्राविधिक कारणले काम सुस्त भइरहेको बेला मन्त्री लम्सालले आयोजना अनुगमन गर्नुभएको हो। अनुगमनका क्रममा मन्त्री लम्सालले वर्षाको बेलामा जोखिम कम हुने गरी कामलाई अघि बढ़ाउन निर्माण व्यवसायलाई निर्देशन दिनुभयो। उहाँले आयोजनामा देखिएका अडचनहरू तत्काल फुकाउन मन्त्रालयले सहजीकरण गर्ने पनि आश्वासन दिनुभएको छ।

सुकलागंडकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले पत्रकार विनोद ढुंगानामाथि अभद्र व्यवहार गरेको विषयमा पत्रकार महासंघ तनहुँ शाखाले गम्भीर ध्यानाकर्षण गर्दै घटनाको गोर वर्षना गरेको छ। हिजो बिहान बेलचोत्रास्थित हाट बजारमा नगर प्रमुख पण्डितले पत्रकार त पार्टीका हुन्छन् भन्ने अभिव्यक्ति दिएपछि रिपोर्टिङको लागि पुगेका ढुंगानाले को भयो पार्टीका पत्रकार कसरी भयो भन्ने जिज्ञासा राखेका थिए। सोही क्रममा नगर प्रमुख पण्डितले तैले मलाई सिकाउन पर्दैन भन्दै अपमानजनक र असभ्य व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ। महासंघ तनहु सचिव कृष्णचन्द्र नेउपानेद्वारा जारी विज्ञप्तिमा पत्रकार ढुंगानामाथि भएको दुर्व्यवहारको घोर भर्सना गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न प्रेस स्वतन्त्रताको सम्मान गर्न र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ। यसरी शुक्लागण्डकी मेयर पण्डितद्वारा पत्रकार ढुंगानामाथि भएको अभद्र व्यवहारप्रति शुक्लागण्डकी पत्रकार मञ्चले खेद व्यक्त गरेको छ। मञ्चका सदस्य एवं हिमालय टेलिभिजनका तनहु प्रतिनिधि रहेका पत्रकार ढुंगाना हिजो तनहुको बेलचोत्रामा हाट बजारको रिपोर्टिङको क्रममा खटिरहेका अवस्थामा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख पण्डितबाट दुर्व्यवहार भएको घटनाप्रति खेद प्रकट गरेको जनाइएको छ। मञ्चका अध्यक्ष राजन उपाध्यायद्वारा जारी विज्ञप्तिमा यस्ता गतिविधि स्वतन्त्र प्रेस जगतका लागि स्वीकार्य नभएको ध्यानाकर्षण गराउँदै पत्रकार ढुंगानामाथि भएको व्यवहारको विरूद्ध एकजुट रहने प्रतिबद्धता व्यक्त गरिएको छ। शुक्लागण्डकी नगरपालिकाले हिजो दुलीगौंडा र बेलचोत्रा क्षेत्रका फ्रेश हाउस र भेटेनेरीको अनुगमन गरेको छ। प्रशासन शाखा प्रमुख तुलबहादुर विकको नेतृत्वमा दुई दर्जन पसलमा अनुगमन गरिएको हो। अनुगमनका क्रममा दर्ता नभएकालाई दर्ता प्रक्रियामा आउन भनिएको छ। साथै मापदण्ड नपुगेका फ्रेश हाउसलाई तुरन्त सुधार गर्न निर्देशन दिएको प्रशासन शाखा प्रमुख विकले जानकारी दिनुभयो। अनुगमनमा विभिन्न शाखाका प्रमुख, नगर प्रहरी, नेपाल प्रहरी, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता थियो। प्राकृतिक खाद्य चक्रका संभाग एवं प्रकृतिका कुचिकार मानिने लोकोन्मुख प्रजातिका गिद्धहरू तनहुमा बतानसहित फर्किएका छन्। ब्यास नगरपालिका 10 दुम्सी स्थित ब्यास गौ संरक्षण केन्द्रले गरेको सुरक्षित आहाराको व्यवस्थापन र संरक्षणमुखी नीतिले गर्दा विगतमा हराउँदै गएका गिद्धहरूको पुनरागमन भएको हो। केन्द्रमा अहिले रैथाने र आगन्तुक गरी 9 प्रजातिका गरी करिब 100 को संख्यामा गिद्धहरू दैनिक रूपमा देखिन थालेका छन्। नगरपालिकाले संचालन गरेको गौ संरक्षण केन्द्रमा प्राकृतिक रूपमा गरेका गाई गोरूलाई सुरक्षित रूपमा प्राकृतिक रूपमा मरेका गाई गोरूलाई सुरक्षित रूपमा गिद्धको आहारा सिनो बनाउने व्यवस्था मिलाएपछि यी चराको वासस्थान सुरक्षित बनेको हो। ब्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले भौतिक पूर्वाधारसँगै प्रकृति र प्राणीको सह अस्तित्व रक्षाका लागि यो मानवीय र प्राकृतिक अभियान चलाइएको बताउनुभयो। पोखरा लगायतका क्षेत्रमा भारतीय पर्यटकको अत्याधिक आवागमनसँगै गुनासो समेत बढ़ेपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्थल मार्गबाट नेपाल प्रवेश गर्ने पर्यटकका लागि आइतबार नयाँ आचार संहिता सार्वजनिक गरेको छ। निजी गाड़ीबाट नेपाल प्रवेश गरेका भारतीय पर्यटकमध्ये केहीले सरसफाईमा ख्याल नगरेको, खुल्ला ठाउँमा आफै खाना बनाउँदा वरपरको वातावरणलाई ख्याल नगरेको लगायतका गुनासो बढ़ेको थियो। सरकारले धार्मिक र सांस्कृतिक मर्यादामा पनि विशेष ध्यान दिन आग्रह गरेको छ। पशुपतिनाथ, लुम्बिनी, जानकी धाम र मुक्तिनाथ जस्ता तीर्थस्थललाई सफा राख्न पर्यटकलाई आग्रह गरिएको छ। निर्देशिकाका अनुसार पुराना कपड़ा र फोहोर जथाभावी फाल्नेलाई कार्यवाही गरिनेछ। मन्दिरमा प्रवेश गर्दा जुत्ता चप्पल खोल्नुपर्ने र भड्किलो लुगा लगाउन नपाइने नियम लगाइएको छ। शिष्ट भाषाको प्रयोग गर्न र स्थानीय संस्कृतिको सम्मान गर्न भनिएको छ। नेपालमा गाँजा अवैध भएकाले यसको प्रयोग नगर्न र मदिरा सेवनमा पनि संयमता अपनाउन निर्देशन दिइएको छ। मुस्ताङको लोगेकर दामोदर कुण्ड स्थित धार्मिक तीर्थस्थल दामोदर कुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी 2 महिनाका लागि निशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ। समुद्री सतहको 4,990 मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिक स्थल जाने पदमार्ग, घिमे ठाँटी र दामोदर कुण्ड धर्मशालामा तीर्थयात्रीको लागि निशुल्क भोजन र आवासको प्रबन्ध मिलाइएको हो। दामोदर कुण्ड मुक्तिनाथ विकास समितिको क्षेत्र अधिकारभित्र रहेको पवित्र धार्मिक स्थल दामोदर कुण्ड दर्शन गर्न जाने तीर्थयात्रीको लागि म्याग्दीको अन्नपूर्ण 3 नारचाङ स्थित पुण्यश्वर महादेव शिवालय उपसमितिले निशुल्क भोजन र त्यहाँ रहेको धर्मशालामा आवासको व्यवस्था मिलाएको विकास समितिका कोषाध्यक्ष एवं दामोदर कुण्ड तीर्थयात्री भोजन व्यवस्थापक समिति संयोजक मोहन पूर्जाले जानकारी दिनुभयो।
मनसून सक्रिय भएसँगै बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको तनहुँमा सम्भावित प्राकृतिक प्रकोपसँग जुझ्न जिल्लाका तीनवटै सुरक्षा निकायलाई सतर्क राखिएको छ। तीनवटै निकायका विशेष उद्धार टोलीलाई 24 घण्टा तयारी अवस्थामा राखिएको छ। विपदका बेला तत्काल घटनास्थल पुगेर खोज उद्धार तथा राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एकीकृत संयन्त्रलाई आवश्यक उपकरण सहित तैनात गराएको जनाइएको छ। सुरक्षा टोलीको यही कार्यकुशलता र पूर्व तयारीका लागि ब्यास नगरपालिका 5 बाट निश्चित उर्लदो मावी नदीको भेलमा एक चुनौतीपूर्ण प्रदर्शनात्मक अभ्यास समेत गरिएको छ। गण्डकी प्रदेश सरकारको आह्वानमा आयोजित उक्त अभ्यासमा बाढ़ीमा फँसेका व्यक्तिलाई राफ्टिङ बोट र डोरी रोप रेस्क्यूको सहायताले नदीबाट जीवितै बाहिर निकाल्ने, पहिरो र खोजमा खसेका सबै साधनबाट घाइतेको द्रुत उद्धार गर्ने तथा प्राथमिक उपचार गरी हेलिकप्टर र एम्बुलेन्स मार्फत अस्पताल पठाउने जस्ता युद्धस्तरका काल्पनिक दृश्य प्रदर्शन गरिएको थियो। यातायात व्यवस्था कार्यालय कास्कीले सवारीतर्फ यो वर्ष 1,49,66,00,000 रूपियाँको हिसाब गायब भएको छ। जेएनजी आन्दोलनका कारण फाइल जलेको भन्दै कार्यालयले लेखा परीक्षणका लागि विवरण उपलब्ध गराउन सकेन। सवारी चालक अनुमति पत्रतर्फ पनि 26,51,53,000 लेखा परीक्षण हुन सकेन। भदौ 23 र 24 गते भएको आन्दोलनको निशानामा थिए यी दुई कार्यालय। सबभन्दा धेरै क्षति बिहोरेको अर्को कार्यालय हो प्रदेश सभा सचिवालय। धेरै सवारी साधन र भौतिक संरचना जलेको यो कार्यालयले 27,93,66,000 हिसाब

0: मनसून पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्ला केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढेको हो। आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका एक दुई ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। आज राति कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय समाचार। झण्डै साढे तीन महिनादेखि मध्य पूर्वमा चलिरहेको अमेरिका इरान युद्ध अन्त्य हुने संकेत देखिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिका र इरान बीच शान्ति सम्झौता सम्पन्न भएको घोषणासँगै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले त्यसलाई महत्वपूर्ण कूटनैतिक उपलब्धिका रूपमा स्वागत गरेका छन्। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भइसकेको र दुवै पक्षले लेबनानसहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कार्यवाही अन्त्य गर्न सहमति जनाएको बताउनु भएको छ। उहाँका अनुसार सम्झौतामा आउँदो शुक्रबार स्विजरल्याण्डमा औपचारिक हस्ताक्षर हुनेछ। यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सामाजिक सञ्जाल मार्फत सम्झौता सम्पन्न भएको घोषणा गर्दै हर्मुज जलमार्गमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने र अन्तर्राष्ट्रिय जलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताउनु भएको छ। इरानका उपविदेश मन्त्री काजेम घरी बाबादीले राज्य सञ्चालित संचार माध्यम मार्फत सम्झौता अन्तिम रूप दिएको पुष्टि गर्नुभएको छ। खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत समूह चरणका खेलमा जर्मनीले विजय शुरूआत गरेको छ भने जापान र नेदरल्याण्डले अंक बाँडेका छन्। डलासमा सम्पन्न समूह एकको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 बराबरी खेल्यो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्याण्डसका कप्तान भर्जिल भान डाइकले 51 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएको जनाइएको छ। तर 57 मिनटमा कोइतो नाकामुराले बराबरी गोल फर्काउनुभयो। त्यसपछि 64 मिनटमा क्रिसेन्सियो सबरभिल्ले गोल गर्दै नेदरल्याण्डसलाई पुनः अग्रता दिलाउनुभयो। खेलको अन्त्यतिर जापानले निरन्तर दबाव सिर्जना गर्दै 88 मिनटमा नाइची कामाडा मार्फत बराबरी गोल निकाल्यो। बराबरसँगै दुवै टोलीले पहिलो खेलबाट समान 1-1 अंक बटुलेको जनाइएको छ। मेक्सिको मोन्टेरेमा अर्को खेल समूह एफ का स्वीडेन र ट्युनिसिया खेल्दैछन्। यो खेल नेपाली समयअनुसार बिहान 7:45 शुरू हुनेछ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज, फोन 0564143778, इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं। ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने
5: दाजु पनि।

0: बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
1: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
0: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
2: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29। दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईँले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
5: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
7: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
8: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
6: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
2: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564-14-194, मोबाइल 9850-20-630।
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
11: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
12: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
11: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
2: मोबाइल 9850-60-55-77।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
10: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्ब,
13: मोबाइल 9856-43-952 र 9806-66।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र। यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
6: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
9: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
13: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भन्न नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ।
13: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
14: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घड्यासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
7: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, बिपी चोक।
15: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 658।
16: समय जति कति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
17: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
18: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0657414142, मोबाइल 9850623128 र 9462614726।
19: हजुर दान गरौ।
20: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
21: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
19: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
20: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहु।
22: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
23: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
24: सम्पर्क 0654142121, मोबाइल 98565391।
23: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
25: Yamaha.

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
3: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
4: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
3: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुख बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुख बिहानीमा आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 1 गते सोमबार, यसपछि 2026 जुन 15 तारिक, सतसम्मत 1948 नेपालसम्म 1846। आज अतिज्येष्ठ कृष्ण पक्षको अवसर तिथि सोमबारे औँसी असार संक्रान्ति। सूर्यदेव बिहान 5:01 भयो भने सूर्यास्त साँझ 7:01 हुनेछ। कार्यक्रम श्रोताहरू, आज दिनभरि प्रसारण कार्यक्रमको रूपरेखाको जानकारीबाट बिहान 4 बजेसम्म तपाईँले राष्ट्रिय दिनसँगै विभिन्न मंगल धुनहरू सुन्नुभयो। 5:25 महिनाभक्ति गीत संगीतहरू, 5:50 शुक्ला गण्ड गीत समाचार, 6:36 कायक हेर, 7:30 सर्वेश्वर नेपाली बहत, 7:00 7:20 शुक्ला गण्ड गीत समाचार, 7:30 7:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 11:00 तपाईँ कार्यक्रम सुख बिहानी, 8:15 बिजनेस स्टक, 9:15 नेपाल खबर, 9:15 काम बेचीको भाका, 10:10 शुक्ला गण्डकी समाचार, 10:15 एलो शुक्ला गण्डकी, 12:12:15 नेपाल खबर, 12:15 एकै समय पपकी संगीतहरू, 1:00-2:00 लोकी संगीत, 2:00-3:00 हिन्दी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 फिल्मी संगीतहरू, 4:00-5:00 विभिन्न आधुनिक संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:00-6:00 लोकसुपारी, 6:30 नेपाल नप, 7:30-7:00 गुरुङ भाषाका गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30 गीत संगीतहरू, 8:00-8:30 श्रेष्ठको हुनुपर्छ नाचनी नेपाली सभाको साँझ पख, 9:00-10:00 यिनीको संगीतहरू, 10:00-10:00 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार, पछि आज त हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुरा हुने गर्दछन्। भोलि बिहान 7:15 हाम्रा कार्यक्रमहरू पुनः प्रसारणे गर्दछन्। यो थियो दिनभरि प्रसारणे कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी बस्दा पनि तपाईँको राशिफलको आत्मा विश्वासको कमीले पछि परिनेछ, विश्वमा वचन दिने बारेले समस्या निम्ताउनेछ, शुभचिन्तक गरेको सुझाव लागि व्यवस्था गर्दा दुःख पाइनेछ, दिउँसैदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ, दीर्घकालमा विशेष फाइदा हुनेछ, रोकिएको कामहरू गर्ने र नयाँ कामहरू शुरू गर्ने समय छ, राम्रै कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न सहयोग प्रकारहरू पाइनेछ। पहिले बिहानीको समय फलदायी रहनेछ, केही रचनात्मक कार्य गर्न सक्नेछ, पारिवारिक संघर्षका बीच सरिष्ठ बन्धनको आनन्द प्राप्त हुनेछ, विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकमा परिवर्तन आउनेछ, दृश्यतिर वाद विवादमा पर्ने सम्भावना छ, तर बजार निस्कँदा अधिक खर्च हुन सक्छ, मिल्ने नगद बाहिरिन सक्छ, पछिका लागि जो गर्नुपर्ने समय छ। मिथुन राशि अरूको कर्म काम गर्नु परे पनि आजको श्रमबाट अरूलाई पछि पार्न सकिनेछ, कर्जा मार्फत खर्च जुटाउन सकिनेछ भने काममा लगानी बढ्नुपर्ने स्थिति आउन सक्छ, मध्यान्हदेखि सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव अनि सरिष्ठ खानपानको आनन्द मिल्ने प्राप्त हुनेछ भने पारिवारिक भेटघाटले खुसियाली छाउनेछ, मेहनतहरूको लागि दिन फलदायी रहनेछ। आमदानीका स्रोतहरू फेला पर्नेछन्, गरेका कामहरूबाट प्रशस्त लाभ हुनेछ, आयोजनाहरू बढ्ने रोक्नुपर्ने रकमहरू हात लागिनेछ, तर साथसाथै खर्चिलो कामहरू पनि प्रारम्भ हुनेछ, यसका लागि धेरै रकम जुटाउन र आवश्यकता पूरा गर्न सरसफर लिनुपर्ने हुन सक्छ, समयमा खोज्न पुग्नाले आफ्नै बाटो टाढिनुपर्ने स्थिति आउन सक्छ, अवसरका लागि केही दौडधुप गर्नु पर्ला। सिंहराशिमा आजको परिश्रम भविष्यमा राम्रो प्रतिष्ठा दिलाउन सक्छ, मेहनत गर्दा आफ्नो श्रममा प्रभुत्व जमाउन सक्नेछ, मध्याह पछि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्, पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ, उठ्नुपर्ने रकम हात लागिनेछ, तर आमदानी बढे पनि शोकले खर्चको मात्रा समेत बढाउन सक्छ, अहिलेको फाइदा
मात्र हेर्दा पछिको लवंशमा कमी आउने देखिन्छ। कन्या राशि कन्या राशिमा सेटोप पिपुसँग र ठपेको अरूको प्रभावमा परिने हुँदा गोपनीयता भङ्ग हुन सक्छ। आफ्नो कमजोरी वर्षोत्साह गर्नुहोला। दिउँसोतिर स्थिति सुधार आउनाले आफ्नो वर्चस्व बढ्नेछ। कार्यकाल कामले प्रशंसा ख्याति र लाभ दिलाउनेछ। विशेष भेटघाटले काममा उत्साह जगाउनुहोला। मेहनतले नाम राम्रो इनाम दिलाउनेछ भने प्रयत्न गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तुला राशि तुला राशिमा मान्छे र रेडियो ताती तुति खर्च र चुनौतीको समय रहेको हुँदा हामी सजग रहनुहोला। समयमा कामका लागि दौडो गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नु पर्ला। स्वास्थ्यमा कमजोरी अनुभूति हुन सक्छ। खानपान र मनोरञ्जन खानपानमा ध्यान पुर्याउनुहोला र केही उपलब्धिको स्रोतहरू भने पनि ल्याउन सकिनेछ। कुराहरू प्रयत्न गर्न आँटेका कामहरू बनेछन् भने केही उपलब्धि प्राप्त गर्न अरूको वस्तु त्याग्नु पर्ला। वृश्चिक राशि वृषराशिमा सेतो नानी नुनेनो याइयो बिहान रमाइलो देखे पनि दिउँसोतिर स्वच्छताले काममा जोड्न सकिएला। साथीनीहरू नहुँदा दुःख पाइनेछ। बाध्यता नेपाल पर्न सक्छ। सामान्य काममा धन र श्रमहरू समेत खर्च हुनेछ। गोपनीयता भङ्ग हुनाले समस्यामा पर्नेछ। सहयोगीहरू पनि पछि हट्नेछन् भने कमजोरीको फाइदाहरूले उठाउन सक्छन्। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। धनुराशि धनुराशिमा यो भावी बुढो दफा डबी राम्रो उपलब्धि हात लागि हुने समय छ। रोकिएका कामहरू गर्ने र जिम्मेवारी समेत बढ्नेछ। दिगो काममा प्रारम्भ हुनेछ भने मध्याह्नपछि दिन मनोरञ्जनपूर्ण र उत्साहवर्धक रहनेछ। व्यापार बढ्ने छ भने यात्राको स्थायी जोड्न सक्छ। गरेको कामले आशा जगाउनेछ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछ र ध्यान तथा ज्ञानको भण्डार बढ्नेछ भने मेहनती जीवनशैलीमा परिवर्तन ल्याउनेछ। मकर राशि मकर राशि फेर भुज झिकेको खेको गागी परिस्थिति सानो तिनो समस्याले अल्झाउन सक्छ। मेहनतीहरूका लागि भने समय उत्साह नपराउनेछ। प्रतिस्पर्धामा विजय भनिनेछ भने प्रकमदर अधिकारी स्थापित र चुनौती बन्साएर कामहरू बढाउन सकिनेछ। संघर्षमा उत्रनु पारि पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मेहनतको पाठ सिकाउन सकिनेछ। कुम्भ राशि कुम्भ राशिमा गोगेको सासी सुशिशो र बिहानको काम सन्तोषजनक नभए पनि बिस्तारै मनको डर हट्नेछ। मेहनतले प्रतिष्ठित कामहरू सम्पादन गर्ने मौका दिलाउनेछ तर छिटो फल प्राप्त गर्ने आकांक्षाले पनि समस्या निम्तान सक्छ। समयको गतिलाई पछाड सक्दा परिस्थितिसँग सम्झौता गर्नु पर्दा धैर्य मनोविष्टलाई मात्र प्रवृत्ति लाग्न सक्छ। अन्तिममा मिन्दासी कुनै पनि कामहरू गर्न बिहानको समय अनुभव गर्नेछ भने भौतिक साधनहरू जुटाउन सकिनेछ। व्यवसायमा फाइदा हुनेछ। दिउँसोदेखि एक्लोपन अनुभूति हुनेछ। साझेदारीमा पहिलेको सम्झौता भङ्ग हुन सक्छ। रोगीको काममा जोडिएर प्रयत्न गर्दा गर्नुहोला। महत्वाकांक्षी योजना त खास आवेदन नगर्नुहोला। आठ लागि कामहरू बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। राशिफलमा जस्तो भने तपाईँ भाग्यभन्दा कर्म विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ शुभ दिवस। तपाईँको आजको राशिफल शुभकामना।

आज मिति 2083 साल असार महिनाको 1 गते सोमबार आज तपाईँहरूको जन्मदिन परेको छ। तपाईँहरूको जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आर्थिक चालिका र तपाईँले इच्छाको काम पूरा गर्नुहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यता पनि आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्ख्या आफ्नो आफ्नो परेको छ।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो फेस्टो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
0: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
4: मेरिया मैनी, कस्तो राम्रो गहना!
5: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि सेन्जा धन लक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: सेन्जा धन लक्ष्मी सुन चाँदी पसल।
0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
6: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
6: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ,
6: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
0: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807725229।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9887769142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
0: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्डै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
0: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825527763।
9: सुन, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्यालट्रिक्स, सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0965414484, मोबाइल 9855603384 र 9855607988।
12: कति राम्री भयो कि सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानी एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827103966 र 9840694530।
14: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वाशिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
15: ओल्ड वी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
16: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
14: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856026676।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. सिक्ला गण्डकी चार पूरे घोड़ा वार्किंग डिपार्टमेंट भवन सँगै मोबाइल 9852384 र 9852383
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमासिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
3: तर महँगो होला नि
2: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका
4: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
5: बाराही एल्मुनियम अब युपिभीसीको साथमा
4: एल्मुनियमका झ्याल ढोका स्टील रुएलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
5: सम्पर्क बाराही युपिभीसी एल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी 2 गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0635414411 मोबाइल 9855229038 र 9808222938
6: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रबिन थापा मोबाइल 9856333398 र 9845010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
7: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
8: होइन कति पुन मोबाइल भन्दै कराएको
7: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
8: कहाँ छ पुन मोबाइल
7: यो दुईवटामा तरकारी पसलको आडैमा छ
8: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
8: प्रोप्राइटर हेमराज पुन मोबाइल 9811974888 र 9848440000
9: दाई एक बिहानी झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
7: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0635705052 मोबाइल 9856288587
12: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
13: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
14: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
14: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
15: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
16: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
15: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
17: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
18: पंडित बहादुर सिंह फर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
19: ओमकार
18: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
19: ओमकार
18: अनि घरमा पूजा सामग्री पनि छैन भने
19: ओमकार
18: यहाँ पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के ओमकार भनेको
19: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
18: कल्पना फुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634 छ
20: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6
21: तापनि छैन रोजगारीको सिलसिलामा विभिन्न देशमा रोजगारी गर्न जाँदाखेरि

0: त्यो क्राइम बढ्छ एकातिर, अर्कोतिर चाहिँ बच्चा बाल विवाह हुने बित्तिकै बच्चा पनि उमेर नपुगी जन्मिन्छ अथवा बच्चा पाउने उमेर नभइकन उनी आमा भन्छन्। त्यो कारणले गर्दाखेरि पनि बच्चा पनि स्वास्थ्य नजन्मिनुहुन्छ। त्यो माथि पर्यो घरभित्रका धेरै केसहरू हामी हेरेका छौँ। घर बाहिर जो देखिया छ त्यस्तो घरभित्र त्योभन्दा फरक किसिमको वातावरण चाहिँ महिलाहरूले झेल्न पर्छको अवस्था छ। हामी अहिले आएका केसहरू हेर्दाखेरि पनि आफ्नै घरभित्रका पुरुषहरूबाट महिला सुरक्षित नभएको अवस्थाहरू, त्यहाँ नाता सम्बन्ध भन्दा पनि त्यहाँ चाहिँ अर्कै चिजहरू चाहिँ अगाडि आइदिएर चाहिँ त्यस्तो किसिमका दुर्घटनाहरू भएका छन्। त्यो भएर बाल विवाह चाहिँ 100% रोक्नुपर्छ र नेपाल प्रहरी लागिरहेको छ। तर यसो डाटा हेर्दाखेरि पनि त्यति बाल विवाहको केसहरू फेरि दर्ता भए भएर हेऱ्यो भने पनि वर्षभरिमा 77 जिल्लामा 61 केस दर्ता भएको छन्। भनिसकेपछि यो बाल विवाह धेरै छ देशमा भनेर भनिराख्ने अवस्था, किनभने कि चाहिँ उजुरी नभएको हुनु पर्यो, कि चाहिँ प्रहरी समक्षसम्म यो केसहरू आइ नपुगेका हुनु पर्यो। पहिला हामी जागिर खाँदाखेरि जागिर धेरै वर्ष खाइसकियो, खाँदाखेरि धेरै केसहरू आउँथे, फलान ठाउँ बिहाको हुँदैछ रोग दिन पर्यो भनेर आउँथ्यो, कानुन आइसक्यो खोइ तपाईँहरूले हेर्नुभएको भनेर आउँथ्यो। हामी कति ठाउँ गएर बिहा भत्काएको छौँ पनि, जग्गा राजनाउन ठाउँ जग्गा भत्काएको छौँ, जनतालाई बीचबाट फिर्ता पनि गरिदिएका छौँ, कतिलाई ल्याएर कारवाहीको दायरामा ल्याएको छौँ। त्यो माग्ने र मगाउने त्यो भिडाउने जम्मा गर्नलाई कारवाहीको दायरामा लिएर आएको अवस्था थियो। त्यो स्थिति अहिले छैन छैन, तथापि अझै पनि हामीले यसको लागि चाहिँ धार्मिक गुरुहरूलाई पनि जुन धार्मिक गुरुहरूलाई पनि यो सम्बन्धी अवेरनेस कार्यक्रमहरू दिनुपर्छ। हामी कानुनी व्यवस्था यो छ, तपाईँहरूको धर्म भन्दा अब कतिपय धर्म सारिया ल भन्छ विदेशतिर चाहिँ अब चाहिँ धर्मलाई कानुनको रूपमा अवलम्बन गरेका छ। हाम्रो चाहिँ परम्पराका कुराहरू केही छन्, तथापि पनि धर्मलाई हामी छोडेका छैनौँ, के अरे मतलब कानुनलाई छोडेका छैनौँ। भनिसकेपछि हामी चाहिँ त्यो हिसाबमा अलिकति अवेरनेसको बाटोमा जानुपर्छ। कहिलेकाहीँ कानुन र परम्परा बिच द्वन्द हुनसक्छ, कानुन र चाहिँ सोसाइटी बिच द्वन्द हुनसक्छ। त्यो बेलामा चाहिँ फेरि सोसाइटीले बनाएको कानुन र सोसाइटी द्वन्द हुनेको जो कानुन बनिरहेको छ नि हामीलाई, यसलाई पनि अलिकति हेरेर गर्नुपर्छ। निश्चित पकेट एरियालाई हामीले सिलेक्सन गरेर त्यो एरियामा चाहिँ तत्सम्बन्धी चाहिँ अवेरनेसका कार्यक्रमहरू लिएर जानुपर्ने हुन्छ।
1: हामी यतिखेर कार्यक्रम बद्लिदो नेपालमा छौं। कार्यक्रम बद्लिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं बाल विवाह तथा मानव बेचबिखन सन्दर्भमा। यो विषयमा कुराकानी गर्नको लागि, छलफल गर्नका लागि आज हामीसँग हुनुहुन्छ जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र तथा राष्ट्रिय मानव अधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल। म हजुरहरूसँग फेरि पनि कुराकानीलाई चाहिँ निरन्तरता दिन चाहन्छु। अहिले चाहिँ जस्तो कानूनले के भन्छ, जस्तो बाल विवाहका सन्दर्भमा चाहिँ कानूनमा के कुरा स्पष्ट रूपमा उल्लेख छ?
0: बाल विवाह सम्बन्ध बाल विवाह गर्न पाइँदैन भनेर स्पष्ट उल्लेख छ। पाइँदैन, गर्यो भने चाहिँ उसलाई चाहिँ कैद सजायको व्यवस्थाहरू गरेका छ कानूनले। होइन, 20 वर्ष मुनि यस्तो छ, त्यसमा नाबालक भनेर अहिले हामीले कुरा गर्यौँ। नाबालक भनेको हामीले 18 वर्षभन्दा मुनिलाई नाबालक मानेका छौँ। अब यहाँ के छ, नाबालक 18 वर्षभन्दा मुनि मानेका छौँ भने 18 देखि 20 त मान्छे बालिक भइसक्यो, त्यसो विवाहको एज चाहिँ किन 20 राख्न पर्यो भन्ने कुराहरू उठ्या हुन् अहिले उठेको चाहिँ। एउटा बालिका 18 वर्ष पुगिसकेपछि सेक्सको लागि चाहिँ उपयुक्त हुन्थेन भने विवाहको लागि किन हुन्नन्? कानूनले 18 वर्ष पुगेकोले चाहिँ दुईटाको मन्जुरीले शारीरिक सम्पर्क राख्न पाइने भनेर चाहिँ व्यवस्था गरिदिने, विवाह चाहिँ गर्न पाइँदैन भनेर कहाँ यो चाहिँ डुवेल ऊ भएन भन्ने खालको चाहिँ यो अहिले। अब त्यो हिसाबले गर्दाखेरि फेरि हामी नेसनलले र इन्टरनेसनलले धेरै सन्धि सम्झौताहरूमा हस्ताक्षर गरेका छौँ। हाम्रो कानूनहरू बन्दाखेरि हामीले हस्ताक्षर गरेका सन्धि सम्झौता भन्दा बाहिर गएर पनि बनाउन पनि मिल्दैन। अब हाम्रो मूल कानूनलाई पनि हेर्नुपर्छ, संविधानलाई पनि सबै हेरेर गर्नुपर्ने छ। अब यो विवाहको रूपमा जुन बहस गरिरहेको छ, यो बहस भइरहेको छ, यो बहसका सम्बन्धमा फेरि पनि अब प्रतिसभामा बहस होला, छलफल होला, केही कुराहरू आउलान् केही कानूनहरू बन्लान् होइन, त्यो जे भन्छ त्यसबाट हामी कार्यान्वयन गर्ने पाटोमा हाम्रो छँदैछ। तर एजको हिसाबले र क्यारियरको हिसाबले चाहिँ अब मलाई व्यक्तिगत रूपमा मैले त आफ्नो भ्यू राख्ने भन्दा पनि मैले देखेको रूपमा चाहिँ भन्दाखेरि चाहिँ 20 वर्ष पुगेपछि नै बिहा गरिदिन पाए भने त्यो खुकुले नै छ नि। 18 वर्ष पुगेर 20 वर्ष बिचमा बिहा बाल विवाह गर्यो भने त उसको त्यति धेरै कडा कानून पनि देख्दिनँ म, कि अब त्यसलाई कि अब अलिक टाइटली जानु पर्यो। अर्को कुरा चाहिँ फेरि अब अहिले नागरिकता भिडाएर बिहा गर्ने चलन पनि छैन खासमा भन्यो भने, त्यो हेर्दाखेरि 18 र 20 को मान्छेको डिफरेन्स पनि खासै देखिँदैन, उस्तै लाग्छ हामीलाई हेर्दा पनि। त्यो स्थिति यो छ, तर खास एज चाहिँ 20 वर्षपछि नै उपयुक्त हुन्छ जस्तो लाग्छ। यो बहस चाहिँ अब विभिन्न सेक्टरबाट गएका प्रतिनिधित्व गर्ने प्रतिनिधिहरूले चाहिँ गर्नुहुन्छ, त्यसपछि अब के आउँछ त्यो अनुसार हामी गरौँला।
1: हजुर, मैले म्यामलाई यहाँ गीता म्यामलाई जोडेँ, जस्तो सरले भन्नुभयो 18 वर्ष र 20 वर्ष बीचको जुन छ नि अहिले उठिरहेको प्रसङ्ग, अलिकति यहाँ जोड्न केही चाहनुहुन्छ?
2: हजुर सरले।

0: भए अनुसार अब यो अब हाम्रो कानूनले बाल बालिका सम्बन्धी ऐन 2075 चाहिँ 18 वर्ष मुनिका चाहिँ बाल बालिका हुन् भनेपछि 18 वर्ष भएपछि बालिक हो भन्ने कुरो देखिन्छ। हाम्रो नागरिकतामा पनि 16 वर्ष पुगेपछि नागरिकता दिने चलन छ, तिनीहरूलाई नागरिक मानिन्छ। अनि यो भनेको हाम्रो एउटा परिचयको लागि हो, होइन, आइडेन्टिटीको लागि हो। अब अर्को कुरो फेरि यही संविधानले के भन्छ भने, यो कानूनहरूले त भन्यो, संविधानले के भन्छ भने संविधानको मौलिक हकको धारा 39 बालबालिकाको हक छ। त्यसले भन्छ बाल विवाह कसैलाई बन्धक अनि बालबालिकालाई ओसार पसार तीनटा कुरा गर्न पाइँदैन है भन्छ। अनि यो बाल विवाह भनेर कहाँ आयो भन्दाखेरि चाहिँ फेरि यो मुलुकी अपराध संहिता 2074 चाहिँ के भन्छ भने संविधानकै कुरालाई लिएर संविधान 2072 आयो, यो चाहिँ 74 किन आयो भने यसले 20 वर्ष नपुगी विवाह गर्न हुँदैन भन्थ्यो। 20 वर्ष भन्दा कम पछाडि बिहा भयो भने त्यो बाल विवाह हुन्छ भन्थ्यो। त्यसमा मैले यहाँ के जोड्न चाहे भने यी कुराहरू सबै राखेर बाल विवाह र नागरिकता अथवा बालिक भन्ने कुरा चाहिँ ती फरक कुरा हुन्। विवाहले ऐश्वर्य भनेअनुसार हाम्रो सामाजिक सांस्कृतिक हाम्रो स्वास्थ्यको अधिकार होइन, मानसिक अधिकार, आर्थिक अधिकार, क्यारियर सबै कुरासँग जोडिएको विषय हो। विवाह मात्रै यस्तो विषय हो, यसले एउटा मात्रै मानव अधिकार रोजगारको अधिकारको मात्रै कुरा गर्दैन, यसले त शिक्षाको अधिकार, रोजगारको अधिकार, आर्थिक अधिकार, सामाजिक अधिकार, राजनीतिक अधिकार सबै अधिकारको चाहिँ यो एउटा घैटो हो, होइन, एउटा घैला हो। भनेपछि हामीले विवाहलाई मात्रै यो बालिक भनेर यो 18 वर्ष भनेर हेर्न मलाई मिल्छ जस्तो मलाई लाग्दैन। त्यसै गरेर नागरिकता दिने 16 वर्षमा दिन्छ भने त ऊ त 16 वर्षमा विवाह गर्न लाइसेन्स उचित भयो नि, उसले भोट खसाउन पाउँछ भनेर भन्न मिल्दैन, किनभने त्यो विषय र यो विषय फरक कुरा हो भनेर मैले यसरी चाहिँ यहाँलाई प्रश्न पार्न खोजेँ। यसलाई हामीले एउटै बातचितमा राखेर हेर्न मिल्दैन। विवाह भनेको चाहिँ समाजसँग जोडिएको विषय, व्यक्तिसँग जोडिएको विषय, प्रजनन स्वास्थ्यसँग जोडिएको विषय हो, रोजगारसँग, आर्थिकसँग र देशको समृद्धिसँग, किनभने हाम्रो देशमा त आधीभन्दा बढी जनसङ्ख्या त महिलाको छ नि त।
1: अब हामी बाल विवाह सँगसँगै मानव बेचबिखनलाई पनि अलिकति जोडौँ, यो दुईटा बीचको सम्बन्ध के छ? मैले अहिले गौतम सरलाई नै सोधेँ।
2: अब यो दुईटा बीचको अन्तर सम्बन्धको विषय हेर्दाखेरि बाल विवाह र मानव बेचबिखन दुइटैका पीड़ितहरू समान प्रकृतिका हुन्छन्। मेनली चाहिँ दुइटैका पीड़ितहरू महिला र बाल बालिकाहरू पनि धेरै हुने गरेका छन्। किन भन्दाखेरि मानव बेचबिखनमा पनि विशेष गरी महिला अशिक्षा शिक्षा कम भएका त्यो पढे नपढेका अथवा पढ्नबाट वञ्चित भएका अथवा बाल विवाह कारणले घर बिग्रिएर चाहिँ क्याबिन रेस्टुरेन्टतिर काम गरेर बसेका, त्यो बाल विवाहकै कारणले चाहिँ घर बिग्रिएर विदेश जागिरखाना जानुपर्ने अवस्था भएका मान्छेहरू चाहिँ मानव बेचबिखनको शिकार बन्छन् धेरै जसो। त्यो कारणले दुईटाको अन्तर रिलेटेड छ। मैले सानो कुरा राखेको थिएँ नि, जस्तो आर्थिक अवस्थाको कुरामा, पारिवारिक बेमेलको कुराहरूमा, त्यसपछि चाहिँ हजुरको चाहिँ ब्रेकअपको कुराहरूमा यो बाल विवाहले धेरै असर गर्छ भने तिनै कारणले उत्पादन भएका यी बाई प्रडक्टहरू मतलब त्यही कारणले विस्थापित भएका चाहिँ चेलीहरू मतलब महिलाहरू र शिक्षा र स्वास्थ्यमा पहुँच कम भएका उहरूलाई चाहिँ विभिन्न प्रलोभन पारेर तस्करहरूले चाहिँ बेचबिखन गर्ने अपराधीहरूले बेचबिखन गर्ने कुराहरूले मानव बेचबिखनभित्र पर्छन्। त्यो भएर यसको टार्गेट ग्रुप चाहिँ तिनै बाल विवाहबाट आएका ग्रुपहरू नै यसको यो मानव बेचबिखनका सञ्जालमा चाहिँ छिर्ने र फस्ने सम्भावना धेरै हुने देखिन्छ। अब मानव बेचबिखन चाहिँ अब अलि भेग विषय छ, यसलाई चाहिँ अब अहिले आएर चाहिँ गर्दाखेरि हजुरको चाहिँ मान्छे किन्ने र बेच्ने डाइरेक्ट खरिद बिक्री हुन्छ नि, हजुरको पैसा लिएर खरिद बिक्री गर्ने कुराहरू पनि मानव बेचबिखन परि, शरीरका अङ्गहरू झिक्ने, भित्री बाहिरी अङ्गहरू जुन अङ्गहरू ट्रान्सप्लान्ट गर्न सकिन्छ त्यस्तो अङ्गहरू झिक्ने कुराहरू मानव बेचबिखनभित्र परे, वेश्यावृत्तिमा लगाउने भनी जो भन्छौँ हामी, जस्तो पैसा लिएर शारीरिक सम्बन्धमा पठाउने र शारीरिक सम्पर्क गर्न लगाउने कुराहरू पनि अब मानव बेचबिखनभित्र परे, जस्तो होटल रेस्टुरेन्ट खाजाघरहरूमा चाहिँ चिलीहरू केटीहरू राखेर वेटर भनेर राख्ने तर त्यहाँ चाहिँ अर्कै धन्दा लगाउने, स्पा मसाजतिर ब्युटी पार्लरतिर चाहिँ काम गर्ने भनेर कर्मचारी भनेर राख्ने तिनलाई अर्कै धन्दामा लगाउने, ग्राहक भएर जानेलाई व्यवसाय गमन पनि मानव बेचबिखनभित्र समेटिया छ। अब अहिले आएर हामीले मानव बेचबिखनको रूपमा चाहिँ के देखिया छ भने वैदेशिक रोजगारमा लिएर जाँदाखेरि जुन तस्करी गरेर लिएर गए मानव तस्करीलाई नै अहिले मानव बेचबिखनको परिभाषाभित्र लिएर आएर त्यसलाई पनि कारवाही गर्ने व्यवस्था छ। अब अहिले नयाँ ट्रेन पछिल्लो समयमा देखिएको मानव बेचबिखनको कुराहरू, यो बेचबिखन भन्ने कुरा धेरै परम्परादेखि नै पहिल्यैदेखि हुने गरे हो, पहिला पहिला चाहिँ दास दासी बनाउने भनेर विदेशतिर चाहिँ मान्छेको सिधै खरिद बिक्री हुन्थ्यो, बजारै हुन्थ्यो, बजारमा गएर यो बलियो छ यसलाई यति पैसा, यो कमजोर छ यसलाई यति पैसा भनेर मान्छेले टेन्डरै हालेर मान्छेहरू किन्ने बेच्ने गर्थे। त्यो त्यो परम्पराहरू थियो हाम्रै पनि, यो छ नि बाँधा राख्ने पहिला थियो नि नेपालमा, अलिक हलियो हली हली राख्ने, बाँधा राख्ने, काम गर्ने घर घरमा चाहिँ बालिकाहरू राख्ने प्रथा थियो, त्यो पनि मानवीय जीवनको एउटा एउटा पार्ट हो त्यो। त्यो हिसाबले अहिले सबै उन्मूलन हुँदै हुँदै गएको छ। तर अर्को के ट्रेन्ड बढेको छ भन्दाखेरि त्यो राख्ने त घट्यो, राख्ने र चाहिँ नियुक्ति गर्ने, अब बाधा राख्ने हली राख्ने त घट्यो। बढ्यो के भन्दाखेरि व्यवसायका नाममा चाहिँ महिलाहरू राखेर त्यो महिलाहरूलाई चाहिँ एक्सप्लोइट गर्ने चाहिँ बढिरहेको छ। जस्तो तरिका फरक फरक हिसाबमा, जस्तो थोरै तलब दिएर चाहिँ वेटरको रूपमा चाहिँ खाजा घरमा राख्यो, खाजा घरमा राखिसकेपछि खाजा घरमा बस्दै गर्दाखेरि तिमीलाई साहुले मोटिभेट गर्छ, तिमीलाई साहु उसमा बस, सँगै बस, अँगालो हालेर बस्थ्यो अथवा चाहिँ के गरेर बस, तिमीलाई अलिकति पैसा पनि टिप्स पनि आइहाल्छ, यता पनि आइहाल्छ भन्दा पनि हुँदाहुँदै पछि गएर छुट्टै व्यवस्था गरेर तिनीहरू मार्फत नै केटीहरूलाई सप्लाई गरिदिने यौन धन्दाको लागि, अनि सप्लाई गरिदिएपछि त्यसको कमिसन चाहिँ साहुले खाने। जस्तो एउटा ग्राहकसँग गए बापत चाहिँ 3,000 रुपियाँ आयो भने 1500 रुपियाँ बाँडेर खाने, यो हिसाबको ट्रेन्ड चाहिँ जुन देखियो, यो चाहिँ न्यू ट्रेन्ड हो, यो यस्तो भइरहेछ। अनि अर्को ब्युटी पार्लरहरूमा चाहिँ मसाज केन्द्रहरूमा मसाज गर्न आउने, मसाजभित्र चाहिँ अन्य स्पाका नाममा चाहिँ खोलेको उसभित्र अन्य धन्दा सञ्चालन गर्ने, जो चाहिँ यौन व्यापारै त्यहाँभित्र चाहिँ बार्गेनिङ गरेर हुने गरेका छ, यो यो केसहरू पनि अहिले धेरै देखिरहेका छ। त्यो भएर मानव जीवनको केस चाहिँ विभिन्न त्यसको कभरभित्र चाहिँ अहिले पनि भइराखेको छ, लुकेर बसेको छ, बाहिर बाहिर आँखालाई देखेन भने त्यहाँ छिरेर हेऱ्यो भने त्यहाँ धेरै कुरा भेटिन्छ। अहिले हामी कहाँ पनि जिल्ला परिषद कार्यालयमा दुईटा केस अहिले रनिङ केस छ मानव बेचेखनको। एउटा त के भएको थियो भन्दा सोसियल मिडियाबाट परिचय गरेर, त्यो टिकटकबाट परिचय गरेर इन्डियादेखि इन्डियन नागरिकहरू नेपाल आएर यहीँ हिमाचलतिर एकजना बस्ने एकजना नानीलाई त्यही मायाजालको प्रपञ्चमा रचेर चाहिँ अनि विभिन्न अप्ठ्यारोमा पारेर घरसम्म आएर चाहिँ हामीले इन्डियाको दिल्ली जाने गाडीमा चढ्दै गर्दाखेरि त्यो केटीलाई रेस्क्यू गऱ्यौँ र लिएर जाने मान्छेलाई पक्राउ गरेर लिएर आएर मानव बेच गर्ने मुद्दा चलाएको छ। अहिले रनिङ छ, 7-2 बाटोमा चलिरहेको छ मुद्दा छ एउटा।
1: भनेको त्यो मानव बेच बिखन हो कि प्रेम हो त त्यो?
2: त्यो प्रेम होइन, बेच बिखन हो त्यो, कसै प्रेमको मानव बेचबिखन गर्नको लागि त त्यसको केही त्यसलाई लोभ र लाभ त दिनु पर्यो नि त। बिहा गर्ने बहानामा, कोहीले रोजगारीको बहानामा, कोहीले जागिर दिने बहानामा, कोहीले चाहिँ प्रेम गरेको बहानामा लिएर गएर चाहिँ यसलाई चाहिँ बो कुनै एरिया बोर्डर कटाएर चाहिँ लगेर चाहिँ त्यहाँनिर गएर त्यस्तै बन्दक बनाएर काममा लगाउने, त्यस दास दासीहरू बनाउने, लगेर कुनै ब्रोसेलतिर लिएर गएर बेचिदिने, सप्लाई गरिदिने आदि इत्यादि उद्देश्यले जुन लिएर गइरहेको छ नि, यसलाई मानव बेचबिखन भनिन्छ अहिलेको। त्यही हिसाबले त्यो एउटा मुद्दा चलिरहेछ। अर्को एउटा यही सानेपाको एउटा इस्पाभित्र चाहिँ 17 वर्षको केटीलाई, जुन अन्डर एजको हामीलाई पहिला पनि भनेका छौँ, त्यस्तो केटीहरू राखेर चाहिँ यौन जन्य गतिविधिमा संलग्न गराएको हिसाबमा सञ्चालकलाई समातेर मुद्दा चलिरहेको छ अहिले। यस्तै हिसाबले विभिन्न आवरणमा चाहिँ मानव बेचबिखन केसहरू भइरहेको देखिन्छ।
1: दोस्रोलाई चाहिँ मैले छोडे पहिलो केसमा, जस्तो पहिलो केसमा कतिपय केसमा चाहिँ यो प्रेम र फसाको यो दुईटा छुट्याउन चाहिँ तपाईँहरूको तहमा कतिको गाह्रो हुँदो रहेछ, अनि कहिले कहिले चाहिँ साँच्चीकै प्रेमलाई चाहिँ हामीले यसरी केस लगायौं कि भन्ने, त्यस्तो कतिको हुन सक्छ?
2: त्यसमा अब प्रेम कहाँबाट सुरु भयो भन्ने कुराहरू पनि आउँछ। हाम्रा बालबच्चाहरू विभिन्न सोसियल मिडिया इन्भल्भ हुँदै गर्दाखेरि एउटा कोही अर्को केटासँग त्यो नानीको कन्ट्याक्ट भयो, कन्ट्याक्ट भइसकेपछि उनीहरू दुईजना विभिन्न फोटोज भिडियोजहरू सेयर भयो, त्यो गर्दाखेरि अर्धनग्न कपडाहरू, कपडा नलाएको अवस्था, के अवस्थाहरूमा चाहिँ फोटोहरू सेयर हुँदै गर्दाखेरि चाहिँ पछि त्यसले बार्गेनिङ गर्न थाल्यो केटीलाई, केटीलाई बार्गेनिङ गर्न थाल्यो, केटी एकदम धेरै गाह्रो, सोसियल मिडिया हालिदिन्छु, के गर्छु भनेर तर्साउन थालिसकेपछि यो यो यिनी केटीको सम्पर्कमा अर्को एउटा केटा आयो, त्यो केटाले चाहिँ आएर चाहिँ अब त्यो म तँसँग तँलाई तिमीलाई छुटकारा गरिदिन्छु, अब त्यसले त्यस्तो गर्दैन म छु भनेर ऊ अर्को चाहिँ फेरि सिनमा आएको देखिन्छ। भनेपछि यो चाहिँ त्यो एउटा गिरोह नेटवर्क ले चाहिँ सञ्जालै सञ्चालन गरेको देखिएको कारणले गर्दाखेरि माया प्रेम र फेक माया भन्ने चाहिँ थाहा भइ नै हाल्छ। हामी राम्रैसँग अनुसन्धान गरेर हेरेर अब घरबाट लिएर जाँदाखेरि उसले कसरी लगाएको छ, त्यसको कतिको थ्रेड दिएर लगाएको छ भन्ने कुराहरू सबै प्रमाणहरू जुटाएपछि हामीले यो गएका छौँ। जनरली हजुरले भनेको जस्तै कतिपय केसहरूमा चाहिँ नेपाली केटाकेटीहरू यहाँबाट भागेर इन्डिया गएर लुगेर माया प्रेम गरेर बिहा गरेर बस्ने हकमा पनि मुद्दा चलेको छ भने हजुरले भनेको जस्तो केसहरू आउन सक्छन्। नत्र भने यसरी देशको सीमा नै नगाएर लिएर जाने हिसाबले र फेरि लाँदाखेरि कसरी लगिया छ भन्दाखेरि घरबाट निकाल्ने बित्तिकै उनको ड्रेस अप चेन्ज गरिया छ, ड्रेस अप चेन्ज गरेर उनलाई चाहिँ केटाको लुगा लगाइदिएर लिएर गएको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि अब यो यसमा चाहिँ उद्देश्य यसको चाहिँ तरिका यो हेर्दाखेरि मानव बीच विखण्डन
0: गर्छ। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा नेपालमा बाल विवाह तथा मानव वेशभिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। उहाँहरूसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 मा सम्पर्क गर्नुहोला। एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
5: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
3: यसै क्रममा यही असार 3 गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयास बारेमा राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा जेसी महाशाखा प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी गौतम मिश्रसँग कुराकानी गरिरहेका छौं। म फेरि पनि दुवैजनालाई स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: गीता म्यामबाट नै अर्को प्रश्न मैले जोडे यही सन्दर्भमा, जस्तो यो बाल विवाहको सन्दर्भ जुन छ नि, बाल विवाह र मानव बेचबिखनलाई चाहिँ मानव अधिकारको दृष्टिकोणले चाहिँ कसरी हेर्नुहुन्छ यहाँले?
3: यो बाल विवाह र मानव बेचबिखन यो विषय भनेको चाहिँ एकदमै अहिले चलेको ट्रेन्डिङ सङ भन्छ नि, त्यस्तै खालको रूपमा आइरहेछ। अब यो चाहिँ एउटा जाल हो, होइन? विवाहबाट मान्छेलाई बेचबिखन गर्न सबैभन्दा सजिलो हुन्छ, किनभनेदेखि विवाह गर्ने अथवा प्रेममा फसाइसकेपछि एउटा पक्षले अर्को पक्षलाई आफ्नो सबै कुरा सरेन्डर गरिदिन्छ, अनि उसले जहाँ जहाँ भन्छ जे जे गर्छ ऊ जान तयार हुन्छ सुरुमा, किनभने त्यहाँ विश्वास हुन्छ नि, होइन? यो मानव बेचबिखनमा त विश्वास नभई यो काम गर्न सकिँदैन, उसले विश्वास जित्ने काम गर्छ क्या। जो बालिकाहरूलाई बेच्नु छ भने उसले प्रेममा फसाउने अथवा कुनै रोजगारीको कामहरू दिन्छु भन्ने, किनभने हामीसँग त बेरोजगारको समस्या धेरै छ। अनि यस्तो गरेपछि जसरी हुन्छ उनीहरूलाई चाहिँ यहाँबाट बाहिर लाने अथवा यौन कार्यमा लगाउने यस्तो छ। र यसमा पनि विशेष गरेर विवाह गरेर लान धेरै सजिलो, कसैले पनि नरोक्ने, त्यस्तो कारणले गर्दाखेरि चाहिँ यो एक अर्काको बीचमा चाहिँ एकदमै यो सम्बन्धित विषय हो अहिलेको उस अवस्थामा चाहिँ आएको छ।
1: हजुर, मैले गौतम सरलाई सोध्न चाहे, जस्तो यो मानव बेचबिखनको जुन पछिल्लो समयमा चाहिँ बाहिर प्रमुख गन्तव्य देश र क्षेत्रहरू भन्नुपर्दा चाहिँ कुन कुन क्षेत्रहरू अहिले चाहिँ मानव बेचबिखनका क्षेत्रका रूपमा चाहिँ अहिले चर्चित छन् त भनौँ?
4: यो हजुरले भनेको मैले आशय बुझेँ हजुरको, यो मानव बेचबिखनमा वैदेशिक रोजगार भनेर लिएर गएर बेचबिखन पर्ने जुन ट्रेन छ यो नयाँ ट्रेन हो। यो विशेष गरी फ्री भिसा फ्री टिकटका नाममा, फ्री भिसा फ्री टिकटका नाममा हाम्रो गाउँघरतिर बस्ने चेलीबेटीहरू अहिले टार्गेट ग्रुप पनि त्यही बाल विवाह कारणले चाहिँ पीड़ित भएका महिलाहरू, डिभोर्सी महिलाहरू धेरै छन् त्यसमा। वास्तवमा भन्ने हो भने त्यस्तो महिलाहरूलाई तपाईँहरू यति किन बस्नुहुन्छ, तपाईँ कुवेत जानुभयो भने, होइन, कुवेत जानुभयो भने, मलेसिया जानुभयो भने, र खाडी मुलुक कुनै मुलुकमा जानुभयो भने तपाईँलाई एकदमै धेरै चाहिँ पैसा पनि आउँछ, तपाईँलाई पैसा पनि खर्च हुँदैन, तपाईँ फ्री भिसा फ्री टिकट हामी तपाईँलाई त्यहाँ पुर्याउँछौँ भनेर केही तस्करहरू, दलालहरू, बिचौलियाहरू त्यसमा संलग्न रहेका छन्। र त्यसरी जाँदाखेरि उनीहरूको खर्च पनि हुँदैन, उनीहरूको त्यहाँ गाउँदेखि काठमाडौँ लिएर आएर 15-20 दिन 1 महिनासम्म काठमाडौँको कुनै ठाउँमा राखेर, होटलमा अथवा कुनै घरमा राखेर, सेल्टरमा राखेर, तिनीहरूद्वारा नै पासपोर्टहरू बनाइदिएर, भिजा लगाइदिएर, हातमा डलर थमाइदिएर, टिकट थमाइदिएर चाहिँ एयरपोर्टबाट चाहिँ के अरे ऊ भिजामा के अरे हजुरको पर्यटक भिजामा, टुरिस्ट भिजामा चाहिँ यसरी लिएर गएर अनि पठाइदिने, पठाइसकेपछि यिनीहरूको यो चेन हुन्छ, जस्तो गाउँतिरबाट काठमाडौँसम्म ल्याउने को, काठमाडौँबाट चाहिँ एयरपोर्टसम्म पुर्याउने को, र एयरपोर्टबाट चाहिँ दुबईको एयरपोर्टसम्म पुर्याइदिने को, र दुबईको एयरपोर्टमा रिसिभ गर्ने को, र त्यहाँबाट सप्लाई गर्ने को, यिनीहरूको चेन हुन्छ। यो चेनभित्र चाहिँ यिनीहरूले चाहिँ यिनीहरूको चाहिँ कस्तो हुन्छ भने, एउटा व्यक्तिलाई त्यहाँ पुर्याए बापतको 6 लाख रुपियाँ नेपाली भनौँ न, 6 लाख रुपियाँ नेपाली चाहिँ यिनीहरूले लिया हुन्छन्। त्यो 6 लाख रुपियाँ नेपाली चाहिँ यो जो यो यो ट्रेनमा भएका गाउँदेखि काठमाडौँ ल्याउने, काठमाडौँदेखि त्यहाँ यो लिएर जानेको बिचमा गर्दाखेरि त्यहाँ त्यति हजुरको करिब करिब 2.5 लाख रुपियाँ 3 लाख रुपियाँ यिनीहरूको खर्च हुँदैछ त्यो मान्छेको हातमा, यो मान्छे पुर्याइन्जेलसम्म। जस्तो यहाँ काठमाडौँ ल्याएर खुवाउने पिलाउने टिकट काट्ने, हातमा $500 दिएर पठाउनु पर्छ, फेरि त्यो पैसा पनि उहाँ गएर तानिदिन्छ। त्यो लिएर गर्दै गर्दै गर्दाखेरि अनि दुबई के हुँदो रहेछ भन्दाखेरि, दुबई पुगिसकेपछि एयरपोर्टमा उसलाई रिसिभ गर्ने मान्छेहरू आउँछ, रिसिभ गरेर एक ठाउँ लिएर जान्छ, लिएर गइसकेपछि त्यो ठाउँमा चाहिँ दुबईको त्यो ठाउँमा चाहिँ अब कसलाई चाहिएको छ मेन पावर, कसलाई चाहिँ घरमा काम गर्ने मान्छेहरू चाहिएको छ, कसलाई किचनमा काम गर्ने मान्छे चाहियो, त्यस्तो मान्छेहरू चाहिँ हजुरको विभिन्न देशबाट अर्को एजेन्टहरू त्यहाँ आएर हेर्ने र उसले मलाई ल यतिजना मलाई पठाइदियो, यो पठाइदियो, यति पैसा भएर ट्याक्का चाहिँ डिलिङ गरिसकेपछि त्यो पैसामा सम्बन्धित ठाउँहरूमा चाहिँ हाम्रो महिलाहरू सप्लाई हुन्छन् र त्यहाँ काम पनि गर्छन्, केहीले पैसा पनि पठाए पनि राखेका हुन्छन्। तर त्यो काम गर्ने र पैसा पठाउने पनि एउटा छ, तर त्यहाँनिर के काम लगिरहेका छन् त हाम्रो महिलाहरू, कति पीड़ा भोगिरहेका छन् त भन्ने कुराहरू हामी त प्रत्यक्ष साक्षात्कार भोगेका छौँ, हामीले उहाँहरूसँग इन्टरभ्यू गरेका छौँ, उहाँहरूको चाहिँ पीड़ितको बनाएर हामीले मुद्दा चर्चा गरेका छौँ, कतिपय मान्छेहरूले थुनेका छौँ पनि त्यसरी लिएर गइसकेपछि चाहिँ त्यहाँ लिएर गएपछि उनलाई त्यहाँनिर कुटपिट हुने, सम्पर्क गर्न नदिने, त्यहाँनिर सेक्सुअल्ली एब्युज गर्ने एउटा एउटा एउटा विदार कथा पनि सुनेका थियौँ, हजुरबादेखि नातिसम्मको चाहिँ सेक्सुअल्ली त्यो हेरेसमेन्ट गर्ने सबैले, त्यस्तो हिसाबको चाहिँ उहरू पनि हुने काहीँ सबैको नभएर केहीको कसैलाई चाहिँ थुनेर राख्ने, 24 घण्टा काम गर्ने, खाना तल्लो स्तरको खानाहरू दिने, मतलब मानवीय व्यवहारै नगर्ने खालको पनि भइरहेछ। यसरी फ्री भिसा फेरि टिकटको नाममा चेलीहरू लिएर गएर सप्लाई गर्ने बेच्ने एउटा ट्रेन्ड यो देखिया छ भने केटाहरूको हकमा चाहिँ हजुरको यो कम्प्युटर जान्ने र स्क्यामरहरू विशेष गरी स्क्याममा लगाउने जुन चाइनिज कम्पनीहरू कम्बोडियामा भएका चाइनिज कम्पनीहरूमा हाम्रा नेपाली केटाहरूलाई चाहिँ जागिर दिन्छु भनेर लिएर गएर बन्धक बनाएर काम लगाउने ट्रेन पनि देखिरहेका छ। यो हिसाबले मानव व्यक्तिमा चाहे त महिला पुरुष जो भए पनि यसरी चाहिँ विभिन्न आवरणमा चाहिँ लिएर गएको देखिन्छ। यो सबै चाहिँ कुराहरू चाहिँ अहिले मानव व्यक्तिको नयाँ स्वरूपहरू हुने।
1: अब गीता म्यामले यसमा केही थप्नुहुन्छ यही सन्दर्भमा?
3: बिहे गरेर लाने त एउटा छँदैछ, अहिले सरले भने जस्तो के छ नि बाल विवाह हुने, यो पनि जोडिन्छ कि फेरि बाल विवाह हुने, बाल विवाह हुने अनि पछि उनीहरूलाई चाहिँ आर्थिक समस्या पर्ने अथवा घरमा बेमेल हुने अथवा श्रीमान एकातिर हिँडिने यस्तो कारणले गर्दाखेरि अनि फेरि महिलाहरू पनि के हुन्छन् भने वैदेशिक रोजगारमा जानलाई, किनभने उनीहरूसँग त शिक्षा पनि हुँदैन, रोजगार पनि हुँदैन, अर्थ पनि हुँदैन, छोराछोरीको माया हुन्छ नि फेरि पालन पोषण गर्न पर्यो, जिम्मेवारी हुन्छ, अनि महिला चाहिँ महिलाहरू बढी खाडी मुलुकतिर गएको देखिन्छ, होइन गल्फ कन्ट्रीमा गएको त्यस्तो डाटाहरू देखिन्छ। अनि त्यसमा जाँदाखेरि फेरि पीड़ित हुने भनेको फेरि महिला नै हो, फेरि त्यहाँ त यौन हिंसाहरू हुने, सरले भने जस्तै अघि छोरादेखि लिएर नातिदेखि लिएर हजुरबासँगबाट पीड़ित हुने चाहिँ यो एकदमै यो समस्याहरू छ, उसले उद्धार गरिएका घटनाहरू पनि छन्। र यसमा चाहिँ म अझ के भन्छु भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले मानव बेचबिखन विरूद्धको अधिकार सम्बन्धमा चाहिँ जहिले पनि राष्ट्रिय प्रतिवेदन निकाल्छ र 2082 सालमा पनि निकालिसकेको छ। यसमा पनि अझ सूक्ष्म रूपमा अध्ययन गरेर कुन कुन देशमा कति कति छन् त, कति महिला छन्, कति पुरुष छन् भनेर यी सबै कुराहरू चाहिँ हामीले निकालेको छौँ होइन। त्यसमा सबै कुराहरू छ, अलिक डिटेल्समा छ, म यहाँलाई त्यो रिपोर्ट उपलब्ध गराउँला छ। त्यही भएर चाहिँ यो बाल विवाहले विवाह गरेर लाने एकातिर छ, भइसकेर विवाह चाहिँ छुटिसकेपछि पनि अथवा फेरि पालन पोषण आर्थिक जिम्मेवारीको लागि पनि फेरि त्यो मानव अधिकार मानव बेचबिखनतिर चाहिँ लम्किन्छन् क्या, पाइलालाई जान्छ, त्यो जान्छ अनि पीड़ित हुन्छन्।
1: मानव बेचबिखन नियन्त्रणमा चाहिँ के चुनौतीहरू चाहिँ के देख्नुहुन्छ अहिले यो पछिल्लो समयमा चाहिँ?
3: अब यो मानव बेचबिखन चुनौती चाहिँ यो एउटा हाम्रो देशले नेपालले मात्रै गरेर सम्भव छैन, यो चाहिँ एउटा चेन सांगठनिक अपराध हो। यहाँबाट गाउँबाट लिएर गएपछि अहिले सरले भने जस्तो यहाँबाट सहर आउँछन्, सहरबाट फेरि ट्रान्जिटमा जान्छन्, ट्रान्जिटबाट फेरि बाहिर लान्छन् होइन, त्यसरी जाँदाखेरि यसलाई चाहिँ अब अवेरनेस नै लानु पर्यो यसलाई होइन, कति सक्छ हामी गाउँघरमा पुग्न सक्नु पर्यो। अर्को कुरा चाहिँ हामीले शिक्षा सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ मानव बेचबिखन सम्बन्धमा। अर्को चाहिँ हामीले यसमा कानूनहरू अनुसन्धान गर्दाखेरि पनि सम्बन्धित निकायले, किनभने यसमा प्रहरी कार्यालयहरूबाट नै अनुसन्धान हुन्छ यो केसमा, यसमा गर्दाखेरि प्रमाणहरू प्रशस्तै जुटाउनु पर्यो, प्रमाणहरू प्रशस्त जुटाएर चाहिँ यसलाई उजुरीको रूपमा अगाडि बढाउँदाखेरि चाहिँ पक्कै पनि राम्रो हुन्छ। होइन भनेदेखि फेरि त्यो त्यहीमाथि त इन्टरनेसनल जालोको रूपमा छन्, उनीहरूसँग पावर पैसा सबै छ, दण्डहीनता मौलाउँछ, दण्डहीनता मौलाउन दिनु भएन, प्रमाणहरू राम्रोसँग स्ट्रङ बनाएर लिएर जानु पर्यो, अनि मात्रै यसलाई चाहिँ हामी रोक्न सक्छौँ, अपराधीहरूलाई चाहिँ कानुन बमोजिम सजाय दिन सकिन्छ, र यसलाई चाहिँ हाम्रो देशले मात्रै होइन इन्टरनेसनल पनि कोअर्डिनेसन गर्नुपर्ने हुन्छ, कुन कुन देशमा जान्छन् त होइन, त्यो त हाम्रो रिपोर्टले पनि भन्छ। त्यही भएर त्यो सबै कुराहरूमा चाहिँ हेरेर अध्ययन गरेर यसलाई गर्यो भने यसलाई न्यूनीकरण गर्न चाहिँ सकिन्छ। गौतम सरलाई नै जोड्न चाहे, जस्तो पीड़ितहरू आउँछन् अब समस्याहरू देखाउँछन् बाल विवाह पछिका यो मानव बेचबिखनको प्रसंगमा, जस्तो उसलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन चाहिँ के कस्ता खालका चुनौतीहरू देखिन्छन्, जस्तो के कस्ता भनौँ न प्रमाणहरू चाहिँ कमजोर देखिन्छन् त?
4: यस्तो छ, अब वास्तवमा मानव बेचबिखनका केसहरू प्रहरीले अनुसन्धान गर्छ, अनुसूची एक अन्तर्गतको मुद्दाभित्रै पर्छ, स्पेसल केस हो यो होइन, यसको लागि छुट्टै कानूनी व्यवस्था पनि छ, अब प्रहरीले अनुसन्धान गर्ने केसभित्र पर्छ। यो केस चाहिँ हामी कहाँ डाइरेक्ट चाहिँ पीड़ितहरू आएर पीड़ितका आफन्तहरू आएर लिखित अथवा मौखित अथवा कुनै हिसाबले इमेलबाट केहीबाट हामीलाई सूचना चाहिँ दिनुहुन्छ, पहिला त्यो सूचनाको हामी डेभलप गरेर जान्छौँ र सम्बन्धित अभियुक्तसँग पुग्ने कोसिस गर्छौँ, अभियुक्त पक्राउ गर्ने कुरा गर्नुपर्छ। सबभन्दा पहिला जुनै पनि फौजदारी अभियोगको केसहरू चाहिँ जाहेरीबाट सुरु हुन्छ, हामीलाई पीड़ित आइसकेपछि पीड़ितलाई हामी पीड़ितकोले भनेका कुराहरूलाई पाका सूचनाहरूलाई हामी लिपिबद्ध गरेर लिखित रूपमा जाहेरी रिसिभ गर्छौँ। जाहेरी रिसिभ गरिसकेपछि त्यो जाहेरीमा प्राप्त भएका प्रमाण खण्डमा चाहिँ त्यो प्रमाणहरूका विषयमा हामी उल्लेखित गर्न लाउँछौँ, उहाँसँग भएसम्मका थप प्रमाण प्रहरीले आफै जुटाउँछ। टेक्निकल कुराहरू पनि छन्, कतिपय सीडीआरका कुराहरू होलान् अथवा सीसी क्यामेराका कुराहरू होलान् अथवा रेकर्डिङका कुराहरू होलान्, त्यो सबै कुराहरू प्रहरीले प्रमाणहरू खोज्छ। खोजिसकेपछि अब हामी चाहिँ पीड़ितलाई पीड़ितले न्याय पाउने गरी चाहिँ अनुसन्धान गर्छौँ, पक्राउ गर्छौँ, ल्याउँछौँ, अभियुक्तको बयान गराउँछौँ, अभियुक्तको सम्पत्तिहरू खोजबिन हुन्छ, छानबिन गर्छौँ, उहाँको चाहिँ उहाँले पाउने क्षतिपूर्तिको व्यवस्था, कानूनले गरेको क्षतिपूर्तिको व्यवस्था जुन पीड़ितबाट भराउने र पीड़ितबाट भराउन नसकेको राज्य कोषबाट नै व्यवस्था गर्ने भन्ने पनि छ अहिले होइन, त्यो सबै व्यवस्थाहरू छ। अब समस्या कहाँनिर छ भन्दाखेरि अब यहाँ पीड़ितहरूलाई वास्तवमा दुईचोटि तीनचोटि चाहिँ बेचिन्छ क्या, पहिलोचोटि चाहिँ पीड़ितलाई दलाल तस्करहरूद्वारा बेचिन्छ, दोस्रो चोटि पीड़ितलाई चाहिँ आफन्तहरूले बेच्छन्। यो नराम्रो सुनिन्छ भन्दाखेरि आफन्तले बेच्छन् भन्ने कुरा के छ भन्दाखेरि, कहिलेकाहीँ अभियुक्तको चाहिँ उसमा लागेर उसको प्रलोभन परेर उसका चाहिँ छलछामा लागेर कतै पनि कतै उसँग चाहिँ केही मालाफाइल इन्ट्रेस्टहरूमा चाहिँ बिकेर चाहिँ गएर चाहिँ बयानहरू परिवर्तन गर्ने होस्टाइल हुने अनि त्यसपछि बयानलाई कमजोर हुने गरी चाहिँ थप बयान दिने, खै प्रहरी कहाँ गरेर चाहिँ हामीले प्रहरी गएको दिएको बयान चाहिँ अर्कै लेखिदिनु भएछ भनिदिने हुन्छ नि, त्यो खालको चाहिँ अलिकति होस्टार हुने प्रविधिले गर्दाखेरि पूर्ण न्याय पाएको कहिलेकाहीँ नदेखिने र हामीले गरेको अनुसन्धान पनि कहिलेकाहीँ चाहिँ फरक हिसाबले चाहिँ निर्णय आउने पनि गरेका छ। त्यो भएर हामीले पीड़ितलाई चाहिँ सेक्युरिटीको कुराहरू, पीड़ितलाई होस्टाइल नहुने वातावरणका कुराहरू, त्यो मुद्दा चलिसकेपछि उसलाई राख्ने, उसलाई चाहिँ दिने सेवा सुविधाका कुराहरूमा अलिकति ध्यान दिनुपर्ने स्थितिहरू छ।
3: मैले गीता म्यामलाई जोड्न चाहे, यहाँ आयोगको समक्ष आइपुग्दाखेरि चाहिँ कस्ता खालका उजुरीहरू आइपुग्छन् त?
2: यस सम्बन्धमा हाम्रो राष्ट्रिय मानवाधिकार आयोगमा एउटा त बाहिरबाट आउने भनेको उद्धारको लागि गरिदिनु पर्यो भनेर पनि हुन्छ, उतैबाट सम्पर्क हुने अहिले उद्धार गर्नु पर्यो भनेर आउँछन्, त्यसको लागि हामीले त्यो सम्बन्धित निकायहरूसँग कोअर्डिनेसन गर्छौँ, पत्रचार पनि गर्छौँ, किनभने हाम्रो राष्ट्र मानवाधिकार आयोग पनि विभिन्न देशमा हामीले यो गरेको छौँ, यो दुइटैबाट सहकार्यमा गर्ने भनेर हामीले त्यो केही डकुमेन्टहरू साइन हस्ताक्षर गरेका छौँ, त्यसरी पनि हामी गर्छौँ, जस्तो कोरिया पनि भयो होइन, मलेसिया भयो, उहाँहरू आएपछि त पहिला सुरु त अब उहाँहरूलाई सेल्टरकै समस्या पर्छ नि, उहाँहरू विचित्त भएर आउनुहुन्छ, मानसिक रूपमा पनि विचित्त, शारीरिक रूपमा पनि विचित्त आउनुहुन्छ, अनि त्यस्तो अवस्थामा बेचिएर आइसकेपछि घर परिवारले स्वीकार्दैन, अनि उहाँले अलिअलि भएको पहिला कमाएको पैसा पनि घर परिवार पढाइसकेको हुन्छ, उहाँहरू त एकदम पुरै खाली यात आउनुहुन्छ, र यस्तो अवस्थामा हामीले संघ संस्थाहरूसँग कोअर्डिनेसन पनि गरिदिन्छौँ, उहाँलाई सेल्टरको लागि प्रहरीहरूसँग पनि सम्पर्क गर्छौँ, यसरी हामीले गर्छौँ, र हामी राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ अब आफैले त्यो सबै गर्न सक्दैनौँ, हामीले समन्वयको भूमिका निभाउँछौँ।
3: हामी समस्याको बारे त थुप्रै चर्चा गर्यौं कार्यक्रममा होइन, अब अलिकति समाधानतर्फ लागौं, समाधानको लागि के गर्न सकिन्छ यो विषयमा भनेर, मानव बेचबिखनमा परिसकेपछि जहाँबाट भए पनि विदेशबाट होस् अथवा स्वदेशमा आइसकेपछि होस् कहाँ कसरी उजुरी गर्ने त गौतम सरबाट नै?
4: विदेशमा चाहिँ मानव बेचबिखन परिसकेपछि विदेशबाट नै हामीलाई कतिपय मेलहरूबाट चाहिँ जानकारीहरू प्राप्त भइरहेको हुन्छ, म फलानो मान्छे यो देशमा अहिले चाहिँ छु, त्यसपछि मेरो अवस्था यस्तो छ, मेरो आफन्तहरू फलानु फलानु हुनुहुन्छ, उहाँहरू त्यहाँसम्म आइपुग्न सक्नु भएको छैन, सरहरूले हामीलाई उद्धार गरिदिनु पर्यो भएर कतिपय मानव बेचबिखन ब्युरो, हाम्रो ब्युरो पनि छ यसको लागि छुट्टै स्पेसल ब्युरो, मानव बेचबिखन ब्युरोमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूमा चाहिँ मेलबाट हामी सूचना प्राप्त गर्छौँ बाहिर रहेको हकमा, र कतिपयले चाहिँ म बाहिर छु भनेर उहाँको आफन्तहरूलाई प्रहरीको सम्पर्कमा पठाउनुहुन्छ उद्धार गरिदिनु पर्यो भनेर आएको केसहरूको हकमा चाहिँ हामीले परराष्ट्र मन्त्रालयका हाम्रा एजेन्सीहरू छन् परराष्ट्र मन्त्रालयमा हाम्रो राजदूतहरू हुनुहुन्छ सम्बन्धित देशहरूमा नै त्यहाँ पहल गर्छौँ हामी हाम्रो आफ्नो च्यानल हुन्छ हाम्रो च्यानल वाइज चाहिँ पहल हुन्छ त्यसपछि कतिपय हाम्रो चाहिँ ऊबाट जस्तो खोज तलासमा पनि हामीले कर्नर नोटिसहरू हुन्छ येलो कर्नर नोटिस भन्छौँ हामी खोज तलासको लागि चाहिँ इन्टरपोलको येलो कर्नर नोटिस पनि हामीले जारी गरेका हुन्छ कतिपय ठाउँमा र अर्को चाहिँ के गर्छौँ भन्दाखेरि लाने पीड़ित जो अभियुक्त हुन्छ अभियुक्तलाई सम्पर्कमा लिएर आएर ल पहिला त त्यो मान्छेलाई रेस्क्यु गरेर उद्धार गर्छ जुन माध्यमबाट तपाईँले लिएर गएको थिएँ त्यही माध्यमबाट चाहिँ फिर्ता गर पहिला भनेर उहाँलाई लेखाउँछौँ झिकाइसके बुझिसकेपछि अनि त्यसपछि कानुनी प्रक्रिया अगाडि बढ्छ यो चाहिँ मैले उद्धारको कुराहरू गरेँ अब अर्को मुद्दाका कुराहरू गर्दाखेरि अब इन्टरनली र एक्सटर्नली दुईटा हिसाबले माना बेचबुन भइरहेको छ एउटा देशभित्रै हुने र एउटा विदेश पुर्याएर बेचबुन गर्ने कुराहरू छन् यी दुईटै कुराहरूमा हामीले कोसिस गरिरहेछौँ र सफलता पनि प्राप्त भइरहेको छ र यो विशेष गरी अब चाइनामा त अझै श्रीमती बनाएर लिएर गएर बेचबिखन गरेका केसहरू पनि छन् अब नेपालमा बिहा गर्न आउने घुम्न भनेर आउने यहाँ केही काम गर्ने काम गरिसकेपछि नेपाली केटीहरूलाई मायाजालमा फसाउने फसाइसकेपछि त्यसलाई बिहा गरेर लिएर जाने बिहा गरेर लिएर गएर त्यहाँ लिएर गएर एक्सप्लोइटेसन गर्ने ऊ पनि भइरहेको छ यो चाइनामा धेरै छ यो चाहिँ है किन भन्दा चाइनामा केटी भन्दा केटाको जनसङ्ख्या धेरै छ त्यहाँ बिहा गर्नलाई धेरै नै खर्च हुने धेरै महँगो भएको कारणले ऊ श्रीमती खोज्दै नेपाल आइपुगेको कतिपय केसहरू छन्
1: विशेष गरेर यसरी मानव बेचबिखन र बाल विवाह यो न्यूनीकरण गर्नको लागि चाहिँ विशेष गरेर सरकारी जुन प्रयासहरू छ नि त्यो कतिको पर्याप्त छन्
2: अब सरकारले पनि यसमा प्रयास गरिरहेको छ नगरेको त भन्न मिल्दैन किनभने अब कानूनहरू पनि हामीसँग प्रशस्तै छन् अघि मैले भनिसकेँ त्यस्तै गरेर बाल यो जुन छ अहिले अर्को एउटा यो यस सम्बन्धमा सरकारले चाहिँ बाल विवाह अन्त्यका लागि भनेर राष्ट्रिय रणनीति 2072 पनि बनाएर लागू गरिरहेको छ यसलाई अगाडि बढ़ाइरहेको छ केही न्यूनीकरण त भएको छ नभएको त भन्न मिल्दैन तर पनि जति हुनुपर्ने हो त्यति प्रभावकारी हुन सकेको छैन यसको कारण भनेको अहिले पनि आइसक्यो गरिबी अशिक्षा बेरोजगारी होइन सामाजिक दबाव त्यस्तै गरेर दाइजो प्रथाहरू विविध कारणले गर्दाखेरि पनि यो बाल विवाह र यो मानव अधिकार मानव बेचबिखन घटनाहरू घटिरहेको अवस्थाहरू छ विविध कारणले गर्दाखेरि त्यही भएर अब मलाई चाहिँ कस्तो लाग्छ भनेदेखि अब यो यतिले मात्रै पुगेन अब यसको लागि सरकारले अझ अर्को हालको पहल कर्मी एक स्टेप अगाडि बढ्नुपर्ने हुन्छ जस्तो अब बाल विवाह र यो नाबालिग बीचहरूको जुन अलिक खानपानले गर्दाखेरि नाबालिगहरू पनि अलिकति अलिक धेरै उमेरको देखिन्छन् नि अब बाल विवाह र यौन सम्पर्क सम्बन्ध भनेको त्यसलाई पनि अलिकति व्याख्या गर्नुपर्ने हुन्छ त्यसलाई कसरी गर्ने के गर्ने भन्ने कुराहरू त्यसलाई वर्कआउट गर्नुपर्ने हुन्छ त्यस्तै गरेर बाल विवाहको लागि रोकथाम एकदमै जरुरी छ होइन अनि त्यस्तै गरेर यो बेचबिखन सेलिब्रिटी बेचबिखन मानव बेचबिखन छ त्यसको लागि पनि अवेरनेस एकदमै जरुरी छ उजुरी संयन्त्रहरूलाई स्ट्रङ बनाउनु पर्ने हुन्छ अनि अर्को कुरो चाहिँ बाल विवाहको सम्बन्धमा अझ मलाई भन्न मन लाग्छ किनभने मानव बेचबिखनसँग पनि जोडेको हुनाले यो एउटा समुदायमा गएर मात्रै गरेको हुँदैन यो समुदाय पछि फरक फरक छ नि त होइन यसको यो सांस्कृतिक रूपसँग जोडिएको हुनाले समुदाय परिवार धार्मिक संघ संस्थाहरू होइन यिनीहरू जात जाति यिन सम्पूर्ण कुराहरूमा चाहिँ गएर अनि यसलाई चाहिँ एउटा पोलिसी बनाएर अगाडि बढाउनु पर्ने हुन्छ यसै सम्बन्धमा यहाँलाई के जानकारी दिउँ भने हाम्रो राष्ट्रिय मानव अधिकार आयोगले यो विषयलाई उठान गरेर अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड अनुसार 7 प्रदेशमा अहिले हामीले नेशनल इन्क्वायरी बाल विवाहमा राष्ट्रिय जाँच कार्यक्रम गरिरहेछौँ त्यो गर्नुको उद्देश्य के हो भनेदेखि हामीले माथिबाट नियम लगाउ गर्ने होइन टप टु बटम के समस्या छ त त्यो समेत सबै राखेर चाहिँ सरकारलाई एउटा भोलि पोलिसी बनाउन कानून बनाउन सजिलो होस् भनेर हामीले एउटा सिफारिस गर्नको लागि हामीले गरिरहेछौँ यो वर्ष अहिले हामीले 4 प्रदेशमा सिद्धाइसक्यौँ र लगभग अब हामी यो असार अन्तिमसम्ममा चाहिँ हामीले अरू 3 प्रदेशमा पनि हामीले यसलाई कम्प्लिट गरेर यसलाई हामीले अगाडि बढाउनेछ त्यसमा पनि धेरै कुराहरू आउँछ किनभने यो त हामी यहाँ मात्रै भनेर होइन नि त्यो त त्यो भित्र छिर्न पर्यो समुदायमा जहाँ धेरै बाल विवाह
5: यही मैले जोड्न खोजेँ गौतम सरलाई जस्तो समुदायको कुरा छ अब यो मानव बेचबिखन रोकथामको लागि प्रहरीबाट आयोगबाट सरकारबाट मात्र गरेर सम्भव छैन समुदाय विद्यालय पालिका तहमा चाहिँ के कस्ता काम चाहिँ हुनु जरुरी छ बुँदागत रूपमा छोटकरीमा भनिदिनु होला
4: अब यसमा पनि यो मानव बेचबिखन अपराध रोकथामको लागि चाहिँ हामीले सबभन्दा ठुलो कुरा भनेको अवेरनेस नै हो, यो म्यामले भन्नुभयो त्यही हिसाबले अवेरनेस नै हो हामीलाई। यो यसरी तपाईँ मानव बेचबिखन पर्नुहुन्छ भनेर जानकारी गराउन नसकेको कारणले नै मानव बेचबिखन भइरहेको छ। र अर्को चाहिँ निमावी स्तरदेखि नै हामीले अलिकति मानव बेचबिखन अपराधका सम्बन्धमा सम्बन्धित कोर्समा चाहिँ यो विषयवस्तु चाहिँ समावेश हुनुपर्छ। मानव बेचबिखन भइरहेको, मानव बेचबिखन भनेको के हो, यसको कारण व्यवस्था के छ, यसको अहिले ट्रेन्ड कसरी अगाडि गइरहेछ, मान्छे कसरी बेचबिखन परिराखेका छन् भने तपाईँ कसरी बेचबिखन पर्न सक्नुहुन्छ, बेचबिखन नपर्नलाई के गर्ने भन्ने विषयमा अलिकति चाहिँ अवेरनेसको चाहिँ हामीले पाटोमा विशेष ध्यान दिनुपर्छ। स्थानीय तहहरूले भए अनि चाहिँ स्थानीय तहले नै अहिले कतिपय पाठ्य सामग्रीहरू निर्माण गर्ने हुँदाखेरि चाहिँ आफ्नो जिल्लामा भएका समस्याहरू के छन्, आफ्नो पालिकामा भएका समस्याहरू के छन्, त्यो समस्यालाई हेरेर त्यो सोसियल कुराहरू र यो अपराधिक कुराहरू र अपराधबाट बच्नको लागि उपायका सम्बन्धमा चाहिँ अहिले त्यो कोर्स अफ स्टडीमै सिलेबसमै त्यो राख्नुपर्ने स्थिति देखिया छ। त्यो गर्यो भने अलिकति राम्रो हुन सक्छ। दोस्रो अब विदेश गरेर ठगिनको लागि अथवा विदेश गरेर बेचिनको लागि चाहिँ सबभन्दा ठूलो कुरा भने पासपोर्ट चाहिन्छ हामीलाई। पासपोर्ट इस्यु गरिन्छ नि, हामीले पासपोर्ट इस्यु गर्ने बेलामा जस्तो लाइसेन्स लिइसकेपछि हामीले लाइसेन्सको ट्रेनिङ लिनुपर्छ नि। लाइसेन्स दिइसकेपछि तपाईँ लाइसेन्स सम्बन्धी क्लास लिनुपर्छ नि त। त्यहाँ त्यस्तै क्लास जस्तै पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला तपाईँको पासपोर्ट बनाउनुको उद्देश्य के हो र यो तपाईँ के को लागि पासपोर्ट बनाइराख्नु भएको यस्तो यस्तो समस्या छ है भनेर ओरिएन्टेसन क्लास चाहिँ त्यो पासपोर्ट ह्यान्ड ओभर गर्नुभन्दा पहिला चाहिँ सम्बन्धित व्यक्तिलाई चाहिँ पासपोर्टको सम्बन्धमा ओरिएन्टेसन क्लास पनि दिनुपर्ने स्थिति छ र त्यसपछि अब एउटा छुट्टै शाखा खोलेर चाहिँ हाम्रो के अरे नागरिकहरूको रेकर्ड पनि गर्नुपर्छ पालिकाहरूले। रेकर्ड थोरै हरेक पालिकाले वडा स्तरसम्म चाहिँ तपाईँको मेरो नागरिक कुन कुन देशमा जाँदैछ, के को लागि जाँदैछ उसको, अनि कस्तो हुन्छ भने उडिसकेपछि मात्रै थाहा पाउने चलन छ नि। यहाँ त उडेर विदेश गयो भनेपछि मात्रै नभन्नु है भने हुन्छ कि तस्करले नभन्नु भने भन्नु भने कोहीले बिगार्ने तपाईँको अरू जान खोज्छ हामी धेरै लान सक्दैनौँ कतै लिक नगर्नु भनेर अनेक गरेर भनिरहेको हुन्छ नि त। त्यो हिसाबले गर्दा यस्ता कुराहरूका सम्बन्धमा उनीहरूलाई जानकारी दिन सक्यो भने चाहिँ हामीले केही रोक्न सक्छौँ। अन्य कुराहरू भनेका चाहिँ यो ग्रामीण स्तरबाट यसको चाहिँ अवेरनेस नै हो।
5: हजुर, जनचेतनामूलक कार्यक्रममै गीता म्यामले छोटो एकदम कार्यक्रमको हामी अन्त्यमै पुगिसकेका छौँ होइन, छोटोमा भन्नुपर्दाखेरि व्यक्तिगत सुझाव चाहिँ के दिनुहुन्छ?
2: अब व्यक्तिगत सुझावमा मलाई कस्तो लाग्छ भने हामीले अब किशोर किशोरी होइन अब यो बाल विभागकै सम्बन्धमा अनि यो बेचबिखन पनि जोडिने भएको हुनाले किशोर किशोरी शिक्षा अभियान जरुरी छ। यो उनीहरूलाई तालिममा लाने, उनीहरूलाई शिक्षा दिने, गाउँघरमा लाने, त्यो एउटा। अर्को चाहिँ दाइजो प्रथाले गर्दाखेरि धेरै बालविवाह भइरहेको छ नि त होइन, त्यो उमेर पनि त्यसको सठिक छ। त्यही भएर यसको सामाजिक कृतिहरू हटाउनु पर्नको लागि पनि हामीले सचेतना जगाउनुपर्छ, यसलाई कानूनलाई अलिक बढी कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यस्तै गरेर अब अघि पनि मैले भनिसकेको छु, समुदाय सबै भएपछि यसलाई सक्दो रिसर्च पनि गर्नपर्ने हुन्छ, कस्तो ट्रेन्ड छ त। फेरि कानून अहिले अपराध भनेको त जति कानून आउँछ त्यति नै बढ्दै जान्छ, के ट्रेन्डहरू बढ्दै जान्छ नि। साइबर क्राइम छ अहिले होइन, अहिले मिडियाबाट धेरै भइरहेको छ। त्यही भएर यी सबै कुराहरूको लागि चाहिँ अब हामीले फेरि नयाँ तरिकाले चाहिँ पुरानो मोरालिटीलाई भन्दा पनि अब नयाँ परिमार्जन गरेर चाहिँ सचेतना जगाउने, कानून परिमार्जन गर्ने, त्यस्तै गरेर त्यसलाई कार्यान्वयन गर्ने पक्षहरू पनि, अनुसन्धान गर्ने पक्षहरू पनि अब हामीले नयाँ सिराबाट जानुपर्छ। हामीले एआईको दुनियाँमा छौँ नि त। हस्,
5: म दुवैजनालाई धेरै धन्यवाद दिन चाहन्छु, अति व्यस्त समयको बावजुद पनि स्टुडियोमै आइदिनु भयो। यहाँ दुवैजनालाई यो महत्वपूर्ण विषयमा छलफल गर्न सहभागी भइदिनु भएकोमा धेरै धन्यवाद।
2: धन्यवाद म्याम हजुरलाई पनि हामीलाई बोलाइदिनु भएकोमा, आफ्नो कुरा राख्न दिनुभएकोमा।
4: ल, मेरो तर्फबाट पनि म्यामलाई यो रेडियो कार्यक्रमलाई धेरै धेरै धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोगको उपसचिव तथा लैंगिक समानता तथा सामाजिक समावेशीकरण महाशाखा जेसीका प्रमुख गीता कुमारी दाहाल तथा जिल्ला प्रहरी कार्यालय ललितपुरको सूचना अधिकारी प्रहरी उपरीक्षक गौतम मिश्र। कार्यक्रममा आज हामीले बाल विवाह तथा मानव बेचबिखनको अवस्था र न्यूनीकरणका लागि प्रयासका बारेमा कुराकानी गर्यौं। यो कार्यक्रम ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीसँगको सहकार्यमा उज्यालो रेडियो नेटवर्कले तयार पारेको हो। यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ।
1: अर्को सोमबार साइबर अपराध, किशोरावस्थाको सुरक्षा तथा लैंगिक हिंसाका बारेमा कुराकानी लिएर आउने नै छौं। प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरिनी टारमा मरमत गरे भइहाल्यो नि।
0: खैरिनी टार कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मरमत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 98562625452।
2: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
3: भाइ पनि बरेली टेलर सुन्दा हुँदै के को चिन्ता के भने?
2: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
3: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
2: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
4: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
5: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार। मोबाइल 98460 80 29। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
6: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
7: ढुक्क भाउन हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
6: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
5: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
6: होम डेलिभरीको पनि व्यवस्था छ।
8: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 98141411178। 98560078।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।
2: वर्ष 2083-84 को बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्ला वर्षको भन्दा आकार बढ़ाएर र कुनैले त घटाएर त्यही हाराहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा 7 प्रदेशले कुल झण्डै 3,20,000,000,000 रूपियाँ भन्दा बढ़ी बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको बजेट सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। आर्थिक वर्ष 83-84 लागि संघीय सरकारले 7 प्रदेशलाई विभिन्न शीर्षकमा गरी 1,09,65,35,00,000 रूपियाँ अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ। यो चालू आर्थिक वर्षको भन्दा झण्डै 12,09,00,000,000 रूपियाँ बढ़ी हो। यसमा वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान समावेश छन्। संघीय सरकारबाट प्राप्त अनुदान, राजस्व बाँडफाँड, प्रदेशको आन्तरिक राजस्व र अघिल्लो वर्षको मौजदात रकमका आधारमा प्रदेशले बजेट बनाउने गर्छन्। प्रदेशहरूको कुल बजेटको आकार हिस्सा अझै पनि संघीय सरकारमा निर्भर छ। संविधान अनुसार प्रदेश सरकारले असार 1 बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यसैगरी संघीय सरकारले जेठ 15 गते बजेट ल्याएको थियो। पशुसेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा झण्डै 7,00,000 पंक्षी नष्ट गरेको जनाएको छ। विभागका अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित झण्डै 3,00,000 किलो दाना नष्ट गरिएको छ। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितौन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। बर्ड फ्लूको खोप विकास नभएकाले संक्रमण देखिना साथ पंक्षी तथा पशु पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। झण्डै 11,00,000 अण्डा नष्ट गरिएको छ। सम्बन्धित निकायलाई किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउन विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्यांकन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगमा गर्मी बढ़ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो क्रम अझै केही दिन कायमै रहने मौसमविदहरूको अनुमान छ। पछिल्लो केही दिन लगातार वर्षा भई गर्मीबाट केही राहत मिलेको भए पनि वर्षा कम भएसँगै गर्मी बढ़ेको हो। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भेगका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशको तराईका थोरै ठाउँमा तथा मध्य प्रदेशका 1-2 ठाउँमा समेत मध्यम वर्षा हुने अनुमान छ। राति भने कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा समेत हल्का वर्षा हुन सक्ने अनुमान छ। अन्य देशका पहाड़ी भूभाग तथा कोशी, मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा आंशिक बदली रहने छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका 6 टिमाई खोलामा एक्कासी आएको बाढ़ीमा फँसेका 7 सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका 7 बाढ़ीका कारण खोलाको 20 भागमा फँसेका थिए। उनीहरू फँसेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारे, अस्थायी प्रहरी चौकी मंगलबारे तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस टिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिनुभयो। वर्षायाममा खुला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन समेत प्रहरीले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
4: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
3: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
4: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
3: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
4: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
3: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सीधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विश्व शान्ति, करूणा र मैत्रीको सन्देश फैलाउने उद्देश्य सहित सञ्चालन भइरहेको वाक फर पीस अभियान अन्तर्गत भियतनामी भिक्षु पन्याकरको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय पदयात्रा टोली बुद्ध जन्मस्थल लुम्बिनी पुगेको छ। टोलीमा 18 जना भिक्षु तथा उपासक उपासिका सहित अलोका नामक कुकुर पनि सहभागी भएको छ। यसले यात्रामा विशेष ध्यान आकर्षण गरेको छ। शान्ति, अहिंसा र करूणाको सन्देश बोकेर अघि बढ़िरहेको टोलीले लुम्बिनीमा विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम समेत सम्पन्न गरेको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम दिवस आज विभिन्न कार्यक्रममा आयोजना गरी मनाइँदैछ। 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ़न पाउनुपर्ने माग गर्दै राणा शासकका विरूद्ध गरेको आन्दोलनको सम्झनामा जयतु संस्कृतम दिवस मनाउने गरिन्छ। अब विदेशको खबर। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने उद्देश्यसहित सम्झौता भएको घोषणा गरेसँगै विश्व बजारमा सकारात्मक असर देखिएको हो। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80.99 डलरमा पुगेको छ। विशेषज्ञका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्तै अस्थिर रहने अनुमान छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुज जलमार्ग युद्धका कारण आंशिक रूपमा अवरूद्ध भएको थियो। त्यहाँबाट विश्वको झण्डै 20% कच्चा तेल र एलएनजी आपूर्ति हुने गर्छ। ऊर्जा विश्लेषकहरूका अनुसार यो मार्ग पुनः सञ्चालनमा आउन केही समय लाग्न सक्नेछ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल झण्डै 70 डलरबाट बढ़ेर 120 डलरसम्म पुगेको थियो। मध्यपूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेतले एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको खबरमा उल्लेख छ। अब खेल खबर। आइभरी कस्टले इक्वेडरलाई 1-0 गोलले पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइभरी कोस्टका अहमद डियालोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियालोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलाएका थिए। जितसँगै आइभरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अंक जोडेको छ। यस समूहमा जर्मनीले आफ्नो पहिलो खेलमा गैराती कुराकाओलाई 7-1 गोलले हराएको छ। समान 3 अंक भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुराका हो भने अहिलेसम्म अंक विहीन छन्। अब आइभरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै अहिले चलिरहेको समूह एफ अन्तर्गतको खेलमा स्वीडेनले ट्युनिसिया विरूद्ध 3 गोल गरेको छ। स्वीडेनका लागि अलेक्जेन्डर इसाकले खेलको 30 मिनटमा गोल गरे, त्यसअघि उनले 7 मिनटमा यासिन आयारीले पहिलो गोल गर्न सफल भएका थिए। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुशासन र उत्पादनमा जोड़ दिँदै 7 वटै प्रदेशले आज बजेट ल्याउँदै, बजेटको आकार ठूलो भए पनि खर्च गर्ने क्षमता भने कमजोर। बर्ड फ्लू पुष्टि भएका 7 लाख पंक्षी नष्ट, किसानले क्षतिपूर्ति पाउने। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा आज तातो दिन, हिमाली तथा पहाड़ी भेगमा वर्षाको सम्भावना। अमेरिका र इरान बीच शान्ति सम्झौता घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो, अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव। र विश्वकप फुटबलमा स्वीडेन र ट्युनिसियाको खेल चल्दै, स्वीडेन 3-1 गोलले अगाडि, आइभरी कोस्टले इक्वेडरलाई 1 गोलले हरायो।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे
0: कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
9: सुन्दर अटो होक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ।
11: सम्पर्क 0564142121, मोबाइल 98565-35921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658-570-290, मोबाइल नम्बर 98460-81457 र 98136-26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका, भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
16: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था।

0: माल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
1: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल इमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, सिगम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: हिमाल हार्डवेयर, सम्पर्क 0654142545, 0654143445। सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, दन्ना, पलङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
2: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
3: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141994, मोबाइल 98560206।
5: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
6: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने।
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने।
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
9: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमपी थर्ड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ यसको जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र उत्पादन दिनुहोस् 8 दमको।
3: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो।
10: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगडा बजारमा रहेको ओम एम आभूषण सुनसाकी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र। मैले त त्यही गएर बनाएको।
3: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
2: कम्प्युटर टोल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
10: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
2: ओम एम आभूषण सुनचाँदी दोकान।
3: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 98460279240, 98058008।
9: शुक्ला गण्डकी एफएम 97.6।
3: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौकारी अनि मेलापात गर्दै
9: मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम ग्राम बेसिका भाका।
3: कार्यक्रम ग्राम बेसिका भाका हरेक दिन बिहान 9 बजेको नेपाल

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिकै वादन शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्समा कार्यक्रम गाम्बृतिको भाका दिएर उपस्थित भइसकेको छु। मरिमा हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मिना भूषण सुन्तले उद्योगले धेरैवटामा रहेको छ। गर्गना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षण जनका गरगनाहरू संसार पत्र राखिएका गरगनाहरू सम्पूर्ण आपल प्रणालीद्वारा नापिएका थापालाई सुनका गरगनाहरू आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुन जाती उद्योगमा गएर लुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। आज भने हामी सोमबारको अवस्थामा छौँ। सोमबारको अवस्थामा तपाईँको फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिने गर्छ। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखेको फेसबुक आइडी छ, त्यहाँ गएर तपाईँहरूले कमेन्ट गर्न सक्नुहुनेछ। मैले त्यो कार्यक्रमको बारेमा लेखेर पोस्ट गरिसकेको छु, त्यो पोस्टमा चाहिँ तपाईँले कमेन्टहरू गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने लोकभाकाहरू रोजेर लेखेर पठाउन सक्नुहुनेछ। आफ्नो साथीभाइ इष्टमित्रहरूलाई पनि सम्झना समारोहहरू चाहिँ छोड्न सक्नुहुनेछ। कमेन्टहरू गर्दै गर्नुहोस् होइन। बिहानीको समय चाहिँ मजाले बाहिर घाम लागिरहेको छ चहकिलो तरिकाले होइन। तपाईँ पनि पके पनि आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, अझै गर्दै हुनुहुन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरूमा अगाडि बढ्नु होला। त्यसमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राखेर काम गर्नुहोस्। तपाईँहरूलाई आधुनिक आकर्षक जनका गरगनाहरू राख्नुहुन्छ पत्र राखिएका गरगनाहरू कम्प्युटर नाप प्रणालीद्वारा नापिएका थापा लसुनका गरगनाहरू आवश्यक परेको छ भने ओमेन आभूषण सुन्तली उद्योगमा गएर ढुकाका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही भीमसेन मन्दिर भएको गल्लीबाट तपाईँ भित्र सुन्न सक्नुहुनेछ। र साथै पोखरा दमौली बस रोक्ने ठाउँ पहिला डोक्सुर अहिले पनि रोक्ने गर्छ, त्यो गल्लीबाट तपाईँ भित्र सुन्नुभयो भने बाह्र परिसाथ्य ओमेन आभूषण सुन्तली उद्योग भेटाउन सक्नुहुनेछ। त्यहाँ गएर तपाईँले गरगनाहरू सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्नुहुनेछ। मन पर्यो भने आफ्नो इष्टमित्र दाजुभाइ साथी सङ्गीलाई पनि ओमेन आभूषण सुन्तली उद्योगको बारेमा चाहिँ जानकारी लिन सक्नुहुनेछ। आजबाट नयाँ महिना पनि लागिसकेको छ, सातको 1 गते आज सोमबारे औँसी पनि रहेको छ है। र आजबाट पनि मलमास अधिक मास भनौँ न, मलमास अधिक मासहरू सकिँदैछ र बिस्तारै बिस्तारै पूजा पाठतिर पनि लागि नै हुनुहुन्छ होला होइन, लाग्दै हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोस्। बिस्तारै बिस्तारै गर्मीहरू पनि बढ्दैछ, बिहानैबाट एकदमै चर्को घाम लाग्दा है त है, गर्मीले हपक हपक भएको छ। हामी यसरी बसिराख्दा पनि तपाईँहरू जानु काम गर्दा पनि कति अप्ठ्यारो भएको छ होला। हुन त बाहिरतिर काम गर्दाखेरि जतिसुकै घाम लगाए पनि हावा आयो भने चाहिँ एकदमै शीतल हुने गर्छ। कुनै कुनै बेलामा त हावा पनि नचल्ने होइन, डुङ्गुमा तातो बाफ आइराख्ने हुन्छ, तलबाट जमिन तातेर तातो बाफ आउने र माथिबाट घामले मजाले तातो चर्किनेर चाहिँ घामले पोल्दाखेरि पनि एकदम गाह्रो हुन्छ है। चर्को घामहरूमा चाहिँ कामहरू नगर्नु होला। आजभोलि एकदमै गर्मी छ पहिला पहिलाको भन्दा पनि होइन, बिस्तारै बिस्तारै एकदमै गर्मी बढिराखेको छ। त्यही भएर अब बिहान बेलुका अलिकति शीतल हुने बेलामा काम गर्नुहोस्। त्यो दिन सकेपछि 11-12 बजे एकदम बेसी घाम सकेको छ, त्यतिखेर चाहिँ अलिकति घरमै आराम गरेर खाना खाएर बस्नुहोला भन्न चाहन्छु। र तपाईँहरू कमेन्ट गर्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा लेखिएको फेसबुक आइडी छ, त्यहाँ मैले हाम्रो कार्यक्रमको बारेमा लेखेर पोस्ट गरेको छु, त्यो पोस्टमा गएर तपाईँले कमेन्ट गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने म कार्यक्रममा पहिलो लोक साङ्गीतिक कोसेली स्वरूप तपाईँहरूको माझमा बाल्यकालको साथी भन्ने सुमधुरभागलाई स्थान दिन्छु। चिजा तामाङ र बुद्धि परियार र बुद्धेको आवाज मार्गदर्शनलाई शब्द बुद्धि परियारको रहेको छ। यति बेलाको क्रमानुसार स्वीकार्नुहोस् सुमधुर भाका।

हजुर, यस्तोमा दुर्भाग्य मन तपाईँको माझमा राखिसके पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने हामी सोमबारको बसाइमा छौं। सोमबारको बसाइमा तपाईँको माझमा तपाईँको फेसबुक कमेन्टमा मैले कार्यक्रममा स्थान दिने गर्छु। एकचोटि सर लगाएर फेसबुक कमेन्ट हेर्छु अनि कार्यक्रममा स्थान दिन्छु है। कमेन्टलाई कार्यक्रममा स्थान दिनुपर्ने हुन्छ। लेख्नु भएको छ हामीलाई, हजुर सबिहानी बोखरेली नमस्कार, सन्चै हुनुहुन्छ भन्नुभएको छ। एकदमै सन्चै आरामै छु अनि हजुर पनि सन्चै आरामै हुनुहुन्छ होला है। सुनिराखेको छु कार्यक्रम पोखराबाट मनको साथी भन्नुभएको छ। हाम्रो मनको साथीजी गाखरुन पक्कै पनि सन्चै आरामै हुनुहुन्छ होला होइन। के छ हाम्रो पोखरातिरको नयाँ नभएको खबर? हाम्रो यता दुलेगोडातिर त बिस्तारै बिस्तारै गर्मी पर्दैछ है। पानी परेको बेलामा एकैछिन शीतल भए पनि घाम लागेपछि त फेरि गर्मी भएर होइन एकदमै शास्ति हुँदैछ बिस्तारै बिस्तारै। हाम्रो यता दुलेगोडातिर चाहिँ तपाईँहरूको पोखरातिर के कस्तो छ है? अनि कार्यक्रम एकदमै राम्रो लाग्छ, रेडियो परिवारलाई आजको दिन शुभ रहोस् भन्नुभएको छ। अनि सम्पूर्ण साथीहरूलाई सम्झेको छु, नेपाली गीत संगीतलाई माया गर्नुहोला, सबैको भलो चाहने मान्छे, शुभ दिन भन्नुभएको छ। यो मिठो कमेन्टको लागि हाम्रो मनको साथीजीलाई एकदमै धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि कमेन्टहरू गर्दै गर्नुहोला भन्न चाहन्छु। तपाईँको कमेन्टमा चाहिँ म प्रतीक्षामा चाहिँ रहनेछु भन्दै यति बेलाको क्रममा फेरि पनि अर्को सुमधुर लुकभाकालाई स्थान दिन्छु। नवलपुरेमा भनिरहेको छ डोलास नेपानी र रेखा पोखरेलको आवाजमा रहेको छ भने त्यस्तै श्यामकला भण्डारीको पनि आवाज रहेको छ। लय शब्द डोलराज नेपानीको रहेको छ। यति बेला क्रममा भने सुकानु सुमधुर भाका।

हजुर, यो समुद्रभागा मल्टपार्कको माझमा राखिसके नवल पुरेमा भन्ने रहेको थियो, पछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रमका बेसीको भाका जमी रहेका सोमबारको बसाईमा तपाईँको माझमा फेसबुक कमेन्टलाई कार्यक्रममा स्थान दिने गर्छु। लगभग लगभग 10 बजेसम्म तपाईँहरूको माझमा रहने गर्दछु। तपाईँहरू फेसबुकमा कमेन्ट गर्नुहोला। हाम्रो शुक्ला गण्डकी एफएम तनहुँ नेपालीमा मैले हाम्रो कार्यक्रमको बारेमा लेखेर पोस्ट गरिसकेको छु। त्यो पोस्टमा गएर चाहिँ तपाईँले कमेन्ट छोड्न सक्नुहुन्छ, आफूलाई मनपर्ने लोकवाकार रोज्न सक्नुहुन्छ, आफ्नो स्टेमले दाजुभाइ साथी सङ्गीतलाई पनि सम्झना समर्पणहरूलाई छोड्न सक्नुहुनेछ भन्दै यति बेलाकोमा भने फेरि पनि म तपाईँहरूको कमेन्टलाई कार्यक्रममा स्थान दिन्छु। हामीलाई लेख्नु भएको छ, म त तिम्रो लागि भन्ने गीत प्ले गरिदिनु हस्, मायरु लवली सिस भन्नुभएको छ। हुन्छ, यसो मात्र बाटोलाई म कार्यक्रममा स्थान दिनेछु। गुड मर्निङ, मर्निङ ओम, जय जय होस्, ओम ह्याप्पी, मिस यु, ओके दर्शन, हजुर दर्शन भन्नुभएको छ। यो मिठो कमेन्टको लागि हाम्रो गफाडी केटीजीलाई धेरै धेरै धन्यवाद। आगामी दिनमा पनि कमेन्ट गर्दै गर्नुहोला भन्न चाहन्छु। पक्कै पनि एकदमै हजुर पनि सञ्चारमा हुनुहुन्छ होला भन्ने विश्वास रहेको छ। के छ हाम्रो गफाडी केटीजीको नयाँ हाल खबर होइन, र दिनहरू त पक्कै पनि राम्रोसँगले बितिरहेको छ होला होइन। आफ्नो आफ्नो काममै व्यस्त हुनुहुन्छ तपाईँहरू सबैजना, सबैको नियमित कामहरू हुने गर्छन् होइन, त्यही भएर तिनै कामहरू व्यस्त हुनुहुन्छ होला। एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु। यति बेलाको खबर भने हाम्रो गफाडी केटीजीको रोजाइमा रहेको म त तिम्रो लागि भन्ने सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। रामजी खाँडो विश्वमाझी प्रभावमा रहेको सुमनलाई शब्द सुजन लम्सालको रहेको छ। यति बेलाको सिकानु श्रेष्ठ मधुर भाका।

हजुर यस मधुरभाकामा यति हजुर यसो मधुरभाकामा तपाईँहरूको माझमा स्थान दिए पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ हाम्रो गफाडी केटीजीको रोजामा रहेको थियो आज भने तपाईँहरूकै यिनै फेसबुक कमेन्ट मार्फत रोजेका सुमधुर लोकभाका कार्यक्रममा स्थान दिँदा दिँदै अब नै कार्यक्रमबाट पनि विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा उमे नाभूषण सुनचाँदी उद्योगलाई पनि मनैदेखि आभार प्रकट गर्दछु। सदस्य विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र कमेन्ट गरेर साथ दिनुहुने सुनेर साथ दिनुहुने स्वदेश विदेशमा रहेर सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धेरै धन्यवाद। राम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा फेरि पनि एकचोटि ओमेन आभूषण सुनचाँदी उद्योगलाई मनैदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा एउटा सुमधुर भाकालाई कार्यक्रममा स्थान दिएर जान्छु। कुष्मा पर्वत भन्ने रहेको छ, यसमा आवाज रहेको छ प्रकाश पराजुली र देवी आचार्यको, लयशब्द गोविन्द पौडेल बिन र तेजस रेग्मीको रहेको छ। यो सुमधुर भाकलाई जोड्दै आजको श्रृंखलाबाट पनि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी पल्छु भने सुखद बिदोस् भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.10 मेगाहर्ज। जय गीत जय संगीत। नमस्कार, शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656570537, मोबाइल नम्बर 9847692046, 9898008।
6: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
8: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
9: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
10: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864597756।
9: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
11: त्यसो नभने म पनि अब नाटिकेर भरवटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
12: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
13: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
12: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0656570225, मोबाइल 9856033800, 9841356558।

0: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
0: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563439952 र 98

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
4: कला संस्कृति
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चौक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850-60-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। मलमास अर्थात अधिक मास आजदेखि सकिँदैछ। गएको जेठ 3 गतेदेखि शुरू भएको मलमासको आज अन्तिम दिन हो। हरेक 32 महिनामा 16 दिन 1 घण्टा 36 मिनटमा मलमास भन्ने गर्दछ। अधिक मासलाई पुरूषोत्तम मास पनि भनिन्छ। यस अवसरमा काठमाडौँको दक्षिण पश्चिममा रहेको मत्स्य नारायण मन्दिरमा मेला लागिरहेको छ। मेलाको आज अन्तिम दिन हो। यसै गरी धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा रहेको नरसिंहधाममा पनि 1 महिने मेला लागिरहेको छ। मलमासका कारण रोकिएका धार्मिक तथा सांस्कृतिक कार्यक्रम भोलिदेखि शुरू हुँदैछ। पर्सी रातो मच्छिन्द्रनाथको रथ लगन खेलको थकी टोलमा तानेर जावला खेल पुर्याउने तयारी छ। आज सोमबार औंसी पनि मनाइँदैछ। सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीहरूको प्राचीन कालदेखिको परम्परा रहिआएको छ। अधिक ज्येष्ठ कृष्ण औंसी आज सोमबार परेको हो। झापाको रुद्ध शान्ति गाउँपालिका 6 तिमाईखोलामा 81 बाढ़ीमा फसेका 7 जनालाई सुरक्षा कर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो 4:30 बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका 7 जना बाढ़ीका कारण खोलाको बीच भागमा फसेका थिए। उनीहरू फसेको जानकारी भएपछि इलाका प्रहरी कार्यालय बुधबार, अस्थायी प्रहरी चौकी मंगलबार तथा भूटानी शरणार्थी शिविर सुरक्षा बेस तिमाईबाट खटिएको सशस्त्र प्रहरी बल सहितको संयुक्त टोलीले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले बताउनुभयो। वर्षायाममा खोला नाला तथा नदीमा पानीको सतह अचानक बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायतका ब्लड पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ। विभाग अनुसार प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ ललितपुर भक्तपुर झापा मोरङ सुरसरी महोत्तरी बारा चितवन नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धी जिल्लामा ऱ्यापिड रेस्पोन्स टीम परिचालन गरिएको विभागका महानिदेशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। फुको खोप विकास नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानहरूलाई नष्ट गरिएका पंक्षीहरूको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराउने विभागले जनाएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरी विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले छान सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध गराउने तयारी गरेको छ। रौतहटको गौर भारतको बिहारमा रहेको बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मरम्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षामा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबन पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाई छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 कजावा नजिकको कुनै पनि भौतिक संरचना दुवै देशका सहमति विघ्न निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मरम्मतको बहानामा बाँध उचाल्दै गएको छ। बाँध उचालिँदा लाल कैया र बागमती नदीको पानी निकास नपाई ब्याक भएर नेपाली बस्तीमा पस्ने गरेको स्थानीयको भनाइ छ। भारतले आफ्नो क्षेत्रलाई डुबनबाट जोगाउने एकतर्फी रूपमा बाँध निर्माण र विस्तार गरे पनि त्यसको प्रत्यक्ष असर नेपाली बस्तीमा परिरहेको छ। स्थानीयका अनुसार सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबीले निगरानी बढ़ाएको छ। तर सुली सगेट खोल्ने विषयलाई लिएर वर्षनी तनावको स्थिति सर्जना हुने गरेको छ। यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले भारतीय पक्ष समकक्षीसँग बाँध मर्मत कार्यबारे ध्यानकर्षण गराएको बताउनु भएको छ। भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशन अनुसार मर्मत कार्य भइरहेको जानकारी दिएको उहाँले बताउनुभयो। गण्डकी प्रदेश सरकारले 9 बजे सोमबार प्रदेश सभामा प्रस्तुत हुँदैछ। चालू आर्थिक वर्षमा 31 अर्ब 97 करोड़को बजेट कार्यान्वयन गरिरहेको सरकारले खर्च अहिलेसम्म 40% पनि पुग्न सकेको छैन। यो प्रविधिको समीक्षा गर्दै आगामी वर्षमा भने कार्यान्वयनमुखी बजेट ल्याउने तयारी भएको छ। आर्थिक मामिला मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख दिल्ली राजश्री ज्याल चालू वर्षकै हाराहारीको बजेट आगामी वर्षका लागि ल्याउने बताउनुहुन्छ। स्थानीय तह निजी लगायतका सरकारवालासँग भएको पूर्व बजेट छलफलका सुझावलाई समेटेर बजेट बनाएको रिजियालले बताउनुहुन्छ। उहाँका अनुसार
आगामी बजेट वर्षको बजेटका सिद्धान्त र प्राथमिकताले उत्पादन तथा उत्पादकत्व वृद्धि, पर्यटन, कृषि, रोजगारी सिर्जना र गरीबी निवारणमा जोड़ दिएको छ। प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रसाद शेरचनले नवप्रवर्तन प्रविधि मन्त्री स्टार्ट अप योजना आयोजनाहरूलाई सिद्धान्त र प्राथमिकतामा जोड़ दिने बताउनुभयो। यसरी हेर्दा समग्रमा चालू वर्षको नीति तथा कार्यक्रम र प्रदेशको दोस्रो पञ्चवर्षीय योजनालाई आधार बनाएर कार्यमुखी बजेट ल्याउने तयारी गण्डकी प्रदेशको गरेको छ। वर्षायाममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणका लागि तनहुँका स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न तीन महिनाका लागि पुनः रोक लगाएको छ। ढुङ्गा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 उल्लेखित कानून प्रावधान अनुसार असार 1 गतेदेखि भदौ महासंक्रान्तिसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो। वर्षायाममा नदीको भाव बढ्ने र वातावरणीय क्षति पुग्ने भएकाले जिल्लाको विभाग नगरपालिका र मेग्दी गाउँपालिकाले छुट्टा छुट्टै सार्वजनिक जारी गर्दै आफ्नो क्षेत्रभित्र पर्ने सबै नदी तथा घाटबाट बालुवा गिटी र ढुङ्गा निकाल्न रोक लगाएका छन्। सो अवधिमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन र सर्वसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने दुवै पालिकाले स्पष्ट पारेको छ। मेग्दी गाउँपालिकाको प्रमुख शासक अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाको राजस्व परामर्श समिति र कार्यपालिकाको बैठकको निर्णय अनुसार चालू आर्थिक वर्षका लागि गरिएका सम्पूर्ण आय ठेक्का र निजी जग्गा व्यवस्थापनको सम्झौता जेठ 31 गते रातिदेखि नै स्वत सक्रिय भइसकेको जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, मापदण्ड पूर्ण पालना गराउन जेठ मासान्तरपछि कुनै पनि क्षेत्रबाट नदीजन्य पदार्थ निकाल्न नपाइने गरी कडाई गरिएको छ। प्राकृतिक स्रोतको अनधिकृत दोहन रोक्न अनुगमन टोली समेत परिचालन गर्नेछ। त्यसै गरी विभाग नगरपालिकाले भने पूर्व स्वीकृति लिएर भण्डारण गरिराखिएका नदीजन्य पदार्थको हकमा आगामी असार मासान्तरभित्र पालिकाको कार्यालयबाट अनिवार्य रूपमा प्रमाणित गराउनुपर्ने व्यवस्था गरेको छ। विभागका प्रमुख प्रशासकीय अधिकारी शोभाकर पोखरेलका अनुसार तोकिएको समयभित्र स्टक प्रमाणित नगराई साउन 1 गतेपछि अनुगमनका क्रममा फेला परेको त्यस्ता सामग्रीलाई अवैध ठहर गरी जफत र कानूनी कार्यवाहीको दायरामा ल्याइने छ। म्याग्दी नदीले तटीय क्षेत्रमा पर्ने कटान, स्थानीय खोल्साहरूमा आउने बाढ़ी र पहिरोले मंगला गाउँपालिकामा विपदको जोखिम बढ़ाएको छ। विगतका ठूला विपदका घटना नदी कटानबाट खेतीयोग्य जमीनमा पुगेको क्षति र बस्तीमा बढ़ो जोखिमका कारण गाउँपालिकाले संरक्षण तथा जोखिम न्यूनीकरणका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाका अनुसार तटीय क्षेत्रमा म्याग्दी नदीको कटान र माथिल्लो क्षेत्रमा पहिरोको जोखिम रहेको छ। बर्खायामा नदी कटान र खोल्सामा आउने बाढ़ी तथा मौसममा डढेलो र आगो लागेको जोखिम भएको छ। उहाँले भन्नुभयो, जोखिमयुक्त क्षेत्र पहिचान गरी नदी नियन्त्रण, पहिरो रोकथाम, वृक्षारोपण, राहत र पुनर्स्थापनका कार्यक्रम सञ्चालन गरेका छौं। उहाँले भन्नुभयो, पोखरामा आइतबार साँझ भएको सड़क दुर्घटनामा परि नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य 32 वर्षीय राज्य बासवालाको निधन भएको छ। पोखराको सृजना चोक र सभागृह चोकको बीचमा ब03001650 नम्बरको रेडी मिक्सर ब्लकरले उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो। कास्की जिल्ला सहकारी संघको तालिमबाट घर फर्काने क्रममा 5:30 बजेतिर यो दुर्घटना भएको हो। मिक्सरले पछाडिबाट ठक्कर दिएपछि सड़कमा लड़ेका बासवालालाई तत्काल नजिकैको मेट्रो सिटी अस्पताल लगिएको थियो। तर चिकित्सकहरूले उनलाई अस्पताल पुर्याउन सक्ने त घोषणा गरेको थियो। बासोला नेपाली कांग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य एवं कास्की क्षेत्र नम्बर 3 का नेता खिमलाल बासोलाका छोरा हुन्। 32 वर्षका उनी अभिभावक थिए। कास्की जिल्ला ट्राफिक कार्यालयले ठक्कर दिने गाड़ी र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा मकनपुर हेटौडाका 40 वर्षीय राजन अधिकारी छन्। दुर्घटना मा परेका दुवै सवारी साधनलाई वडा प्रहरी कार्यालयमा राखिएको छ। बासोलाको सब पोस्टमार्टमको लागि मणिपाल अस्पताल लगिएको छ। उनको सोमबार बिहान पोस्टमार्टम गरेपछि अन्त्येष्टि गरिने भएको छ। शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले पत्रकार विनोद ढुङ्गानमाथि अभद्र व्यवहार गरेको विषयमा नेपाल पत्रकार महासंघ तनहुँ शाखाले गम्भीर ध्यान आकर्षण गर्दै उक्त घटनाको घोर वर्षना गरेको छ। आइतबार बिहान बेलचौतरा स्टार बजारमा नगर प्रमुख पण्डितले पत्रकार त पार्टीका हुन्छन् भन्ने अभिव्यक्ति दिएपछि रिपोर्टिङको लागि पुगेका ढुङ्गानाले एक भएको पार्टीका पत्रकार कसरी भयो भन्ने जिज्ञासा राखेका थिए। सोही क्रममा नगर प्रमुख पण्डितले तैले मलाई सिकाउन पर्दैन भन्दै अपमानजनक र असभ्य व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ।
महासंघ तनहुँ सचिव कृष्ण चन्द्र न्यौपानेद्वारा जारी विज्ञप्तीमा पत्रकार ढुंगानामाथि भएको व्यवहारको दुर्व्यवहारको घोर भर्सना गर्दै सम्बन्धित पक्षलाई यस्ता गतिविधि तत्काल बन्द गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ। शुक्ला गण्डकी नगरपालिकाले आइतबार डुलेगौड़ा र बेलचौतारामा क्षेत्रका फ्रेस हाउस र भेटनरीहरूको अनुगमन गरेको छ। प्रशासन शाखा प्रमुख जुल बहादुर विकलको नेतृत्वमा दुई दर्जन पसलमा अनुगमन गरिएको, अनुगमनका क्रममा दर्ता नभएकालाई दर्ता प्रक्रियामा आउन भनिएको छ। साथै मापदण्ड नपुगेका फ्रेस हाउसहरूलाई तुरन्त सुधार गर्न निर्देशन दिएको प्रशासन शाखा प्रमुख विकले जानकारी दिनुभयो। अनुगमनमा विभिन्न शाखाका प्रमुख, नगर प्रहरी, नेपाल प्रहरी, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजना अन्तर्गत नवलपुर खण्डमा सड़क सुरक्षा सम्बन्धी काम समेत अघि बढ़ाइएको छ। सड़क खण्ड निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा सड़क सुरक्षाको काम समेत हुन थालेको छ। सड़क सुरक्षाको काम अन्तर्गत यहाँ निर्माण गरिएका पुलमा सुरक्षा बार जडान गर्ने काम भइरहेको छ। कावसती स्थित लोकाहा खोला पुलमा सुरक्षा बार जडान गरिएको छ। यहाँ रहेको पुरानो ट्रस पुल र नयाँ पुलको दुवैतर्फ सुरक्षा बार जडान गर्ने काम सम्पन्न भएको जानकारी दिएको छ। यस खण्डमा पर्ने सबै पुल तथा आवश्यक पर्ने अन्य स्थानमा पनि सुरक्षा बार जडान गर्ने काम हुने आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो। वर्षा शुरू भएसँगै पश्चिम बागलुङका उच्च पहाड़ी क्षेत्र भेगमा चहल पहल बढ़न थालेको छ। हिउँमा बेसी झरेका गोठालाहरू पाटनतर्फ लागेका छन्। उनीहरू फेरि लिगका खर्क र बुकी पाटनतर्फ उग्लिन थालेका छन्। बागलुङको निस्ती खोला, ढोरपाटन, तमाङ खोला, गलकोट क्षेत्रका अधिकांश किसानहरू पशुपालनमा निर्भर छन्। एउटै परिवारले दर्जनौ वस्तु पाल्ने भएकाले बेसीमा घाँसले मात्र धान्न नसक्ने हुँदा वर्षेनी लिग बेसी गर्ने परम्परा उनीहरूको जीवनशैली बनेको छ। गोठालाहरू झण्डै चार महिनासम्म शतादेखि 3,000-4,800 मिटर उचाइका बुकी पाटन र आसपासका चरण क्षेत्रमा बस्छन्। त्यहाँ पर्याप्त घाँस पाइने भएकाले उनीहरू महिनौसम्म त्यही वस्तुभाव चराउँदै बस्छन्। लेकतर्फ उक्लदा गोठालाहरूले असोजसम्म पुग्ने खाद्यान्न, लत्त कपडा र दैनिक आवश्यक सामग्री बोकेर जाने गर्दछन्। यस अवधिमा टेलिफोन र विद्युत सुविधा नहुने भएकाले परिवारसँग सम्पर्क पनि सीमित हुन्छ। आकस्मिक बिरामी वा खर्च सकिए मात्र उनीहरू बेसी फर्काने गर्दछन्। ढोरपाटन क्षेत्रको बुकी पाटनमा भने अहिले नै बागलुङ मात्र होइन रोल्पा, रूकुम, म्याग्दी र डोल्पासम्मका गोठालाहरू भेडा लिएर पुग्न थालेका छन्। अन्तर्राष्ट्रिय समाचार। एसियाली बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ। पाकिस्तानले अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने उद्देश्य सहित सम्झौता भएको घोषणा गरेपछि विश्व ऊर्जा बजारमा सकारात्मक असर देखिएको। बीबीसीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मानक मानिने ब्रेट कच्चा तेलको मूल्य झण्डै 4% घट्दै प्रति ब्यारेल 83 अमेरिकी डलर 81 सेन्टमा झरेको छ। त्यस्तै अमेरिकी बजारमा कारोबार हुने कच्चा तेलको मूल्य झण्डै 4.7% घटेर प्रति ब्यारेल 80 डलर 89 सेन्टमा पुगेको छ। विशेषज्ञहरूका अनुसार आउँदा केही दिन तेल बजार अत्यन्त अस्थिर रहने अनुमान गरिएको छ। इरान नजिकै रहेको महत्वपूर्ण समुद्री मार्ग हर्मुजल मार्ग युद्धका कारण आंशिक रूपमा वृद्ध भएको थियो, जहाँबाट विश्वको झण्डै 20% कच्चा तेल तथा एलएनजी आपूर्ति हुने गर्दछ। ऊर्जा विश्लेषक एन्ड्रयू लिपोका अनुसार यो मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन केही समय लाग्न सक्छ। युद्धका कारण कच्चा तेलको मूल्य पहिले प्रति ब्यारेल करिब 70 डलरबाट बढ़ेर करिब 120 डलरसम्म पुगेको थियो। मध्य पूर्वमा ऊर्जा आपूर्तिमा देखिएको सुधारको संकेत एसियाली अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको भए पनि दीर्घकालीन स्थायित्व अझै अनिश्चित रहेको छ। इवेक डरलाई 1-0 पराजित गरेको छ। फिलाडेल्फियामा केही बेर अघि सम्पन्न खेलमा आइवरी कोस्टका अहमद डियोले अन्तिम समयमा गरेको गोल निर्णायक बन्यो। अहमद डियोले 90 मिनटमा गोल गर्दै टोलीलाई जित दिलायो। जितसँगै आइवरी कोस्टले विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अङ्क जोड़ेको छ। यस समूहमा जर्मनी आफ्नो पहिलो खेलमा गए राति कुरा काओलाई 7-1 पराजित गर्दै मूल्य शुरूआत गरिसकेको छ। समान 3 अङ्क भए पनि गोल अन्तरका आधारमा जर्मनी शीर्ष स्थानमा छ। इक्वेडर र कुरा काओ भने अहिलेसम्म अङ्कविन छन्। अब आइवरी कोस्टले आफ्नो दोस्रो खेलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ। फिफा विश्वकपमा स्वीडेनले ट्युनिसिया विरूद्ध 5-1 शानदार जित निकालेको छ। मेक्सिको

0: उत्कृष्ट गोल गर्दै सुडानसँग दुई गोलले पछि परिएको युनेस्याले खेलको 43 मिनटमा पहिलो गोल गर्दै खेलमा फर्कने प्रयास गरेको थियो। ट्युनिसियाका लागि डिफेन्डर ओमार रिकीले गोल गरेका हुन्। पहिलो हाफमा 2-1 अग्रता दिलाएको स्विडेनले दोस्रो हाफमा 3 गोल थप्यो। स्विडेनले ट्युनिसियाको रक्षा पंक्तिको कमजोरीमा 59 मिनटमा भिक्टर ग्याकेरेले सजिलै गोल गरे। एलेक्जेन्डर इसाकाको पासमा उनले गोल गरेका हुन्। चौथो गोल गरेको म्याथिस इस्तम्बान बगरको नाम रह्यो। 84 मिनटमा उनले गरेको गोलले मान्यता पाएन, तर भारको मतले गोलको निर्णय दिएको हो। खेल सक्ने 30 मिनट मात्रै बाँकी रहेको अवस्थामा अयरीले गोल गर्दै 5-1 जित निकालेको हो। समूह एफ अन्तर्गतको दोस्रो खेलमा स्विडेन र ट्युनिसिया गरेका हुन् भने फिफा वरियतामा स्विडेन 38 स्थानमा छ भने ट्युनिसिया 45 स्थानमा छ। खबर सामला तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर। सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी, साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ। प्रोपाइटर सन्तोष श्रेष्ठ। हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560956996।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
6: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
6: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
6: बस्ती कर्म,
5: शिरोधारा,
6: नस्य कर्म, जलनीति,
5: छार सूत्र सेवा,
6: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम।
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
6: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634383।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
8: हो हो, सुरक्षित ठाउँमा सर्नै बुद्धिमानी हुन्छ।
9: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउँ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
10: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
12: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान।

0: तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
1: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्दै त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
3: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
4: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
3: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 98563338, 98416056।
5: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
6: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्युमिनियम अब युपिभीसीको साथमा।
9: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही युपिभीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछेपानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028922938।
11: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
12: सामाजिक सञ्जालमा फैलिने भ्रमक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
3: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
2: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
3: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
2: प्रोप्राइटर रोशनी श्रेष्ठ।
3: मोबाइल नम्बर 9827109466 र 9840594530।
4: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
5: Come on everybody. Hello Shukla Gandaki.
4: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call for
6: program Hello Shukla Gandaki, only on Shukla Gandaki FM 97.6 megahertz.

0: हेलो हाई गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्गसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोड भनेको चाहिँ मण्डेको एपिसोड रहेको छ। तपाईँले आफूलाई कुनै पनि गीत मनपर्छ भने आफ्नै आवाजमा गुनगुनाउन चाहिँ सक्नुहुन्छ है, जसको लागि हाम्रो स्टुडियोको लाइन 98422711 र 98066636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। अब स्टुडियोको लाइन त यही नै भइहाल्यो। सँगसँगै हाम्रो यस प्रोग्रामको प्राइज स्पोन्सर को बारेमा जानकारी गराउनु पर्दा प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सले। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँले 0% ब्याज दरमा पनि लिन चाहिँ सक्नुहुन्छ है, र त्यहाँ गएर सेवा सुविधा लिनुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने प्रोग्रामको ओपनिङ सङ स्वरूप तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, झरनाको चिसो पानी बोलको यो गीत रहेको छ। यति बेला भने स्वीकार
1: अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ 2 दिन लाग्छ साथी।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि झरनाको चिसो पानी बोलको यो गीत मैले राखिसकेँ। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने जोडिनुहोला है भनेर पनि भनिराखेको नै छु यति बेला भने। तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु। गीत रहेको छ ए हो र माया, बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस्।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि एहो र माया बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत म राख्दैछु। गीत रहेको छ तपाईँ सम्पूर्णको लागि बर पिपल मुभीबाट जनम जनम जिउँला सँगै बोलको यो गीत चाहिँ रहेको छ। गीतसँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा, ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा, टाइम चेकपछि आउने नै छु। सुन्दै गर्नु होला।

0: 97.6
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनीति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क काली,
2: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा,
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0 65 90 511।
4: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
5: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
6: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98 460 67 645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
7: प्रश्न होमवर्क देखाउ त।
8: हस् टिचर।
7: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टिचर मेरो मानिले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0 65 414 484, मोबाइल 98 560 33 384 र 98 560 67 988।
10: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुको जनहितमा जारी सन्देश।

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. खिला गण्डकी चार दुलेगौँडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 98-62-32-493 र 98-62-38-073
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
2: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं। अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0965707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-65-77-987।
9: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही डुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर सोरुम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709704, मोबाइल नम्बर 98-60-61-268।
12: 98-60-60-268।
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना,
15: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
16: शुक्ला गण्डकी एफएम 97.6।
17: शुक्ला गण्डकी टाइम चेक।
18: यति बेला बिहानको ठिक 11 बज्यो।

अलराइट एकैछिनको यो सर्ट कमर्सियल ब्रेकसँग 11 बजेको टाइम चेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा. प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु. तपाईँको लागि मीठा मीठा गीतहरू त राखिराखेको नै छु. कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422711 र 98066611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु मैले है. र यति बेला भने तपाईँ सम्पूर्णको लागि म गीत नै राख्दैछु है. कार्यक्रममा त जोडिनु होला भनेर भनिराखेको नै छु. स्टुडियोको लाइनको बारेमा पनि जानकारी त गराइ नै हाले. विशेष गरेर सन्डेदेखि फ्राइडेको एपिसोडभरिमा फोन गर्नुहुने कलरबाट चाहिँ हामीले एकजनालाई लकी ड्र मार्फत चाहिँ छनौट गर्छौं, जसलाई 100 रिचार्जको व्यवस्था गरिएको छ, जसको व्यवस्था पोखरेल मोबाइल अनि इलेक्ट्रोनिक्सले चाहिँ गरेको छ है. र अब मोबाइल सम्बन्धी समस्याहरू देखिएका छन् भने सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ लिन चाहनुहुन्छ भने ढुक्कसँग जान सक्नुहुन्छ पोखरेल मोबाइल अनि इलेक्ट्रोनिक्समा. जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला. यति बेला गीत राख्दैछु ए मेरो हजुर बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त.

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि ए मेरो हजुर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ र यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म मखमली पछ्यौरीले सानो बोलको गीत चाहिँ रहेको छ यति बेला भने स्वीकार्नुहोस् है त

0: सधैँ चुइरहने त्यो थोत्रो घरमा आमालाई कसरी राखु? बाटोमा हिँड्दा पनि काजीले जिस्काइरहन्छ।
1: ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि मखमली पछ्यौरीले सानो बोलको यो मुगलान मुभीबाट यो गीत मैले राखिसकेँ, सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। एक कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 9842279111 र 9806636111 को बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। र आजको श्रृङ्खला भनेको चाहिँ तपाईँको रोजाइको भन्दा पनि तपाईँको गायन प्रतिभालाई कार्यक्रममा राख्ने दिन कार्यक्रममा जोडिन सक्नुहुन्छ है। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ? म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
2: हेलो, नमस्कार हजुर।
1: हजुर नमस्कार, सन्चारै हुनुहुन्छ?
2: हजुर हजुर, सन्चारै छु हजुर। के कस्तो छ?
1: हजुर म पनि एकदमै ठिक ठाकै छु है त।
2: हजुर हजुर,
1: अनि खाना भयो?
2: हजुर हजुर, खाना भयो।
1: हजुर भयो है, मेरो पनि। हजुर, के कस्तो काममा व्यस्त हुनुहुन्छ हिजो आज?
2: काम त अब घाम चलिरहेको छ, के त खेतीसाली खन्ने हो।
1: आलिसाली खन्ने, बिहार राख्यो कि राखिएन?
2: हजुर बिहार राख्यो, साथी त हुन्छ अब तपाईँ हाम्रो।
1: हजुर हजुर, ठिक ठाक छ। पानी मजाले पुग्छ कि पानी आउनै पर्छ त?
2: होइन, पानी त पुग्छ, माथि उसको लाउने हो के अरेको।
1: हजुर ल, आज चाहिँ कुन गीत गुनगुनाउनुहुन्छ त नि? रङ्गले जित्छ, ढङ्गले भन्दा रङ्गले जित्छ क्या,
2: रङ्गले जित्छ।
1: त्यही हो त नि। ल हुन्छ, अब सुनाऊ है त गीत।
2: जति खायो तिमी त्यो कार्यक्रमको नि आरू।

0: ल हुन्छ, हजुरलाई धेरै धेरै धन्यवाद छ। अब साथीहरूलाई सम्झाउनुहोस् है त। हजुर धन्यवाद।
1: खगिना बहिनी, दलन बहिनी, रस्तिका बहिनी, अब तारा बहादुरजी, अब चन्द्र बहादुरजी, अब बाबु खै नयाँ बन्द भनी क्या हो भन्दै अब सम्पूर्ण भन्दै एकमुष्ट दर्शन गर्दै बिदा भयो हजुर।
0: हसुन साथी चाहिँ छोड्छौ, नमस्कार। हजुर यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो, आफूको शेरीबाट चाहिँ फोन गर्नुभएको थियो। उहाँले आफूलाई मनपर्ने गीत गुनगुनाएर गइ नै सक्नुभयो है। यति बेला भने तपाईँ सम्पूर्णको लागि मेरो मनैको फुल टेपी बोलको यो गीतमा राख्दैछु। गीतपछि आउने नै सुसन्दी गर्नुलाई त

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि मेरो मनैको फुल टिपी बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु। गीत रहेको छ तिर्खा लागि निर्माया बोलको गीत रहेको छ, स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि तीर्थ लागे निर्माया बोलको यो गीत मैले राखिसके। यति बेला अर्को गीत राख्दैछु, कुमारी मुभीबाट चाहिँ डोको बुन्ने बोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म सर्ट कमर्सियल ब्रेकमा, ब्रेक पछि आउने नै छु, सुन्दै गर्नु।

0: Lisa.
1: Shukla Gandaki FM 97.6.
2: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
4: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
2: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
5: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
6: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सकिँदैन, पहिले सोच जाचौ अनि मात्र विश्वास गरौ।
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
2: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
12: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्थ पोस्ट चोक।
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
13: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
14: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
13: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
13: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडि पट्टि।
14: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
13: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
16: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
17: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
16: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
17: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
16: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: दुलेगौडा सपिङ सेन्टर सुक्ला गण्डकी चार दुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
0: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
18: चिकन ससेज, बफ ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
19: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0965705052, मोबाइल 98568285587।
20: नौनानी दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
6: हो त सिङ्गो बनिसका पनि हो।
7: हाम्रो वन, हाम्रो धन, डढेलोबाट जोगाउन गरौँ जतन। वनमा डढेलो लगाउने कानुनी अपराध हो। डढेलो लागेको देखिमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
22: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
21: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
23: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
21: पुराना गरगहनासँग नयाँ साथ फेर,
23: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
21: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसुङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
24: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
25: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
12: सन्देश ट्रेडर्स, सुक्ला गण्डकी, दुलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 98560062676।
26: कता हिँडेको हो आइफोन हातमा लिएर?
27: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
26: लौ तलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
27: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
25: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरीज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463231।
28: सूचना एस्थनौ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 6 गते शनिबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4, बिपी चोक, तनहु। फोन 0654143770, मोबाइल नम्बर 98560044343।
7: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
6: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
1: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

अल राइट, एकैछिनको यो सर्ट कमर्सल ब्रेकपछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। विशेष त तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु अनि सँगसँगै तपाईँको लागि मैले तपाईँका गायन प्रतिभालाई चाहिँ कार्यक्रममा राखिराखेको छु। अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु। 9842271911 र 9860663611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु। राधा बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

ओके बिजुली बलेको होला मैजाने पुतली रेलैमा बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ र आजको यस एपिसोडमा रहेर र पाएको लागि नै गीतहरू राख्दा राख्दै अब पनि कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव भन्ने प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्ण लागि गीत राख्दैछु म लहनले जुराएकी बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना बिदा हुन्छु तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला नमस्कार बाई बाई हेभ अ गुड डे।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
3: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
2: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
4: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
5: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
6: ए तिमी पो बसेर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
5: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
6: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
5: ए त्यसो भए त म गइहाले,
6: चिया त पिएर जाऊ।
5: अहिले हतार छ, पछि आउँदै गरौला है।
7: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहुँ,
7: प्रोपाइटर लक्ष्मीराज वाग्ली। फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9840761268
6: 9850602068।
9: प्रसन्न, होमवर्क देखाऊ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त साधै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अरे म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0765414484, मोबाइल 9850603384 र 9850607988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0765414377 र 9855643443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
14: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
15: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
16: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
17: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
16: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला मध्याहको ठिक 12 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes?
1: मेघगर्जन सहित मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रमा भने कोसीबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 120 रूपियाँले बढ़ेको छ। आज 120 रूपियाँले बढ़ेर चाँदी तोलाको 5015 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाव बढ़ेको थियो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँ र चाँदीको भाव तोलामा 55 रूपियाँले बढ़ेको हो। सातवटै प्रति सरकारले आज आउँदो आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्दैछन्। सुशासन, आर्थिक वृद्धि, रोजगारी, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायलाई प्राथमिकतामा राखेर बजेट ल्याउने प्रदेश सरकारहरूको तयारी छ। कुनै प्रदेशले अघिल्लो वर्षको भन्दा बजेटको आकार बढ़ाएर र कुनैले घटाएर त कुनैले त्यही आहारीमा बजेट ल्याउँदैछन्। चालू आर्थिक वर्षमा सातै प्रदेशले कुल झण्डै 3.20 खर्ब रूपियाँ भन्दा बढ़ीको बजेट ल्याएका थिए। प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेशको सबैभन्दा ठूलो र गण्डकी तथा कर्णालीको तुलनात्मक रूपमा सानो आकारको बजेट थियो। प्रदेशहरूले बजेट ठूलो ल्याए पनि खर्च गर्ने क्षमता भने अत्यन्तै कमजोर रहँदै आएको छ। धेरै प्रदेशको पूँजीगत खर्च 50% भन्दा कम रहेको छ। नेकपा एमाले अर्थमन्त्री डाक्टर स्वामी वाग्लेले प्रश्नकर्ता सांसदलाई फाइल खोल्ने धम्की दिएको भन्दै यसमा जवाफ माग गरेको छ। प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै पार्टीको तर्फबाट समय लिएर बोल्दै एमाले संसदीय दलका नेता पद्म अर्यालले यो विषय उठाउनु भएको हो। बजेटमाथिको छलफल का प्रश्न गर्ने विपक्षी दलका सांसदलाई लक्षित गर्दै अर्थमन्त्री वाग्लेले पुराना दलका सांसद र नेताहरूको काण्डबारे आफू जानकार रहेको र ती पनि खुल्ने बताउनु भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा कैलालीमा भीरबाट टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, रसुवागढ़ीमा तीर्थयात्रीको चाप बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 51-99 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पर्सि बुधबारसम्म लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा गर्मी धेरै हुने सातवटै प्रदेशले आज बजेट ल्याउँदै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको गोदावरी नगरपालिका 4 को गाईमारेमा वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसालेको घटनाको छानबिनका लागि समिति गठन गरिएको छ। उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो। मन्त्रालयका सचिव दीर्घ नारायण कोइरालाले मन्त्रीस्तरीय निर्णय अनुसार गठन गरिएको समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी 7 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ। समितिको सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक उपाध्याय, त्यसै गरी यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर भोजराज जोशी, वन तथा वातावरण मन्त्रालयका कानून अधिकृत विजयराज ओझा रहनु भएको छ। मानसरोवर कैलाश जान लागेका तीर्थयात्रीको नेपाल चीन सीमा रसुवागढ़ी नाकामा भीड़भाड़ हुन थालेको छ। रसुवागढ़ी नाका छोटो, सहज र सुविधाजनक हुने हुँदा विदेशी तथा नेपाली यात्रीको चाप वृद्धि भएको हो। अध्यागमन कार्यालय रसुवागढ़ीका प्रमुख यादव भण्डारीका अनुसार 2026 को जनवरीदेखि जून 14 तारीकसम्म रसुवागढ़ी नाकाबाट 17,241 जना यात्रु चीन प्रस्थान गरेका छन्। रौतहटको गौर र भारतको बिहारमा रहेको बैर गानिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीय बासिन्दाले आपत्ति जनाएका छन्। यसले वर्षयाममा गौर सहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढ़ाएको उनीहरूको भनाई छ। स्थानीयवासीका अनुसार सीमा क्षेत्रको 10 गजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमति बिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध पटक पटक उचाल्दै आएको छ। अब विदेशको खबर। अमेरिकाको मिसोरी राज्यमा स्काई ड्राइभिङका लागि प्रयोग गरिएको एउटा विमान दुर्घटना हुँदा विमानमा चढ़ेका सबै 12 जनाको ज्यान गएको छ। स्थानीय अधिकारीहरूका अनुसार मृतक मध्ये 11 जना स्काई ड्राइभर र 1 जना चालक रहेका छन्। बेट्स काउन्टी आपतकालीन व्यवस्थापन कार्यालयका अनुसार स्काई ड्राइभिङ कम्पनीले चार्टर गरेको यो विमान स्थानीय समयअनुसार हिजो बिहान झण्डै 11:30 बजे आसपास उड़ेको थियो। उड़ान भरेको केही क्षणमै विमानले पर्याप्त उचाइ हासिल गर्न नसके अचानक तीव्र रूपमा बायाँ मोडिएको र त्यसपछि बटलर स्मारक विमानस्थलबाट झण्डै 200 यार्ड टाढा खसेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। घटनाको विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ। अब खेल खबर। फिफा विश्वकप सन् 2026 स्वीडेनले ट्युनिसियालाई 5-1 गोल अन्तरले पराजित गर्दै शानदार शुरूआत गरिसकेको छ। समूह एफ अन्तर्गत मेक्सिको मोन्टेरे स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एसिन ओयारीले 2 तथा अलेक्जाण्डर इसाक, भिक्टर ग्योरेस र माथियस स्पानबर्गले 1-1 गोल गरे। ट्युनिसियाका लागि ओमार रेकिकले गोल गरेका थिए। त्यसैगी आज बिहान भएका खेलमा आइभरी कोस्टले इक्वेडरलाई 1-0 हरायो। जितसँगै आइभरी कोस्ट विश्वकप अन्तर्गत समूह ईमा महत्वपूर्ण 3 अङ्क जोड्न सफल भएको छ। यसैगरी समूह ईको खेलमा 4 पटकको विश्वकप विजेता जर्मनीले विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाउलाई 7-1 गोलको फराकिलो अन्तरले पराजित गरेको छ भने गैराती नै सम्पन्न भएको अर्को खेलमा जापान र नेदरल्याण्डसले अङ्क बाँडेका छन्। लास्टमा सम्पन्न समूह एफको खेलमा जापानले नेदरल्याण्डसँग 2-2 को बराबरी खेलेको हो।

0: संसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई। दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामा

0: 아도에라는 뭐 하나 하나?
1: 요미네 마드리가레라 노토라이자 부르부리 비디스테레 잠기
0: पैसा कमाउनलाई पैसा चाहिन्छ होइन र कसले दिन्छ पैसा हामीसँग पैसा छ
1: सबैलाई त्यही दलिदारी दिइरहेछ त उसैसँग ले भनौँ
0: सम्पत्तिको नाममा बाबामाले दिएको यही एउटा सिक्री छ कि नि अब यसले नि काम लाग्छ भने लय हुन्छ नि त अब लाउनु
1: खै भोलि के हुन्छ हेर्छु

0: दिदी एक किलो आलु दिनु न।
1: कति रुपियाँ भयो?
2: चालिस।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, तीन तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285587।
5: We to mission into the future of learning.
6: Diamond Mavi Talsukku Varna Sambandhi Suchana.
5: 21st Shatabdi Sapekhya Shikshan Vidhi Ra Pravidhi Ko Prayog Gari Nirantar Utkrishta Natija Lyauna Safal S Diamond Mavi Pokhara Talsuk Ma Shaikshik Satra 2083-84 Ka Lagi Vigyan Computer Byavasthapan Ra Hotel Byavasthapan Bishay Ma Kaksha 11 Ko Bharna Khuleko Jankari Garaincha. Sathai Bharna Karyakram Prarambha Bhayeko Cha.
6: देखि तनहुको खैरेनी र साबीको लेखनाथ क्षेत्रका विभिन्न स्थानमा यातायातको व्यवस्था छ।
5: कम वान्स भिजिट द डिफरेंट
6: प्रिन्सिपल डायमन्ड मावि पोखरा 27 तालचोक कास्की, फोन 0161563146, 98560361।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
9: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028222938।
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
13: सम्पर्क 0654142121, मोबाइल 98560935।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: हजुर, दान गरौ।
15: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
16: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।

0: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।
2: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
3: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
4: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
5: रिमाल हार्डवेयर, सम्पर्क 0564142540, 0564143।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: 97.6
1: ज्ञान बगैचा इंग्लिश बोर्डिंग स्कूल मा कक्षा 11 को लागि नया भर्ना खुल्यो।
2: SEE 2082 को परीक्षामा 4 GPA ल्याउन सफल प्रमिषा पौडेल सहित ग्रेडेड विद्यार्थीलाई हार्दिक बधाई।
1: व्यवहारिक र नैतिक शिक्षामा जोड दिदै आधुनिक प्रविधिको माध्यमबाट अध्यापन गराई फरक पहिचान बनाउन सफल यस ज्ञान बगैचा बोर्डिङ स्कूलमा कक्षा 11 कम्प्युटर साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयमा सीमित सिटमा नयाँ भर्ना खुलेकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोला।
2: हाम्रा विशेषताहरू:
1: सुन्दर, शान्त र प्रविधि मैत्री वातावरणमा दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने कम्प्युटर कक्षाको व्यवस्था,
2: पुस्तकालयको व्यवस्था,
1: विद्यार्थीहरूको लागि यातायातको व्यवस्था,
2: विद्यालय क्षेत्रभित्रै पर्याप्त खेल मैदानको व्यवस्था,
1: विद्यार्थीहरूका लागि छात्रवृत्तिको व्यवस्था,
2: होटल म्यानेजमेन्ट तर्फ प्र्याक्टिकलको लागि आफ्नै स्टार लेभलको किचन, बेडरूम, बाथरूम, लन्ड्रीको व्यवस्था।
1: थप जानकारीको लागि ज्ञान बगैचा इङ्ग्लिस बोर्डिङ स्कूल, शुक्ला गण्डकी 5, सेराटोल, तनहुँ। सम्पर्क 0655712198 र 98560001।
3: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
6: पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
6: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
7: मोबाइल किन्ने पुरा पैसा

0: वित्तीय तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
3: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
3: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
3: फोन गर्नुहोस् 0635905511।
4: वर्षा, यदि सुन न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
7: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856077987।
8: लो नानी दाई, बनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त,
10: तुरन्त नजिकको बैंक कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। बैंक जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
13: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
14: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
12: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
15: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
16: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
13: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847739839।
17: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
18: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि

0: स्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा, सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहुँ।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
3: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
2: विगतका वर्षहरूमा गण्डकीमै उत्कृष्ट र एसईई 2082 शुक्ला गण्डकीमा सामुदायिक तर्फ उत्कृष्ट नतिजा ल्याउन सफल
1: खैरानी माध्यमिक विद्यालयमा कक्षा 11 कम्प्युटर साइन्स सहित शिक्षा र व्यवस्थापन समूहका विषयहरूमा अंग्रेजी र नेपाली दुवै माध्यममा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। थप जानकारीको लागि खैरानी माध्यमिक विद्यालय शुक्ला गण्डकी 6 फोन नम्बर 0965702039 मोबाइल 9856063636।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
4: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
3: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
3: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9856043343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्मको छ शेयर गर्दिन कि क्या हो
6: राख्नुहोस् न जे पाए त्यही कुरा सकिँदैन पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौं
7: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौं जिम्मेवार संचार संस्कृति अपनाऊ
5: अनुरोध हो गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
8: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
9: कृषि विकास कार्यालय तनहुको अनुरोध
10: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं
9: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
10: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं
10: थप जानकारीको लागि 0665613130
9: कृषि विकास कार्यालय तनहु दमौली
11: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
12: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
11: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
13: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना।
14: कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 का लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी विषयमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
13: अनुशासित वातावरणमा गुणस्तरीय शिक्षाका लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो शैक्षिक लक्ष्य प्राप्त गरौ।
14: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित
13: योग्य तथा अनुभवी प्राध्यापकहरू द्वारा पठन पाठन,
14: सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नो सभा हल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको,
13: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
14: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 4 बजेसम्म भइरहेको छ।
13: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। फोन नम्बर 0164330385
14: र मोबाइल नम्बर 98560380385।
15: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: माउन्ट अन्नपूर्णमा विनदीपुरमा कक्षा 11 को भर्ना सम्बन्धी सूचना। यस ईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूमा हार्दिक बधाई तथा शुभकामना सहित गण्डकी प्रदेशकै पहिलो निजी विद्यालय यस माउन्ट अन्नपूर्ण माविमा नयाँ शैक्षिक सत्र 2083 का लागि म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, टुरिज्म एण्ड माउन्टेनियरिङ र कम्प्युटर साइन्समा भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ। हाम्रा विशेषताहरू प्रोग्रेसिभ र मूल्यमा आधारित शिक्षा, दक्ष तथा दूरदर्शी व्यवस्थापन, दक्ष तथा अनुभवी शिक्षकहरू, उत्कृष्ट शैक्षिक नतिजा, माइन्डफुलनेस मेडिटेशन र काउन्सिलिङको व्यवस्था, अत्याधुनिक एचएम ल्याब तथा कम्प्युटर ल्याब, पोखराको केन्द्रमा अवस्थित भएकोले सार्वजनिक यातायातको पनि सजिलो व्यवस्था तथा शहरको प्रमुख स्थलहरूमा विद्यालयको बस सेवा, फिल्ड भिजिट, प्रोजेक्ट ओक तथा इन्टर्नशिपको व्यवस्था, पर्याप्त खेलकुद तथा विभिन्न क्लबहरूको व्यवस्था। विषय फ्युचर लिडर्स, म्यानेजर्स, होटल एन्टरप्रेनर्स एन्ड आईटी पर्सनल्स, जोइन मस्ट सेप योर फ्युचर। भर्ना फारम वितरण भइरहेको छ। अनलाइन एप्लिकेशनको लागि हाम्रो वेबसाइट www.maass.edu.np मा लगइन गर्न सकिनेछ। फर मोर डिटेल्स माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कूल मास बेसी माग नदीपुर, फोन 061-570-718, 98463-32836, 98562-2909।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
3: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुपसिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
5: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98-644-35031।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षा याममा बाढ़ी र पहिरोको जोखिम बढ़ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
11: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
10: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
11: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
10: पुराना गरगहनासँग नयाँ साथ फेर,
11: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
10: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560-62099।
12: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथ फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहु
4: प्रोपाइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0765 मोबाइल नम्बर 98460 61268
3: 98560 60268।
6: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
7: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
7: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोगु बसबार पछाडि पट्टि।
7: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
8: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक गोङगोगु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235 5273। कता हिँडेको हो आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 98463231।
9: नेपालको शैक्षिक समृद्धिमा उत्कृष्ट योगदान पुर्याएको न्यू ग्यालेक्सी स्कूल पोखरामा कक्षा 11 को नयाँ शैक्षिक सत्रका लागि साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्टमा नयाँ भर्ना आवेदन फारम खुला गरिएको छ।
10: संस्थाका विशेषताहरू,
9: गण्डकी प्रदेशमै 2079 को कक्षा 12 को बोर्ड परीक्षामा छात्रातर्फ सर्वोत्कृष्ट
10: अध्ययन अनुशासन र अतिरिक्त क्रियाकलापहरूको सन्तुलित संगम,
9: साइन्स कम्प्युटर टुरिज्म र होटल म्यानेजमेन्ट का आधुनिक ल्याबहरू,
10: किसान कास्की स्पोर्ट्स मिटमा 2074 देखि लगातार 78 सालसम्मको च्याम्पियनसिप विजेता,
9: स्पेलबी कन्टेस्ट लगायत विभिन्न अतिरिक्त क्रियाकलापहरूको राष्ट्रिय विजेता,
10: प्रोजेक्ट वर्क फिल्ड भिजिट इन्टर्नशिप ट्रेकिङ हाइकिङ र रिसर्च बेस्ड लर्निङ,
9: पढ़ाई तथा खेलकुदमा जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
10: विस्तृत जानकारीका लागि
9: न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट टुरिज्म एण्ड होटल म्यानेजमेन्ट
10: नदीपुर पोखरा,
9: फोन 0615702010 र 5853077।
11: Feel the difference. Dedicated to academic excellence since 1994.
12: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ. खानाको व्यवस्था चाहिँ म मिलाउँछु. मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है.
13: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि.
12: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि. दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु. ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि.
13: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ. साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्.
12: होम डेलिभरीको पनि व्यवस्था छ.
14: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ. प्रोप्राइटर केशर बहादुर तिमसेना. मोबाइल 98141111178, 98560078.

0: कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: 96.6 शुक्ला गण्डकी एफएम 97.6
1: पञ्चमुनिदेव माध्यमिक विद्यालयको कक्षा 11 नयाँ भर्ना सम्बन्धी सूचना। तनहुँ जिल्लाकै शैक्षिक स्थान एवं नेपाल सरकारबाट नमूना विद्यालयको रूपमा घोषित यस पञ्चमुनिदेव माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 लागि कक्षा 11 अंग्रेजी र नेपाली माध्यममा बिहानी र दिवा सत्रको लागि साइन्स, म्यानेजमेन्ट, एजुकेशन, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट साथै प्राविधिक तर्फ भेटरिनरी साइन्स विषयमा सीमित सिटको लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछ। मिति 2083 जेठ 1 गतेबाट फर्म वितरणको साथ भर्ना कार्यक्रम सञ्चालन भइरहेको छ। प्रवेश परीक्षा, कक्षा सञ्चालन तथा थप जानकारीको लागि विद्यालय प्रशासनबाट जानकारी गराइनेछ। पञ्चमुनिदेव माध्यमिक विद्यालय शुक्ला गण्डकी नगरपालिका 4 दोलेगौंडा तनहुँ। थप जानकारीको लागि सम्पर्क 0-65-414-184 98-560-62-210 र 98-560-62-345।
2: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
3: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
4: ओमकार
3: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
4: ओमकार
3: अनि घरमा पूजा सामग्री पनि छैन भने
4: ओमकार
3: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
3: जानकारीको लागि फोन नम्बर 98-560-50-834
6: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
7: हजुर दान गरौं
8: शुक्ला हिलेटा क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ धार्मिक पुण्य प्राप्त गरौ
9: ऐतिहासिक धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ

0: अनि बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
1: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
2: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
3: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560206।
1: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: सुन्दर अटोक्स ए महा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
5: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
6: सम्पर्क 0654142121, मोबाइल 98560935।
5: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
7: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
8: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
9: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
10: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
11: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
11: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
12: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउ जाउ, अलमल्ल परे म त।
13: होइन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
12: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउनु मन लाग्ने।
13: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
12: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461394378, 98171996902।
2: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden, तपाईँको हरियाली सफल।

0: योजना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा संचालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्थ पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: यस सनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
1: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
2: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
1: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी
2: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065-414-377 मोबाइल नम्बर 98-560-44-343।
3: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
4: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
3: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
4: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
4: विशेषताहरू
3: विषय विज्ञद्वारा अध्यापन गराइने
4: अत्याधुनिक प्रयोगशाला
3: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061-577-444 543-333।
5: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अद्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
6: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय बुद्ध चोक पोखरा सेवा केन्द्रहरू दुलेगौड़ा तनहु र भण्डारी कास्की
5: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री।
7: घर मात्र बनाएर पनि नहुने रहेछ। कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
8: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
7: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
9: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोरमाइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
8: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
9: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौड़ा नगरपालिकाबाट 10 घर माथि
8: पोखरा जाने बाटोतिर
10: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
8: थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-62-827 र 98-644-35-031।
11: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
12: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
11: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
12: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
11: पुराना गरगहना सँग नयाँ साथ फेर,
12: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
11: चण्डिकालिका सुनचाँदी पसल शुक्ला गण्डकी दुलेगौड़ा तनहु प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98-560-62-099।
13: घरको डेकोरेसन कस्तो राम्रो बन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
14: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
13: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घायु फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
15: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 065-75-974, मोबाइल नम्बर 98-460-61-268
13: 98-560-62-268।
17: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
18: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौं।
17: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
18: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
17: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
18: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
17: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: कता हिँडेको हो आइफोन हातमा लिएर?
21: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
20: लौ तँलाई थाहा छैन, दुलीगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
21: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
20: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलीगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811।
22: ए नानीको बुवा, आज त नयाँ सन्धी सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
23: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
22: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
23: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
22: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमणि चौक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98-141-11-178, 98-560-007-78।
9: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सृजना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
2: सृजना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट विषय समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेको छ।
1: यहाँ अध्ययन गर्न सकिने ऐच्छिक विषयहरू,
2: विज्ञानसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका विषयहरू।
1: सम्पर्क
2: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग सृजना चोक पोखरा।
1: फोन नम्बर 0161578053 र 5255515।
3: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
4: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
3: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
5: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला दिउँसोको ठिक 3 बज्यो।
4: सीधा कुरा, प्रष्ट विचार,
5: उज्यालो रेडियो नेटवर्क।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
6: Piping Solutions,

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सर्वभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू। खर्च कटौतीका 12 प्रस्ताव पेश। बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न। निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द। सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा। यति ठूलो समस्या पनि सरकारले कूटनीति पहल नगरेको गुनासो। बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम। नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या। युरोपेली संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो। पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण। र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा। नेपाल खबरमा अब पूरा खबर। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 माथिको छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराएका छन्। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम वर्गका किसानलाई सम्बोधन नगरेको त्यहाँ पनि कटौतीको प्रस्ताव आएको छ। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तोष जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौती प्रस्ताव दर्ता गराएका छन्। यस्ता प्रस्तावलाई सरकारप्रतिको असन्तोष र जवाफदेहिता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गएको जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष 2083-84 को बजेट प्रस्तुत गर्नुभएको थियो। यसअघि प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाब दिने काम सम्पन्न भइसकेको छ। राष्ट्रिय सभामा भने बजेटमाथिको सामान्य छलफल आजदेखि शुरू भएको छ। बजेटमा आजै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ। इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15 देखि 20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगाएका छैनन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतदेखि बन्द हुनेछन्। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीति पहल नगरेको उद्योगीहरूको गुनासो छ। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा यही असारको 12 र 13 गते प्रदेश स्तरीय अलैंसी महोत्सवको आयोजना हुने भएको छ। अलैंसी प्रवर्धन गर्ने उद्देश्यले ताप्लेजुङमा पहिलो पटक महोत्सव हुन लागेको महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङ बुहाङले बताउनुभयो। 8 राई त्रिवेणी गाउँपालिका र कृषि ज्ञान केन्द्र ताप्लेजुङको आर्थिक सहयोगमा हुन लागेको महोत्सवमा अलैंसीका बोट बिरूवा तथा फल प्रदर्शनी, अलैंसीबाट उत्पादन हुने खाद्य पदार्थ र स्थानीय उत्कृष्ट अलैंसी बगान तथा कमजोर अलैंसी बगानको प्रदर्शन र अवलोकन लगायत गतिविधि हुने आयोजकले जनाएको छ। ताप्लेजुङमा 3700 हेक्टर क्षेत्रफलमा अलैंसी खेती भइरहेको छ। चितौन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा धेरै 1560 गोही छाडिएको छ। यस्तै अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबहीमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्लाफाँटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडेको निकुञ्जका सूचना अधिकारी अभिनाथ विकास थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायण नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएका थिए। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो। विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छ। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेका विज्ञहरू बताउँछन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-333-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। कैलालीमा वन कार्यालयका कर्मचारीले भीरबाट टेम्पो खसालिदिएको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन कर्मचारीको कार्यशैलीप्रति सामाजिक सञ्जाल र संचार माध्यममा तीव्र आलोचना भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले 5 सदस्यीय समिति गठन गरेको हो। वन निर्देशक हेमराज विष्टको समेत जगतमा गठन भएको समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउनेछ। घटनाको पृष्ठभूमि र दोषीको पहिचान गर्न सरकारले प्रशासनिक, प्राविधिक र कानूनी विज्ञहरूलाई समितिमा राखेको छ। गोदावरी नगरपालिका नम्बर 4 को चुरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा एउटा टेम्पो भीरबाट खसालिदिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि वन कर्मचारीहरूको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त भइरहेको थियो। अब विदेशको खबर। लामो समयको अवरोधपछि युरोपेली संघ ईयूले युक्रेनको सदस्यता प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको छ। ईयूका 27 सदस्यीय राष्ट्रका विदेश मन्त्रीहरूले युक्रेन तथा छिमेकी मोल्डोभासँग ईयूको कानून र मापदण्डसँग समायोजन गर्ने पहिलो चरणको औपचारिक वार्ता शुरू गर्ने निर्णय गरेका हुन्। हंगेरीका नेता भिक्टर ओर्बानले लामो समयदेखि यो प्रक्रियामा अवरोध सृजना गर्नुभएको थियो, तर अप्रेलमा चुनावी पराजय भोगेपछि सदस्यता प्रक्रियाले पुनः गति लिएको हो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन र परिषदका अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेन र मोल्डोभाले कठिन परिस्थिति पनि सुधार जारी राखेको भन्दै प्रशंसा गर्नुभएको छ। रूसको आक्रमणपछि आवेदन दिएको 4 वर्षपछि युक्रेनले उल्लेखनीय प्रगति हासिल गरे पनि पूर्ण सदस्यताका लागि कानूनी संरचना र प्रशासनिक मापदण्डहरू यो अनुरूप बनाउन अझै धेरै चुनौती बाँकी छन्। जर्मन चान्सलर फ्रेडरिक मोर्जले मतदान अधिकार बिनाको सहयोगी सदस्यको अवधारणा अघि सारे पनि युक्रेन राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पूर्ण अधिकारसहितको सदस्यतामा मात्र सहमत हुने अडान लिनुभएको छ। अब खेल खबर. विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले अन्तर्राष्ट्रिय ध्यान तानेको छ. अमेरिकाको टेक्सासमा नेदरल्याण्डसँग दुई दुई गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्रमा आएको हो. खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सिट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए. उनीहरूको यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्. जापान लगातार आठौं विश्वकपमा सहभागी भइरहेको छ र यस क्रममा समर्थकहरूको अनुशासित व्यवहार विश्वभर चिनिने विशेषता बनेको छ. जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ. विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्. सार्वजनिक फोहोर फाल्ने भाँडाहरू कम हुने भएकाले मानिसहरूले आफ्नो फोहोर आफै घर फर्काएर व्यवस्थापन गर्ने परम्परा पनि जापानमा स्थापित छ. चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक. प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल शुरू. खर्च कटौतीका 12 प्रस्ताव पेश. बजेटमाथि विपक्षी सांसदका प्रश्नै प्रश्न. निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द. सयौं मजदूर र चियापत्ती बेच्ने किसान पनि मर्कामा. यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो. बितेको 45 वर्षमा 2300 भन्दा बढ़ी घडियाल गोही हुर्काएर नदीमा छाडे पनि बाँच्ने दर निकै कम. नदीजन्य पदार्थ उत्खनन र प्रदूषण लगायतका कारण समस्या. युरोपियन संघले युक्रेनको सदस्यता प्रक्रिया अघि बढ़ायो. पूर्ण सदस्यताको बाटो अझै चुनौतीपूर्ण. र विश्वकप फुटबलमा जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा.
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क.
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै.
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट.
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841954181. वेबसाइट झुले.com.np.
10: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा.
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा. वेबसाइट drishtieye.org. फोन नम्बर 01-5224-352-5224-353.
12: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ. काठमाडौँको गोकर्णेश्वर नगरपालिका र काठमाडौँ मेडिकल कलेज बीच स्वास्थ्य उपचार सहुलियत सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ. सम्झौता अनुसार गोकर्णेश्वरका स्थायी बासिन्दाले केएमसीको दुवाकोट युनिटमा साधारण शैयामा भर्ना भई उपचार गराउँदा 50% छूट पाउनेछन् भने सिन्हामंगल शाखामा उपचार गराउँदा 25% छूट पाउनेछन्.
13: शुक्ला गण्डकी एफएम 97.6।
14: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
15: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
14: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
15: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
14: रामधाम सुनचाँदी पसल शुक्ला गण्डकी 6 खैरेनी टार उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0 65 4 12 2 0 4 12 1 60 र 98 4 60 78 0 22।
16: लौ चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
17: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
18: हो र?
17: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
18: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
17: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
18: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
17: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
15: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
20: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
15: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
19: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
15: मोबाइल 98560055770।
21: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
22: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
21: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी 6, भुरुङ्गी।
22: हाम्रा विशेषताहरू
21: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
22: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
21: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
22: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
21: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 571 479 र 98 560 62 65।
23: घरमा सुख शान्ति कहिले भएन, आन्टीको काम पनि बन्दैन।
24: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
25: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
23: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
25: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य

0: हजार हेल्थ पोस्ट चोक
1: प्रोपाइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9805426466 र 9847739839।
2: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुनचाँदीका गर गहना,
4: शुद्ध सुन तथा चाँदीका गर गहना,
3: छापावाला सुनचाँदीका गर गहना,
4: राशि अनुसारका पत्थर,
3: कम्प्युटर तौल प्रविधि,
4: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
3: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
4: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
5: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौंडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौंडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9864957056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
11: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
10: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
11: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
10: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ, विगत 25 वर्षदेखिको अनुभव।
11: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
12: शुक्ला गण्डकी FM 97.6।

0: connect your dream, connect your future, stay connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9862342493 र 9862338073
2: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
3: बाफ्रे
2: अब चाहिँ के हुने हो
4: के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
4: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
4: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
4: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
5: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
9: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
9: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
8: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्ने पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
9: थापा फ्रेस हाउस शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार प्रोपाइटर सरोज पौडेल सम्भ
8: मोबाइल 9856043952 र 9806656586
9: कता हिँडेको आइफोन हातमा लिएर
10: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
9: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
10: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
9: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी चार दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोपाइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635414050 मोबाइल 9843638011 चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
8: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
9: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
11: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी धन्नै सजिलो हुने भयो अब त
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडिपट्टि
8: हजुर काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
11: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
9: होटल टाइटेनिक गंगबु बस पार्क प्रोपाइटर रामचन्द्र महत मोबाइल 9841168778 9825527763
3: सुन होमवर्क देखाउ त
12: टिचर
3: ओहो कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
12: टिचर मेरो मानेले त साधे राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
3: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नु छ है
13: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर शुक्लागण्डकी 4 दुलेगौड़ा फोन 0635414484 मोबाइल 9560633484 र 9560667988
14: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
15: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एसडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
17: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
18: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
19: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
20: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
18: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्लागण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0654141142 मोबाइल 9560233128 र 9462614726
21: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 मेगाहर्ज

0: 谁杀？没时间去骂咖喱，让多个人来精神咖喱，精神咖喱，你是杀不定的，让多个人给我的发，没怕个杀杀没个枪，我拿把马扎，俺打你，让个浑身来骂打你，怕个怕个他走了走，可你若让他们那个我。
1: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। हाम्रो मोबाइल पसल दुलेगौंडामा
2: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
1: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
3: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
1: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 98560 56996।
3: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
4: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
3: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
3: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
4: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
3: थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
5: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: माथिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौंडा भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460 67 645।
2: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
9: खै जन्म दर्ता दिनुहोस् त।
10: जन्म दर्ता गरेको छैन नि म्याडम।
9: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
10: हो र, मलाई त थाहा नै थिएन म्याडम।
9: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
10: पहिला कसैले भनेनन्?
11: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
12: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
11: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
12: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
13: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
14: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
15: ए मेरी तिते करेली त्यसरी नरिसाउ न बरु भन न किचनको सामान किन कहाँ जाने
14: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाउँ न
16: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
17: हजुर राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
18: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
19: या बुढा 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो
20: कुरो त ठिकै हो बुढी छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ अहिले किन पैसा छैन
19: लौ पैसाको टेन्सन मान्नै पर्दैन नि मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन् किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला
21: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन फ्रिज वासिङ मेसिन मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी 6 खैरेनी टार रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा प्रोप्राइटर कुलकुमार कुमाल मोबाइल 9846026617 र 9811638981
22: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
20: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
22: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
20: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
22: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
23: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
24: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
25: चिकन ससेज बब ससेज
26: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
27: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 9856028587
28: गहना भनेको त यस्तो पो हुनु पर्छ आफ्नो भने गहना भन्नु मात्रै हो न गहना राम्रो न राम्रो डिजाइनको होइन रमिता यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो
29: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र मैले त त्यही गएर बनाएको
28: थ्याङ्क यू है रमिता तिमीलाई त्यसो भए अब म गहना बनाउन त्यही जान्छु
30: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ
31: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
32: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
30: ओम एम आभूषण सुन चाँदी दोकान
28: प्रोप्राइटर मीन बहादुर सुनार फोन 0665705537 मोबाइल नम्बर 9846269246 9898
33: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
34: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
33: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरे त दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
34: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
33: ए त्यसो भए त म गइहाले चिया त पिएर जाऊ अहिले हतार छ पछि आउँदै गरौला है
35: दीर्घायु फर्निचर सोरुम
36: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
35: साथै पुरासँग साफेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
37: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
36: दीर्घायु फर्निचर सोरुम दुलेगौडा कनहुँ
35: प्रोप्राइटर लक्ष्मीराज वाग्ले फोन नम्बर 0665705097 मोबाइल नम्बर 9845061268
36: 9845061268

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: सबसे सानो कुरा म तिमीलाई कहिले बिर्सिन सक्दिन।
1: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइन्छ लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए म अलिकति पनि हिँड्न सक्दिन श्वास प्रश्वास नै समस्या देखियो
8: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
11: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
12: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
10: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9855062676
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइल फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9811796902
13: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
14: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि
16: अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
14: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
14: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
14: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
15: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु
17: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
15: मोबाइल नम्बर 9821652077 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा

0: एकीकृत गरी समुन्नत प्रदेशको बलियो जग बसाल्ने विश्वास लिएको छु। बजेट तर्जुमा गर्दा नेपालको संविधान 16 योजना दिगो विकास लक्ष्य गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाले तय गरेको आत्मनिर्भर र समुन्नत प्रदेश, सुखी प्रदेशवासीको दीर्घकालीन सोच र सरकारको नीति तथा कार्यक्रमलाई मार्गदर्शनको रूपमा लिएको छु। संयुक्त सरकारका साझा प्रतिबद्धता, राजनीतिक दलका घोषणा पत्र, प्रदेश सभाका माननीय सदस्य, निजी क्षेत्र, नागरिक समाज, विद्वत्वर्गका साथै आम नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई आत्मसात गरेको छु। जनताको आवश्यकता, उपलब्ध स्रोत र साधनको परिचालन, क्षमता एवं वर्तमान सरकारको नीतिगत प्रतिबद्धतालाई मध्यनजर गर्दै राज्य र नागरिकप्रतिको उच्च जिम्मेवारी एवं उत्तरदायित्वबोधका साथ प्रदेशको विद्यमान वित्तीय सामर्थ्य, राजस्वको आधार र बजेट सीमाभित्र रही न्यायचित र उत्पादनमुखी हुने दिशामा बजेट लक्षित गरेको
1: कार्यक्रमको प्राविधिक दस्तावेजको रूपमा मात्र
0: नभई केवल कार्यक्रमको दस्तावेजको रूपमा भविष्यको सपना साकार पार्ने हामी सबैको साझा संकल्पका रूपमा लिएको छु। यो बजेट आम नागरिकको जीवन स्तरमा गुणात्मक सुधार ल्याउन, संघीय लोकतान्त्रिक शासन व्यवस्थाले सिर्जना गरेको उपलब्धिको समन्वयिक वितरण सुनिश्चित गर्न तथा प्रदेश सरकारप्रति जनसाधारणको आशा, विश्वास र भरोसालाई अझ सुदृढ तुल्याउने एक दरिलो आर्थिक सामाजिक रूपान्तरणको माध्यम बन्नेछ भन्ने पूर्ण विश्वास लिएको छु। उच्च हिम श्रृंखला, हरियाली पहाड, तराईको उर्वर भूमि, जलस्रोतको प्रचुरता र अनुपम प्राकृतिक सौन्दर्यको खानी गण्डकी प्रदेशलाई आत्मनिर्भर, समुन्नत र सुखी बनाउन समुन्नत गण्डकी उत्पादन, उद्यमशीलता र सुशासन मार्फत समुन्नति भन्ने नारा र दूरदृष्टिलाई मूर्त रूप दिने गरी बजेट तर्जुमा गरेको छु। प्रदेशको आर्थिक सामाजिक रूपान्तरणको लागि निजी क्षेत्रसँग हातेमालो गरी लगानी, नवप्रवर्तन, उद्यमशीलता तथा औद्योगिकरणलाई प्रोत्साहन गर्ने जोड दिएको छु। निजी क्षेत्रलाई केवल लगानीकर्ताको रूपमा मात्र होइन सरकारको सारथीको रूपमा ग्रहण गर्दै आपसी विश्वास, सहकार्य र साझेदारीको अध्याय प्रारम्भ गर्नेतर्फ यस बजेट निर्देशित रहेको छ। लगानी आकर्षित गर्न आवश्यक नीतिगत, कानूनी तथा प्रक्रियागत सुधार गरी मेरो प्रदेश मेरो दायित्व र इन्भेस्ट गण्डकीलाई अभियानकै रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाएको छु। माननीय सभामुख महोदय, अब म गण्डकी प्रदेशका प्रमुख उपलब्धि, विद्यमान आर्थिक अवस्था र चालु आर्थिक वर्षको कार्यान्वयनको समीक्षा संक्षेपमा प्रस्तुत गर्ने अनुमति चाहन्छु। प्रदेश आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। चालु आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्र आधारभूत मूल्यमा 3.68% विस्तार हुने अनुमान रहेको छ। सोही अवधिमा गण्डकी प्रदेशको अर्थतन्त्र 4.83% विस्तार हुने अनुमान रहेको छ। राष्ट्रिय कुल घरस्थ उत्पादन 66.09 अरब हुने प्रारम्भिक अनुमान मध्ये गण्डकी प्रदेशको 5.93 अरब हुने अनुमान रहेको छ। चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको प्रति व्यक्ति आय 1,651 अमेरिकी डलर पुग्ने अनुमान छ। यस प्रदेशको प्रति व्यक्ति आय, राष्ट्रिय आय 1,535 अमेरिकी डलर भन्दा माथि छ। चालु आर्थिक वर्षको प्रथम 8 महिनामा कुल विनियोजित बजेटको 23.56% खर्च भएको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्म यस्तो खर्च 28.9% रहेको थियो। भदौ 23 र 24 को घटना, अन्तर्राष्ट्रिय स्तरको आपूर्ति श्रृंखलामा देखिएको अवरोध, शिथिल आन्तरिक बजार जस्ता परिस्थितिका कारण प्रदेश सरकारको खर्च गत वर्षको तुलनामा न्यून हुने गएको छ। चालू आर्थिक वर्षको प्रथम 8 महिनामा प्रदेश सरकारले 15,43,38,00,000 स्रोत परिचालन गरेको छ, जसमा नेपाल सरकारबाट प्राप्त अनुदानको हिस्सा 46.46% रहेको छ।
1: गत

आर्थिक वर्षको सोही अवधिमा यस्तो स्रोत परिचालन 15,96,89,00,000 रहेको छ। त्यो प्रदेशका विभिन्न जिल्लामा रणनीतिक सड़क, पुल, खानेपानी तथा सिंचाइ आयोजना निर्माण तथा स्तरोन्नति गरिएको छ। आर्थिक वर्ष 2081-82 आधारभूत खानेपानीमा पहुँच पुगेको जनसंख्या 95% रहेको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म करिब 1,239 किलोमिटर सड़क कालोपत्रे भएको छ। दुर्गम बस्तीलाई सड़क सञ्जालसँग जोड्ने कार्यले सेवा, पहुँच र आर्थिक गतिविधिमा उल्लेखनीय सुधार ल्याएको छ। नागरिक केन्द्रित शासन व्यवस्थालाई प्रबन्धन गर्दै छिटो, छरितो, सुलभ र उत्तरदायी सेवा प्रवाह सुनिश्चित गर्ने दिशामा उल्लेखनीय प्रगति हासिल गरेको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अद्वितीय पहिचान स्थापित गरेको पर्यटकीय राजधानी गण्डकी प्रदेश नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा थप सुदृढ र संस्थागत भएको छ। मुलुकमा संघीयता, लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको सुदृढीकरणसँगै आजको अवस्थासम्म आइपुग्दा प्रदेशका समष्टिगत आर्थिक सामाजिक सूचकहरू निरन्तर सुधारोन्मुख र उत्साहजनक रहेका छन्। तथापि जनआकांक्षा अनुरूपको दीर्घकालीन र प्रादेशिक लक्ष्य प्राप्तिका निम्ति संविधान प्रदत्त संघीय कानूनको अभावका कारणले नीतिगत एवं संरचनात्मक सुधारका कार्यहरू बाँकी नै रहेका छन्। प्रदेशको चालू आर्थिक वर्षको आर्थिक सामाजिक परिसूचक तथा तथ्याङ्क समावेश भएको आर्थिक सर्वेक्षण यस गरिमामय सभा समक्ष पेश गरिसकेको छु। माननीय सभामुख महोदय, अब म प्रदेशको अर्थतन्त्र र बजेट प्रणालीमा देखिएका मुख्य चुनौती तथा अवसर संक्षेपमा प्रस्तुत गर्दछु। समग्र अर्थतन्त्रले केही जटिल चुनौतीको सामना गर्नु परिरहेको छ। प्रदेशको खर्च, आवश्यकता र क्षमता बढ्दै गएको भए तापनि राजस्व परिचालन अपेक्षित रूपमा विस्तार हुन सकेको छैन। उत्पादनशील क्षेत्रमा अपेक्षित लगानी हुन सकेको छैन। औद्योगिकरणको गति सुस्त छ। कृषि पेसाप्रति युवाको आकर्षण अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन। जलवायु परिवर्तन र प्रकृतिजन्य विपत्तिका कारण सिर्जित जोखिमले हाम्रो विकास यात्रामा अवरोध सिर्जना गरेको छ। प्रदेश सरकारको स्रोतको ठूलो हिस्सा संघ सरकारबाट प्राप्त हुने अनुदानमा निर्भर रहेको छ। आन्तरिक राजस्वको दायरा सीमित रहेको र सम्भाव्य राजस्वको समेत प्रभावकारी परिचालन गर्न सकिएको छैन। समुन्नत प्रदेश निर्माण गर्ने लक्ष्य प्राप्तिका लागि उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्दै राजस्व प्रणालीमा सुदृढीकरण तथा राजस्वको दायरा विस्तार गर्नुपर्ने आवश्यकता महसुस गरेको छु। चालू खर्चलाई वाञ्छित सीमाभित्र राखी पुँजीगत खर्चको विनियोजन र परिचालनलाई अपेक्षित रूपमा बढ़ाउन नसक्नु प्रमुख चुनौतीको रूपमा रहेको छ। आयोजनाको वस्तुपरक प्राथमिकीकरण मार्फत रणनीतिक तथा उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गरी लगानी अनुकूलको समष्टिगत प्रतिफल प्राप्त गर्नुपर्ने आवश्यकता देखिएको छ। उपलब्ध सीमित स्रोत र साधनको महत्तम परिचालन सुनिश्चित गर्दै सार्वजनिक खर्चको संरचनालाई गुणात्मक रूपमा रूपान्तरण गरी दिगो विकासमा केन्द्रित हुनुपर्ने देखिएको छ। सार्वजनिक सेवालाई छिटो, छरितो, सर्वसुलभ र प्रभावकारी बनाई प्रदेश सरकारबाट प्रदान गरिने सेवा सुविधामा समान र सहज पहुँच सुनिश्चितताका लागि शासकीय प्रणालीमा सदाचार, पारदर्शिता र उत्तरदायित्व प्रबन्धन गरी सरकारप्रतिको विश्वास र वैधतालाई सर्वोपरि राख्न सार्वजनिक प्रशासनको पूर्ण डिजिटलाइजेसन गरी ई गभर्नेन्स लागू गर्ने अपियार्य रहेको छ। यी चुनौतीका बावजुद विश्व स्तरमै परिचित प्राकृतिक एवं सांस्कृतिक सम्पदा, अपार जलविद्युत तथा खनिजको सम्भावना, कृषि तथा जडीबुटीजन्य उत्पादन, सूचना प्रविधि तथा नवप्रवर्तन, गण्डकी प्रदेशको तीव्र आर्थिक विकासका सम्भाग बन्न सक्ने प्रचुर सम्भावना छ। सम्भावनालाई उत्पादन, उत्पादनलाई समृद्धिमा र समृद्धिलाई सामाजिक न्यायसहितको नागरिकको जीवनसँग जोड्दै प्रादेशिक समुन्नतिको लागि सबैको साझा संकल्प, सहयोग र प्रतिबद्धता आवश्यक रहेको छ। सुशासन, विकास र सेवा प्रवाहमा गण्डकी प्रदेश सरकारले लिएका नीतिगत
पहल कदमीले प्रदेशको समग्र अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको छ। चालू खर्चलाई वाञ्छित सीमाभित्र राखी विनियोजन दक्षता र कार्यान्वयन कुशलता मार्फत अपेक्षित उपलब्धि हासिल गर्न प्रदेश सरकार संकल्पित छ। माननीय सभामुख महोदय, गण्डकी प्रदेश अवसर र सम्मानको महासागर हो। यहाँ हिमालयले गर्वले शिर उचालिरहेको छ, पहाड़ले पसिना बगाइरहेको छ, तराईले उर्वर भूमिमा भविष्य रोपिरहेको छ। चुनौतीलाई अवसरमा बदल्न हिमालको पानी, पहाड़को माटो, विकास र समुन्नति, गण्डकीको बाटो भन्ने ध्येयका साथ बजेटका उद्देश्य र प्राथमिकता निम्नानुसार निर्धारण गरेको छु। बजेटको उद्देश्य आर्थिक वृद्धि विस्तार मार्फत समुन्नत प्रदेश निर्माणको आधार तयार गर्ने, सार्वजनिक, निजी र सहकारी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गरी गरिबी निवारण गर्ने, आधारभूत सेवा तथा सामाजिक सुरक्षामा नागरिकको पहुँच विस्तार गर्दै सामाजिक न्याय प्रवर्धन गर्ने, पूर्वाधार विकास, सूचना प्रविधि, नवप्रवर्तन, एआई, स्टार्टअप, उद्यमशीलता मार्फत सुदृढ प्रदेश अर्थतन्त्र निर्माण गर्ने, सार्वजनिक सेवाको डिजिटल रूपान्तरण मार्फत सुशासन प्रवर्धन गर्ने बजेटका प्राथमिकता। दिगो र गुणस्तरीय पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको प्रवर्धन, आर्थिक क्षेत्रको सुदृढीकरण, लगानी मैत्री वातावरण निर्माण र राजस्व क्षेत्रको व्यवस्थापन, कृषि क्षेत्रको व्यवसायीकरण, यान्त्रिकरण र बजारीकरण, डिजिटल शासन, पारदर्शिता, जवाबदेहिता र वित्तीय अनुशासन प्रवर्धन, मानव संसाधन विकास र रोजगारी सिर्जना यी बजेटका प्राथमिकता हुन्। वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन, विपद व्यवस्थापन र जनस्वास्थ्य, सामाजिक न्याय र समावेशी विकास यी कुराहरू हामीले प्राथमिकता प्राथमिकरण गरेका छौं। त्यस्तै माननीय सभामुख महोदय, संघ प्रदेश र स्थानीय तहबीचको सहकार्य, सहअस्तित्व र समन्वयलाई सुदृढ बनाउँदै समुन्नत गण्डकी प्रदेश निर्माण गर्ने लक्ष्यका साथ स्थानीय तहलाई प्रदेश सरकारको अग्रणी साझेदारको रूपमा लिएको छु। स्थानीय तहमा वित्तीय स्रोतको उपलब्धता सुनिश्चित गर्दै सन्तुलित विकासलाई प्रवर्धन गर्न नेपालको संविधानको धारा 60 बमोजिम वित्तीय हस्तान्तरण गरेको छु। प्रदेशबाट स्थानीय तहलाई प्रदान गरिने वित्तीय हस्तान्तरण वैज्ञानिक कार्य सम्पादन र योगदानमा आधारित बनाई नतिजामुखी बनाउन आवश्यक व्यवस्था मिलाएको छु। स्थानीय तहलाई प्रदान गरिने वित्तीय सम्मानीकरण अनुदानको लागि रु 1 अरब 16 करोड़ सम्म पूरक अनुदानको लागि रु 49 करोड़ 97 लाख र विशेष अनुदानको लागि रु 33 करोड़ 74 लाख गरी कुल रु 1 अरब 69 करोड़ विनियोजन गरेको छु। माननीय सभामुख महोदय, अब म आगामी वर्ष 2083-84 को क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। कृषिमा सुधार विकासको आधार, कृषि प्रणालीमा सुधार गरी कृषिलाई गरिबी र बाध्यकारी पेसाको रूपमा होइन सम्मान, प्रतिष्ठा र समुन्नतिको आधारको रूपमा स्थापित गर्न कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छु। कृषि तथा पशुजन्य उपजको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सार्वजनिक, निजी तथा समुदायको सहकार्यमा कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन कार्यक्रम, करिडोर लक्षित पशु पक्षी तथा मत्स्य उत्पादन कार्यक्रम, उत्पादनमा आधारित अनुदान, ग्रामीण पोषण सुरक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। पशु पक्षीमा लाग्ने खोरेत लगायतका रोग नियन्त्रणका लागि स्थानीय तहको समन्वयमा प्रदेशका 10 स्थानीय तहलाई पशुमा पुनः खोप स्थानीय तह घोषणा गरिनेछ। मनाङ मुस्ताङको स्याउ, नवलपुरको धान, स्याङ्जाको सुन्तला, गण्डकीको शानलाई हाम्रो विशिष्ट पहिचानको रूपमा विकास गर्न स्थानीय उत्पादन प्रशोधन तथा बजारीकरणलाई जोड दिएको छु। रैथानी बाली रोपौं, स्वास्थ्य र पर्यावरण बचाऊ अभियानका साथ रैथाने बाली र पशु पक्षीको संरक्षण गरिनेछ। कृषिलाई निर्माणमुखीबाट व्यवसायीकरणतर्फ उन्मुख गर्न प्रविधि र उद्यमसँग जोड्दै व्यवसायीकरण,
विविधीकरण यान्त्रिकरण र बजारीकरणमा जोड दिएको छु। उत्पादन लागत घटाउने, उत्पादन र उत्पादकत्व बढाउने तथा कृषकको आयमा वृद्धि गर्ने कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कृषिलाई व्यावसायिक कृषि प्रति आकर्षित गर्न रिटर्न टु भिलेज अभियान सञ्चालन गरिनेछ। कृषिमा युवालाई आकर्षित गर्न, उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषिमा ऋण ब्याज अनुदान, न्यूनतम समर्थन मूल्य कार्यान्वयन र व्यावसायिक कृषिमा प्रवर्धन कार्यका लागि ₹4 करोड विनियोजन गरेको छु। पहाड़ी क्षेत्रको 2500 हेक्टर जमिनमा ओखर, मेकाडेमिया नट लगायतका काष्ठफल र किवी, स्याउ, सुन्तला, एभोकाडो लगायतका फलफूलको व्यावसायिक बगैँचा विस्तार गर्न ₹30 करोड विनियोजन गरेको छु। कृषि तथा पशुजन्य उपजको गुणस्तरीयता कायम गर्न अभियानमूलक बाली संरक्षण सेवा, बाली तथा पशुको घुम्ती जाँच तथा उपचारको शिविर, बिउको गुणस्तर परीक्षण लगायत नियमित उपचार, खोप तथा प्रयोगशाला सेवा सञ्चालन र नियमन कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। माटोको गुणस्तर सुधारका लागि परीक्षण प्रतिवेदनका आधारमा सोइल हेल्थ कार्ड वितरणको व्यवस्था तथा कृषि चुन र प्राङ्गरिक मल वितरण कार्यक्रम, असल कृषि तथा पशुपालन अभ्यास कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। कृषि बजार सहुलीकरणका लागि कृषि एम्बुलेन्स सेवालाई प्रभावकारी बनाइनेछ। कृषि एप मार्फत कृषिको डिजिटल बजारीकरण गरिनेछ। विपदजन्य कारणले बाली नाली तथा पशु वस्तुमा हुने जोखिम सुरक्षणका लागि कृषि बीमा राहत तथा पुनर्स्थापना कार्यक्रमको लागि आवश्यक बजेट व्यवस्था गरेको छु। स्थानीय पशुजन्य उत्पादन प्रवर्धन गरी स्थानीय तहको समन्वय र निजी क्षेत्रको लगानीमा आधुनिक वधशाला एवं मासु प्रशोधन केन्द्र स्थापना मार्फत रोजगारी सिर्जना गर्ने वातावरण मिलाइनेछ। सहकारीको माध्यमबाट उत्पादन, रोजगारी र वित्तीय साक्षरता अभिवृद्धि, नियमन, स्वनियमन र प्रशिक्षण मार्फत बचतकर्ताको बचत सुरक्षा, जोखिम न्यूनीकरण गरी सहकारिता प्रबन्धनमा जोड दिएको छु। नापी कार्यालयको समन्वयमा कित्ता नापी नक्सामा सार्वजनिक बाटोको अधावधि गर्ने कार्यलाई निरन्तरता दिएको छु। संघ सरकारको सहकार्यमा प्रदेशभित्र नापी हुन बाँकी स्थापना जग्गाको नाप जाँचको लागि आवश्यक व्यवस्था मिलाइनेछ। कृषि भूमि व्यवस्था तथा सहकारी क्षेत्रको लागि ₹2 अरब विनियोजन गरेको छु। पर्यटन उद्योग र पूर्वाधार प्रमुख पर्यटकीय गन्तव्यमा पूर्वाधार विकास, पदमार्ग निर्माण तथा स्तरोन्नति र पर्यटन मन्त्री मैत्री सेवाको विकास तथा विस्तारमा जोड दिएको छु। पर्यटन प्रवर्धनका लागि पहिला घरदेश अनि परदेश र लेक टू लेक कार्यक्रमलाई निरन्तरता दिएको छु। यसबाट आन्तरिक तथा बाह्य पर्यटनमा वृद्धि भई स्थानीय कला, संस्कृति, परम्परा र उत्पादन पर्यटनसँग आबद्ध भई आय आर्जनमा वृद्धि हुनेछ। प्रदेश सरकार, पर्यटन बोर्ड र निजी क्षेत्रको साझेदारीमा पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गरिनेछ। गण्डकी जाउँ, प्रकृति र संस्कृतिसँग रमाऊ अभियानलाई थप सुदृढ बनाई पोखरालाई माइस स्वास्थ्य, खेलकुद तथा साहसिक पर्यटन केन्द्रको रूपमा विकास गरिनेछ। औद्योगिक विकासलाई प्रदेशको समुन्नतिको आधारको रूपमा स्थापित गर्न स्थानीय स्रोत र कच्चा पदार्थमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिएको छु। युवा शक्ति, नवप्रवर्तन र सृजनशीलतालाई उत्पादन र रोजगारीसँग जोड्न उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। दामोदर कुण्ड, मुक्तिनाथ, गलेश्वर, पञ्चकोट, रिडी, रामदी, केलादी घाट, देवघाट, त्रिवेणी धाम जोड्ने धार्मिक पर्यटन परिपथ विकासमा जोड़ दिएको छु। यस परिपथसँग जोड़िएका पदमार्गमा आधारभूत पूर्वाधार विस्तार गरिनेछ। मोदी बेनी धामदेखि पर्वतको पुर्कोट र भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइनेछ। बागलुङको भैरवस्थान धार्मिक पदमार्ग निर्माण अगाडि बढाइनेछ। मनासुलु
मनासुलु अन्नपूर्ण धौलागिरी र धोरपाटन चक्रिय पदमार्ग स्तर उन्नति वैकल्पिक मार्ग पहिचान तथा प्रबन्धन गरिनेछ। धोरपाटनको बुकी संरक्षण तथा जलाशय निर्माण गरी आन्तरिक पर्यटन प्रबन्धन गरिनेछ। राउन्ड फेवा भ्यू फेवा कार्यक्रमलाई निरन्तरता दिँदै क्लोज सर्किटलाई पूर्णता दिइनेछ। फेवा होराइजन पेडेस्ट्रियन ब्रिज सेल्फी ब्रिज तथा रूपतालमा सिसाको पुल निर्माण सम्बन्धी कार्यलाई अगाडि बढाइनेछ। पोखरा महानगरपालिका संघको साझेदारीमा फेवातालको मध्यवर्ती क्षेत्र सौन्दर्यकरणका लागि ₹5 करोड विनियोजन गरेको छु। एक जिल्ला एक पर्यटकीय गन्तव्य अवधारणा कार्यान्वयन गर्दै स्थानीय संस्कृति होमस्टे फार्मस्टे र रैथाने उत्पादनको ब्रान्डिङ तथा स्तरीकरण गरिनेछ। पर्यटकीय सूचना केन्द्र पर्यटक प्रहरी तथा आपतकालीन उद्धार कार्यलाई सुदृढ गर्दै पर्यटक सुरक्षा प्रणाली प्रभावकारी बनाइनेछ। आगामी 5 वर्षसम्ममा अन्तर्राष्ट्रिय पर्यटक आगमन दोब्बर बनाउने लक्ष्यसहित पूर्वाधार विकास प्रचार प्रसार हवाई पहुँच विस्तार तथा सीमापार पर्यटन प्रबन्धनमा जोड़ दिइनेछ। युवा जनशक्तिलाई लक्षित गरी प्रविधिमा जोडौं समुन्नतिमा मोडौं अवधारणा लिई पर्यटकीय राजधानी क्षेत्रमा सूचना प्रविधि पार्क निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छु। लोका खोला र पुडितार औद्योगिक क्षेत्रको जग्गा प्राप्ति पूर्वाधार निर्माण तथा सञ्चालन कार्यलाई तीव्रता दिइनेछ। पर्यटन उद्योग तथा वाणिज्य प्रशासन सेवालाई कर्मश अनलाइन प्रणालीमा आबद्ध गर्दै लगिनेछ। स्थानीय कच्चा पदार्थ र तुलनात्मक लाभका क्षेत्रमा आधारित उत्पादनमूलक उद्योग स्थापना तथा परम्परागत उद्योगको आधुनिकीकरण र उत्पादनको ब्रान्डिङ गरिनेछ। सिपमूलक तालिम उद्यमशीलता विकास तथा प्रविधि हस्तान्तरण मार्फत रोजगारी सिर्जनालाई प्राथमिकता दिइनेछ। घरेलु मदिरा उत्पादन ब्रान्डिङ तथा नियमन गरिनेछ। औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्दै अनुसन्धान उत्पादन र मूल्य श्रृङ्खला विकासमा आधारित प्रणाली निर्माण गरिनेछ। प्रदेशभित्र रुग्ण अवस्थामा रहेका गोरखकाली रबर उद्योग भिरकुटी कागज कारखाना पुनः सञ्चालनका लागि संघ सरकारसँग समन्वय गरिनेछ। संघ सरकारसँगको साझेदारीमा प्रदेश सरकारका रूपान्तरणकारी आयोजनाका साथै धौवादी फलाम खानी उत्खनन तथा खानी र खनिज पदार्थको खोज अध्ययन र अन्वेषण कार्य अघि बढाइनेछ। यसका लागि ₹25 करोड विनियोजन गरेको छु। स्थानीय स्तरमा उद्यमशीलता उत्पादन र रोजगारी अभिवृद्धि गर्न तीन तहको साझेदारी र समन्वयमा सञ्चालन हुने नवप्रवर्तन साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ। यसका लागि ₹13 करोड विनियोजन गरेको छु। उद्योग तथा पर्यटन क्षेत्रका लागि ₹2 अरब विनियोजन गरेको छु। हरित गण्डकी स्वच्छ पर्यावरण वन संवर्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन हरियाली प्रवर्धन वातावरण संरक्षण जैविक विविधता र जलाधार क्षेत्रको व्यवस्थापन गरी काठ दाउरा उत्पादन तथा बजारीकरण जडीबुटी तथा गैरकास्ट वन पैदावार संरक्षण एवं प्रबन्धन वन क्षेत्रबाट आय र रोजगारी वृद्धि गर्न जोड़ दिएको छु। एकीकृत जलाधार व्यवस्थापन मार्फत माटो र पानीको संरक्षण तथा व्यवस्थापन गरी प्रकोप न्यूनीकरण एवं समुदायको जीविकोपार्जन सुधारका कार्यक्रमलाई निरन्तरता दिएको छु। भूमिगत जल पुनर्भरण र वन्यजन्तुको वासस्थानमा पानीको व्यवस्था गर्न एक सामुदायिक वन एक पोखरी कार्यक्रमलाई विस्तार गरेको छु। वन डढेलो रोकथाम तथा व्यवस्थापन वन अतिक्रमण तथा चोरी कटानी नियन्त्रणका कार्यक्रम सञ्चालन गर्दै वन क्षेत्रको संरक्षण गरिनेछ। मिचा प्रजातिका वनस्पतिको व्यवस्थापन गरी प्राङ्गारिक मल उत्पादन कार्य विस्तार गरिनेछ। मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुको वासस्थान सुधार र वन्यजन्तु उद्धार केन्द्रको व्यवस्थापन गरी
क्षतिको राहतलाई थप प्रभावकारी बनाइनेछ। मानव वन्यजन्तु सहअस्तित्व कायम गरौं, कृषि बालीको क्षति न्यूनीकरण गरौं भन्ने ध्येयका साथ बाँदर व्यवस्थापन गर्न वन क्षेत्रमा आहारजन्य प्रजातिका वनस्पति संरक्षण र वृक्षारोपण कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु। ट्रिपल प्लानेटरी क्राइसिसलाई सम्बोधन गर्न वन संरक्षण र व्यवस्थापनका माध्यमबाट सरकारवाला निकायको समन्वय र सहकार्यमा कार्बन उत्सर्जन न्यूनीकरण एवं जलवायु परिवर्तन अनुकूलनका कार्यक्रम सञ्चालन गरिनेछ। वातावरण संरक्षण, वातावरण अनुगमन, जलवायु अनुकूलन तथा प्रदूषण एवं फोहोर मैला व्यवस्थापन र हरियाली परिवर्तन कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु। वन तथा वातावरण क्षेत्रका लागि रु 1,21,00,00,000 बजेट विनियोजन गरेको छु। सामाजिक विकास, सशक्त नागरिक, समुन्नत समाज। प्रदेशको अमूल्य सम्पदाका रूपमा रहेका मौलिक भाषा, धर्म संस्कृति, साहित्य कला, संगीत तथा रैथाने ज्ञान सिपको संरक्षण र प्रवर्धन गरिनेछ। प्रदेशभित्रका संग्रहालय र कोसेली घरलाई पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकास गर्न आवश्यक बजेटको प्रबन्ध गरेको छु। दलित समुदायको अधिकार संरक्षण र सशक्तिकरणका लागि परम्परागत पेसा ज्ञान र सिपको संरक्षण, सम्वर्धन एवं व्यवसायीकरण गर्न भगत सर्वजित सिप तथा व्यावसायिकताको विकास कार्यक्रमलाई निरन्तरता दिएको छु। सामाजिक न्याय र समतामूलक समाज निर्माणको लागि अन्तर्जातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन तथा आवश्यकता अनुसार पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। लैंगिक तथा यौनिक अल्पसंख्यक र सड़क आश्रित लगायतका लक्षित वर्गको संरक्षण, उत्थान र सामाजिक मूल प्रवाहीकरणका लागि स्थानीय तह र सरकारवाला संघ संस्था संघको सहकार्य र साझेदारीलाई निरन्तर दिएको छु। लैंगिक समानता र सामाजिक समावेशीकरण प्रवर्धन, बालबालिकाको संरक्षण तथा ज्येष्ठ नागरिकको ज्ञान सिप र अनुभवको अन्तर पुस्ता हस्तान्तरणका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। अपाङ्गता भएका व्यक्तिको संरक्षण, क्षमता विकास तथा मूल प्रवाहीकरण गरिनेछ। अपाङ्गता भएका बालबालिकाको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न दृष्टिविहीनका लागि ब्रेल लिपि, सुस्थ श्रवणका लागि सांकेतिक भाषा एवं बौद्धिक अपाङ्गता, अटिजम लगायत फरक क्षमता भएका बालबालिकाको विशेष सिकाइका लागि आवश्यक बजेट विनियोजन गरेको छु। युवाको सिप विकासको दीप। युवाका लागि सिपमूलक तालिमको व्यवस्था गरी निजी क्षेत्रसँगको सहकार्यमा रोजगारीका लागि अवसर सिर्जना गर्न तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको ज्ञान सिप र पूँजीको उपयोग गरी उद्यमशीलता विकास गर्न आवश्यक बजेट तथा नीतिगत व्यवस्था मिलाएको छु। प्रदेशको जनसांख्यिक लाभलाई प्रादेशिक समुन्नति र विकासको सम्भावकका रूपमा उपयोग गर्न युवा उद्यमशीलता प्रवर्धन, नवप्रवर्तन, प्रतिभा पहिचान तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिएको छु। प्रदेशभित्रका विश्वविद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीको बौद्धिक क्षमता र ऊर्जालाई प्रादेशिक विकास योजना तर्जुमा र सुशासन अभियानमा आबद्ध गरिनेछ। यसका लागि सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट व्यवस्था गरेको छु। खेल क्षेत्रको विकासको लागि पूर्वाधार स्तरोन्नति, खेलाड़ीको संरक्षण र प्रोत्साहन कार्यलाई निरन्तरता दिँदै जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदका लागि रु 6,00,00,000 बजेट विनियोजन गरेको छु। शिक्षित समाज, सुरक्षित भविष्य। शिक्षकको क्षमता विकास, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विकास, स्टिम ल्याब स्थापना, परीक्षा प्रणाली सुधार तथा प्रविधि मैत्री शिक्षण, सिकाइको वातावरण सिर्जना गर्दै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक बजेट विनियोजन गरेको छु। उच्च शिक्षा प्रदायक सामुदायिक क्याम्पसको स्तरोन्नति गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न आवश्यक व्यवस्था मिलाएको छु। शिक्षालाई सिप र स्वरोजगारसँग आबद्ध गरी विद्यार्थीलाई आय आर्जनमा जोड्न सिक्दै कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिएको छु। स्थानीय तहसँगको सहकार्यमा अनिवार्य तथा निशुल्क शिक्षाको सुनिश्चितता,
डिजिटल साक्षरता, वृत्ति परामर्श, सिप परीक्षण र अभिभावक शिक्षा लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छु। गण्डकी प्राविधिक शिक्षालयको भौतिक संरचना निर्माण र सञ्चालन तथा गण्डकी विश्वविद्यालयलाई विशिष्टकृत अध्ययन अध्यापन संस्थाको रूपमा विकास गर्न रु 20 करोड विनियोजन गरेको छु। सामाजिक विकास, युवा तथा खेलकुद क्षेत्रका लागि रु 2 अरब 16 करोड विनियोजन गरेको छु। स्वास्थ्य सेवाको सुदृढीकरण, विशेषज्ञ तथा विशिष्टकृत स्वास्थ्य सेवाको विस्तार एवं सुदृढीकरणका लागि प्रादेशिक जनरल तथा सरुवा रोग अस्पताल र गण्डकी आयुर्वेद अस्पताल कास्कीको भवन निर्माणको लागि रु 6 करोड विनियोजन गरेको छु। मध्यबिन्दु प्रादेशिक अस्पताल, नवलपुल र गोर्खाको सिटी स्क्यान मेसिन खरिदका लागि रु 10 करोड विनियोजन गरेको छु। गण्डकी प्रदेश सरकारका सरकार मातहतका अस्पतालका लागि एम्बुलेन्स खरिद गर्न रु 3 करोड 50 लाख विनियोजन गरेको छु। वर्तमान स्वास्थ्य सरोकार नसर्ने रोगको पहिचान र उपचार अभियान, हरेक बिहान योग र ध्यान भन्ने नाराका साथ नसर्ने रोगको समयमै पहिचान, उपचार तथा व्यवस्थापन एवं योग ध्यान मानसिक स्वास्थ्य सचेतना तथा स्वस्थ जीवनशैली प्रवर्धनका लागि आवश्यक बजेट विनियोजन गरेको छु। मातृ र नवशिशु स्वास्थ्यका सुधार समुन्नत भविष्यको मूल आधार भन्ने ध्येयका साथ मातृ तथा नवशिशु स्वास्थ्य सेवा विस्तार तथा स्वास्थ्य संस्था सुदृढीकरण कार्यलाई प्राथमिकता दिएको छु। स्वस्थ मुटु सुन्दर भविष्यका लागि बाल बालिकामा बाथ मुटु रोग पहिचान, रुम्याटिक हार्ट डिजिज स्क्रिनिङ कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छु। महामारी तथा जनस्वास्थ्य जोखिमको विरूद्धको पूर्व तयारी, प्रतिकार तथा स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न एकीकृत निगरानी प्रणाली समुदाय स्तरमा विस्तार गरिनेछ। यसका लागि 2 करोड विनियोजन गरेको छु। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन रकमलाई निरन्तरता दिएको छु। रगत तथा रक्तजन्य पदार्थको निशुल्क उपलब्धता, क्यान्सर रोगको उपचारमा आर्थिक सहायता, स्वास्थ्य बीमा कार्यक्रम र जोखिमको मार परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धारको लागि रु 6 करोड 60 लाख विनियोजन गरेको छु। आधारभूत स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्न निर्धारित मापदण्डका आधारमा आधारभूत अस्पतालमा मेडिकल अधिकृतको व्यवस्था, सामुदायिक नर्सिङ कार्यक्रम सञ्चालन एवं सुदृढीकरण तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका लागि विभिन्न तालिम कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गरेको छु। स्वास्थ्य क्षेत्रका लागि जम्मा रु 3 अरब 31 करोड विनियोजन गरेको छु। सड़क, यातायात र पूर्वाधार, प्रदेशका रणनीतिक सड़क तथा सड़क पुलका साथै नेपाल सरकारको साझेदारीमा गोर्खाको अबुवा वृद्धि, सेराबजार पौवाटार सड़क, पर्वतको पाटीचौर बाजुङ क्याङ नागी सड़क, कास्कीको घट्टेखोला धम्पुस खानीगाउँ सड़क, नवलपरासीको आलोक चक्रपथ र बागलुङको अदालत चौतारी तित्याङ सालबोट भकुन्डे लगायत ग्रामीण सड़क कालोपत्रे गर्न रु 7 करोड 72 लाख बजेट विनियोजन गरेको छु। प्रमुख प्रादेशिक सड़कमा 12 महिना यातायात सञ्चालन गर्न सड़क विस्तार तथा पुल निर्माण कार्यलाई तीव्रता दिइनेछ। पक्की पुल निर्माण नभएका जोखिमपूर्ण क्षेत्रमा आगामी वर्ष बेली ब्रिज निर्माण गरी सड़क आगमन सहज बनाइनेछ। बेली ब्रिज निर्माणका लागि रु 12 करोड विनियोजन गरेको छु। सघन बस्ती र उच्च कृषि उत्पादकत्व भएका ग्रामीण क्षेत्रलाई झोलुङ्गे पुल र एग्रो ट्रेल ट्रस ब्रिज मार्फत सड़क र बजारसँग जोड्न आवश्यक बजेट विनियोजन गरेको छु। परम्परागत ज्ञान, सिप, जीवनशैली र सोचको जगेर्ना गर्दै शिक्षा उपचार पद्धति, रैथाने बालीको संरक्षण गर्दै नमुना बस्ती अन्तर्गत आदर्श ग्राम सञ्चालनमा ल्याइनेछ। त्यस्ता ग्राममा सामूहिक बस्ती विकासका लागि प्रदेश सरकारले सड़क, खानेपानी, विद्युत, संचार
सामुदायिक भवन र आरोग्य केन्द्र निर्माणका लागि सहयोग गर्न आवश्यक बजेट विनियोजन गरेको छु। कोरोला त्रिवेणी आयोजना अन्तर्गत डेढगाउँ झ्यालवास खण्ड शालिग्राम करिडोर तनहुँको झापुटार काहुँ मोटरबा मार्ग स्याङ्जाको ज्याग्दी करिडोर म्याग्दी र बागलुङको दरबाङ करिडोर गोर्खाको चुवाडाँडा पेल्चेट कटुन्जे काशीगाउँ कुरन्जा रुन्चेत सड़क तथा चनौटे ढिस्का हुँदै भच्चेक सड़क म्याग्दीबाट बागलुङ जोड्ने तमान लामेला सडक सुले सड़क कास्कीको काउरे ज्याम्दु ताङथिङ सड़क सातताल रिङरोड कास्की सड़क लमजुङको बोराङ खोला बिचौरा सड़क निर्माणलाई प्राथमिकताको साथ अगाडि बढाइनेछ। यसका लागि रु 1,10,00,00,000 बजेट विनियोजन गरेको छु। प्रदेश सरकार अन्तर्गत निर्माण भएका सड़क तथा पुलको संरक्षण र व्यवस्थापनका लागि नियमित आवधिक तथा आकस्मिक मर्मतमा कार्यको लागि आवश्यक बजेट विनियोजन गरेको छु। उच्च ट्राफिक भएका सड़कमा बढ़दो दुर्घटनालाई न्यूनीकरण गर्न रोड सेफ्टी अडिट र टेक्निकल अडिटका आधारमा सड़क सुरक्षा पूर्वाधार कार्यक्रमलाई अगाडि बढ़ाइनेछ। यसका लागि आवश्यक बजेट व्यवस्था गरेको छु। प्रदेश भित्रका मुख्य बजार क्षेत्रका नागरिकका लागि सहज हुने गरी उचित शुल्कमा यातायात सुविधा उपलब्ध गराउन तथा यात्रु चाप र आवश्यकताको आधारमा बसपार तथा यातायात पूर्वाधारको व्यवस्थापन सुधारका लागि स्थानीय तहसँग समन्वय र सहकार्य गरिनेछ। राइड सेयरिङ सेवाको व्यवस्थापन नियमन तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानूनी प्राविधिक तथा संस्थागत प्रबन्ध गरिनेछ। विभिन्न कारणले कार्यालयमा स्वयं उपस्थित हुन नसक्ने सेवाग्राहीको लागि आफू रहेकै स्थानबाट सवारी चालक अनुमति पत्र नवीकरण गर्न आवश्यक व्यवस्था मिलाइनेछ। सवारी चालक अनुमति पत्र प्रदेशबाट छपाई गर्नका लागि रु 5,00,00,000 विनियोजन गरेको छु। प्रदेशको रणनीतिक महत्वका सड़क तथा सड़क पुललाई प्राथमिकतामा राखी सड़क सञ्जालको विकास विस्तार तथा स्तरोन्नति गर्न बहुवर्षीय स्रोत सुनिश्चित भएका आयोजनाका लागि रु 5,03,00,00,000 विनियोजन गरेको छु। पोखरादेखि बुटोलसम्म निजी क्षेत्रसँग सहकार्यमा प्रदेश द्रुत लोकमार्गको सम्भाव्यता अध्ययन गरिनेछ। भौतिक पूर्वाधार विकास तथा यातायात क्षेत्रका लागि रु 11,66,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष ऊर्जा जल स्रोत तथा खानेपानी आगामी आर्थिक वर्षभित्र प्रदेशका सबै घर धुरीमा विद्युतको पहुँच विस्तार गरी उज्यालो गण्डकी प्रदेश घोषणा गरिनेछ। राष्ट्रिय प्रसारण लाइन तत्काल पुर्याउन नसकिने तथा भरपर्दो विद्युत आपूर्ति व्यवस्था नभएको स्थानमा सामुदायिक लघु जल विद्युत आयोजनाको मर्मत सम्भार र सौर्य ऊर्जा प्रविधि जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छु। प्रदेश सरकारको क्षेत्राधिकारभित्रका विद्युत आयोजनाको पहिचान गरी सम्भाव्यता अध्ययनका लागि आवश्यक बजेटको प्रबन्ध गरेको छु। ठूला तारमा सिंचाई सुविधा पुर्याउनका लागि सिंचाई आयोजनाको पहिचान र सम्भाव्यता अध्ययन गरिनेछ। नदी किनाराका गरा सधैँ हराभरा भने अभियान सञ्चालनका लागि सिंचाई सुविधा उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको छु। सिंचाई प्रणाली सुदृढीकरण आयोजना विस्तार एवं स्तरोन्नति नदी नियन्त्रण तथा बस्ती संरक्षणका लागि आवश्यक बजेट विनियोजन गरेको छु। स्वच्छ पानी स्वस्थ जीवन

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9800-560-14-175.
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 5 बज्यो। घटना, दुर्घटना,
3: कला, संस्कृति,
1: स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा पेश गरेको छ। प्रस्तुत सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्रको विस्तार सन्तोषजनक रहने अनुमान सार्वजनिक गरिएको छ। चालू आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्र आधारभूत मूल्यमा 3.87% विस्तार हुने अनुमान रहेको बेला गण्डकी प्रदेशको अर्थतन्त्र भने 4.83% विस्तार हुने प्रक्षेपण गरिएको अर्थमन्त्री जित बहादुर शेरचन्दले जानकारी दिनुभयो। वहाँका अनुसार राष्ट्रिय कुल गृहस्थ उत्पादन 5,70,09,00,00,000 रूपियाँ रहने प्रारम्भिक अनुमान छ। यसै गरी चालू आर्थिक वर्षमा गण्डकी प्रदेशको प्रति व्यक्ति आय 1,651 अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ। यो राष्ट्रिय औसत प्रति व्यक्ति आय भन्दा बढ़ी हो। राष्ट्रिय औसत आय 1,535 अमेरिकी डलर रहेको छ। गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन्दले आगामी आर्थिक वर्ष 2083-84 को लागि प्रदेशसभा बजेट प्रस्तुत गरेका छन्। उनले आइतबार प्रदेशसभाको बैठकमा बजेट भाषण गर्दै कृषि क्षेत्रको सुधार र स्थानीय तहको सशक्तिकरणलाई मुख्य प्राथमिकतामा राखेका हुन्। सरकारले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका लागि 2 अर्ब रूपियाँ बजेट विनियोजन गरेको छ। मन्त्री शेरचन्दले स्थानीय तहलाई प्रदान गरिने विभिन्न अनुदानका लागि 1,79,71,00,000 रूपियाँ छुट्याएका छन्। कास्कीको पोखरा महानगरपालिका वडा नम्बर 27 डाँडाको नाकमा सोमबार भएको दुर्घटनामा एकजनाको ज्यान गएको छ। विजयपुरबाट तालचोकतर्फ जाँदै गरेको G1-77-66 नम्बरको टिप्परले विपरीत दिशातर्फ आउँदै गरेको P-80-35-30 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विष्णु बहादुर खत्रीको मृत्यु भएको हो। तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर 1-53 वर्षीय खत्रीले चलाएको मोटरसाइकललाई डाँडाको नाकमा दिउँसो 11:15 बजेतिर टिप्परले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते हुनुभएका खत्रीलाई उपचारको लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले तत्कालै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ भने टिप्पर र त्यसका चालक तनहुँको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 2 शाखाका 33 वर्षीय पदम बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पासवानले बताउनुभयो। बढ़दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले संचालन गरेको चालक सचेतना अभियान अन्तर्गत आज 129 वटा सवारी साधनका चालकलाई सचेतना प्रदान गरिएको छ। पोखरा मुगलिन सड़क खण्ड अन्तर्गत जिल्लाका विभिन्न स्थानमा बिहान 4 बजेदेखि संचालन गरिएको अभियानमा 35 वटा 2 पाङ्ग्रे 45 वटा 4 पाङ्ग्रे साना तथा 49 वटा ठूला सवारी साधनका चालकलाई ट्राफिक नियम सुरक्षित यात्रा र दुर्घटना न्यूनीकरण सम्बन्धी जानकारी दिएको हो। बिहानको समयमा बढ़दै गइरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै संयुक्त रूपमा संचालन गरिएको कार्यक्रममा चालकलाई पर्याप्त विश्राम लिएर मात्र सवारी चलाउन, तीव्र गति नियन्त्रण गर्न, सीट बेल्ट तथा हेलमेटको अनिवार्य प्रयोग गर्न र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरिएको प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद हिमिरेले बताउनुभयो। वहाँका अनुसार निद्रा, थकान र लापरवाहीको कारण हुने दुर्घटना न्यूनीकरण गर्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ। सुरक्षित र जिम्मेवार चालकको व्यवहारले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले सबै चालकलाई सजग रहन अनुरोध गरिएको छ। बर्खायाममा हुन सक्ने प्राकृतिक स्रोतको दोहन र नदी कटानको जोखिम न्यूनीकरणको लागि तनहुँका स्थानीय तहले नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न 3 महिनाको लागि पूर्ण रोक लगाएका छन्। ढुंगा गिटी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 उल्लेखित कानूनी प्रावधान अनुसार असार 1 गतेदेखि भदौ मसान्तसम्मको लागि यो प्रतिबन्ध लगाइएको हो। बर्खायाममा नदीको बहाव बढ़ने र वातावरणीय क्षति पुग्ने भएकोले जिल्लाको भीमा नगरपालिका राख्दै गाउँपालिकाले छुट्टा छुट्टै सार्वजनिक सूचना जारी गर्दै आफ्ना क्षेत्रभित्र पर्ने सबै नदी तथा घाटबाट बालुवा गिटी र ढुंगा निकाल्न रोक लगाएका हुन्। यो अवधिमा नियम विपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसारपसार गरेको पाइएमा प्रचलित कानून बमोजिम कड़ा कानूनी कार्यवाही गरिने दुवै पालिकाले स्पष्ट पारेको छ। हवस् त, हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पनि उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म सुविना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDEKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6
3: 52,000 प्राप्त हुने अनुमान गरेको छु। साथै चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयन पश्चात ₹2 अरब नगद मौजात रहने अनुमान गरेको छु। यसरी न्यून हुने रकम ₹1,75,00,000,000 आन्तरिक ऋण परिचालनबाट पूर्ति गरिनेछ। माननीय सभामुख महोदय, म आर्थिक वर्ष 2083-84 लागि राजस्व परिचालन र सुधारका लागि अवलम्बन गरिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु। अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाई समुन्नत प्रदेश निर्माण गर्न राजस्व परिचालन थप प्रभावकारी पारदर्शी तथा करदाता मैत्री राष्ट्र नीति प्रस्ताव गरेको छु। प्रभावकारी करदाता शिक्षा र सचेतना कार्यक्रमका माध्यमबाट कर सहभागिता वृद्धि गरिनेछ। सबै प्रकारको राजस्व भुक्तानीलाई अनलाइन माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था मिलाइनेछ। सेवा प्रवाह र सेवाको लागतका आधारमा राजस्वका दर परिमार्जन गरी शुल्क तथा दस्तुरलाई थप वैज्ञानिक बनाइएको छ। स्थानीय तहसँगको सहकार्यमा संकलन तथा बाँडफाँड हुने राजस्वमा एकरूपता कायम गर्न आवश्यक नीति तथा कार्यविधि निर्माण गर्ने, बाँडफाँडबाट प्राप्त राजस्व नियमित रूपमा दाखिला हुने व्यवस्था मिलाइनेछ। आन्तरिक राजस्व प्रणाली व्यवस्थित गर्न आगामी वर्ष छुट्टै राजस्व कार्यालय स्थापना गरिनेछ। प्रदेशको आन्तरिक राजस्वका स्रोतको पहिचान, राजस्वको सम्भाव्यता अध्ययन तथा राजस्व चुहाव नियन्त्रण गरी चुस्त राजस्व प्रणालीको विकासमा जोड़ दिएको छु। सवारी साधन अनुमति पत्र दस्तुर तथा नवीकरण शुल्कमा केही परिवर्तन गरेको छु। भाडामा सञ्चालन हुने बस, मिनी बस तथा माइक्रो बसमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई छुट दिने व्यवस्थालाई निरन्तरता दिएको छु। भाडामा सञ्चालन हुने बस, मिनी बस तथा माइक्रो बसले विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता व्यक्तिलाई भाडामा छुट सहुलियत दिए बापत त्यस्ता सवारी साधनका धनीलाई सवारी साधन करमा 60% छुट दिने व्यवस्था निरन्तरता दिएको छु। करदाताको सुविधा तथा प्रशासनिक सहजताको लागि कारोबारको आधारमा लाग्दै आएको मनोरञ्जन कर र वातावरण व्यवस्थापन दस्तुरलाई एकमुष्ट रूपमा दाखिला गर्न सक्ने गरी केही परिमार्जन गरेको छु। दर्ता भई हालसम्म नवीकरण नभएका उद्योग, वाणिज्य र पर्यटन व्यवसाय सञ्चालकलाई सम्बत 2083 चैत मसान्तसम्म नवीकरण खारेजीको लागि निवेदन दिएमा नियमअनुसार लाग्ने शुल्क र दस्तुरले नवीकरण वा खारेजीमा एकपटकका लागि जरिमाना छुट हुने व्यवस्था मिलाएको छु। लामो समयदेखि सवारी साधन कर र नवीकरण शुल्क नतिरेका सवारी साधनको सम्बत 2084 साल वैशाख मसान्तसम्म लगत कत्ता गर्ने प्रयोजनका लागि आर्थिक वर्ष 2080-81 हालसम्म लाग्ने सवारी साधन कर र नवीकरण शुल्कले अन्य शुल्क र जरिवाना छुट हुने व्यवस्था गरेको छु। भदौ 23 र 24 गतेको घटनामा तोडफोड र आगजनीबाट नष्ट भएका सवारी साधनको मिति 2084 वैशाख मसान्तभित्र लगतकर्ता गर्न आएमा आर्थिक वर्ष 2082-83 र 83-84 सवारी साधन कर नवीकरण शुल्क तथा लगतकर्ता दस्तुर र सो बाबत लाग्ने सम्पूर्ण जरिवाना छुट दिने व्यवस्था मिलाएको छु। माननीय सभामुख महोदय, प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न, कर लगाउन तथा राजस्व संकलन र राजस्व प्रशासन सम्बन्धी कानूनी व्यवस्था गर्न प्रस्ताव गरिएको प्रदेश आर्थिक विधेयक 2083 र प्रदेश सरकारको सेवा तथा कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको प्रदेश विनियोजन विधेयक 2083 यसै साथ पेश गरेको छु। चालू आर्थिक वर्ष 2082-83 कुल रु 31,97,99,00,000 विनियोजन भएकोमा वैशाख मसान्तसम्म प्रदेश सञ्चित कोषमा रु 19,31,20,40,000 प्राप्त भई रु 10,58,06,48,000 खर्च भएको छ। यो शुरू विनियोजनको 33.03% हो। विकास वित्तमा हुन गएको न्यूनतालाई परिपूर्ति गर्न आगामी आर्थिक वर्षमा आन्तरिक ऋण परिचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ। त्यस्तो ऋण बापतको रकम उत्पादनमूलक रोजगारी सिर्जना गर्ने र ऋणको लागत भन्दा आर्थिक सामाजिक लाभ बढी प्राप्त हुने सम्भावना रहेका आयोजनामा मात्र खर्च गरिनेछ। चालू आर्थिक वर्षको मन्त्रालय निकायको विनियोजित बजेट आमदानी खर्चको अवस्था र राजस्व छुट सम्बन्धी विवरण समावेश भएको मन्त्रालय गत प्रगति विवरण प्रदेश सभाबाट छुट्टै पेश गरेको छु। माननीय सभामुख महोदय, भौतिक तथा सामाजिक पूर्वाधारको निर्माण, उत्पादन र उत्पादकत्व वृद्धि, सेवा प्रवाहमा सुधार एवं हस्तार विरूद्धको शून्य सहनशीलताको नीतिले नागरिक सन्तुष्टि बढाउनका साथै प्रदेशको अर्थतन्त्रको आकार क्रमशः विस्तार हुँदै जाने विश्वास लिएको छु। प्रस्तुत बजेटको कार्यान्वयनबाट प्रदेशको समग्र अर्थतन्त्र तथा आर्थिक सामाजिक विकासमा योगदान पुगी समुन्नत प्रदेश निर्माणका लागि आधारशिला तयार हुने विश्वास लिएको छु। अन्त्यमा बजेट तर्जुमाका क्रममा अमूल्य मार्गदर्शन प्रदान गर्नुहुने माननीय प्रदेश प्रमुख, माननीय मुख्यमन्त्री, माननीय सभामुख, माननीय मन्त्रीज्यूहरू र राजनीतिक दलका नेतागणहरू, माननीय सदस्यज्यूहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। साथै बजेट निर्माणमा रचनात्मक सुझाव, सल्लाह र सहयोग पुर्याउनुहुने माननीय प्रदेश सभाका सदस्य, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष एवं सदस्यज्यूहरू, राजस्व परामर्श समिति, स्थानीय तहका जनप्रतिनिधि, राष्ट्र सेवक, कर्मचारी, निजी क्षेत्र, नागरिक समाज, विद्वत वर्ग, संचार जगत तथा आम नागरिक प्रति हार्दिक आभार प्रकट गर्दछु। प्रस्तुत बजेटको कार्यान्वयनलाई नतिजामूलक बनाउन सबै पक्षबाट रचनात्मक सहयोग प्राप्त हुने विश्वास लिएको छु। धन्यवाद।

मान्य सदस्यहरू, अब अर्को बैठक 15 मिनट पछि।

मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।

0: 98914888 र 98448400000।
1: घर मात्र बनाए पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो, किन जानु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
8: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
9: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: मोबाइल 9856055577।
10: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
11: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
10: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
11: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
10: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9856000778।
12: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
13: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
12: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
13: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला सुप्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंगसँगै इन्टरनेट अनलाइनमा www.suplagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुनेछ। सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको श्रृंखला भनेको चाहिँ सोमबारीय श्रृंखला रहेको छ। तपाईँको गायन प्रतिभालाई कार्यक्रममा कार्यक्रममा जोडिन सक्नुहुन्छ 98422 72911 र 98066611 बाटो भएर है र पके पनि अब सबैजना आफ्नो काम सकेर भनौ होइन मेलापातबाट चाहिँ घरतिर पनि फर्किँदै हुनुहुन्छ होला कतिपय। अब जे जस्तो अवस्थामा भए पनि आफ्नो स्वास्थ्यको ख्याल धेरैभन्दा धेरै चाहिँ राख्नु होला। दिन प्रतिदिन गर्मी बढ़िराखेको छ नि त, त्यही भएको भएर ख्याल राख्नु होला। र हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुन शान्ति पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुन शान्ति पसललाई। यो पसल रहेको छ खैरेनीटार ओडा कार्यालयको आदि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला र कार्यक्रममा पनि जोडिनुहोला। यति बेला भने तपाईँ सम्पूर्णको लागि साईली पोलको गीत चाहिँ म राख्दैछु। गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला है।

0: लाल सलाम कमरेड।
1: लाल सलाम।
0: हेर्नुहोस् कमरेड, तपाईँले हामीलाई गोप्य रूपमा धेरै सहयोग गर्नुभयो। विपक्षीको लिस्टमा तपाईँको नाम रहेको छ, त्यसैले तपाईँ अब हामीसँग भूमिगत रहनुपर्छ।
1: अनि मेरो पढाइ?
0: तपाईँले मात्र पढेर हुन्छ र? देशका धनी गरिब सबै वर्गले पढ्न पाउनुपर्छ भन्ने क्रान्तिमा छौँ। बाँकी तपाईँको इच्छा।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि साइली बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु। जाउँ साइली भेनी बजाएर बोलको गीत चाहिँ रहेको छ, सुझानु सैता

हजुर श्रोता मित्र जाउँसाइले बेनी बजाएर बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु। गीत रहेको छ घुमाउने घर पोखरामा बोलको गीत चाहिँ रहेको छ। यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा विश्राम पछि आउने नै छु सुन्दै गर्नुलाई त

0: शुक्ला गंडकी एफएम 97.6
1: हेप्पी एनिवर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगाउँ, रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98560062099।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, टोक।
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडिपट्टि।
9: हजुर, काठमाडौँ दुलेगौंडा ढोरफिर्दी मान्द्रे 26D60 हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461680, 98235 5273।

0: धन्यवाद साथीना, यो चम्चुरी घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98413656।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनौ न त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0765412100460 र 98460728022।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यवसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसत्ता लोकसत्तारी लिएर आज श्रृङ्खलामा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा बाघा राखिराखेको हुनेछु। यति बेला पनि म अर्को बाघालाई कार्यक्रममा राखिहाल्छु है। टेकाली मायाको चिनो बोलको बाघा चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, लेखाली मायाको चिनो निरमसी किनेर ल्याइदिनु भोलको यो गीत मैले राखिसके र आजको श्रृंखलामा रहेर तपाईँको लागि यिनै गीतहरू राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा सबै सबैलाई मिष्ट रूपमा धेरै धेरै धन्यवाद व्यक्त गर्दै कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला भन्दै देउरालीलाई फूलपाती धजा छ बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ

0: 7.6 Shukla Gandaki FM 97.6
1: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन। ए तिमी पो बस्ने गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा। ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहु
2: प्रोपाइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0265709 मोबाइल नम्बर 9847061268
1: 9856062068।
4: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
4: माथिको व्रतबन्ध गरेर उम्काइदिउँ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 9846607645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्राथमिक सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै,
0: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा, यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो,
1: किर्तिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या, कैलालीमा टेम्पो खसालेको घटनाबारे छानबिन गर्न समिति गठन, ठेकदारलाई भौतिक कार्यवाही गर्न मन्त्री लम्सालले दिएको निर्देशन विवादमा,
0: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून, तेल आपूर्ति युद्धको अवस्थामा फर्कन भने समय लाग्ने,
1: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केभ भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
2: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
3: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
2: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
3: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
2: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, CMC क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा विनियोजन विधेयक 2083 छलफल शुरू भएको छ। आजको बैठकमा विभिन्न 9 मन्त्रालयको विनियोजन शीर्षकमाथि सामूहिक छलफल शुरू भएको हो। बैठकमा 9 मन्त्रालयको बजेटमाथि छलफल हुँदा विपक्षी सांसदहरूले खर्च कटौतीका 12 प्रस्ताव पेश गरेका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेटले कर्णाली र सुदूरपश्चिमका औद्योगिक क्षेत्रलाई सम्बोधन नगरेको भन्दै एमाले र नेकपाका सांसदहरूले खर्च 1 रूपियाँ कायम गर्न प्रस्ताव दर्ता गराए। कृषि मन्त्रालयको बजेट कार्यान्वयन योग्य नरहेको र मध्यम का किसानलाई सम्बोधन नगरेको भन्दै त्यहाँ पनि कटौतीको प्रस्ताव आयो। सरकारी विज्ञापनमा समान पहुँच नभएको र हिमाली तथा पहाड़ी क्षेत्रमा अझै गुणस्तरीय इन्टरनेट सेवा नपुगेकोमा असन्तुष्टि जनाउँदै सूचना तथा संचार मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पेश भएको छ। शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, महिला तथा भूमि व्यवस्था मन्त्रालयमा समेत पर्याप्त बजेट विनियोजन नभएको आरोप लगाउँदै सांसदहरूले 1 रूपियाँ वा 100 रूपियाँ कायम गर्न सांकेतिक कटौतीको प्रस्ताव दर्ता गराए। यस्ता प्रस्तावलाई सरकारप्रतिको सन्तोष र जवाबदेता माग्ने सांकेतिक अभिव्यक्तिका रूपमा लिइन्छ। सांसदहरूले शिक्षा र स्वास्थ्यमा बजेट बढ़ाउन माग गरेका छन्।
1: आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले बजेट विकास बजेट भनिने पूँजीगत बजेटको 32.53% मात्र खर्च गरेको छ। पूँजीगत तर्फको 4 खर्ब 7 अर्ब रूपियाँ मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रूपियाँ मात्रै खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब पूँजीगत खर्च भएको थियो। नयाँ सरकार आएपछि विकास निर्माणको कामलाई प्राथमिकता दिने भने पनि खर्च भने बढ़न सकेको छैन। सरकारले चालू आर्थिक वर्ष कुल 19 खर्ब 64 अर्ब 11 करोड़ रूपियाँ बजेट बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेट खर्च लक्ष्यको 68.56% बराबर भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थापनतर्फ 81.74 4.7% बराबर खर्च भएको छ। सरकारले चालू र वित्तीय व्यवस्थापनतर्फ उल्लेखनीय खर्च गरे पनि विकासतर्फ भने काम गर्न नसकेको हो। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुको साथै बजार चलायमान समेत हुँदैन। सधैँ जस्तो आर्थिक वर्षको अन्तिममा अर्थात असारमा हतार हतार बजेट खर्च गर्दा अनियमितता बढ़ेको गुनासो आउने गरेको छ। यसपालि पनि अवस्था उस्तै देखिएको छ। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब रूपियाँ आमदानी गर्दा 13 खर्ब 46 अर्ब रूपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रूपियाँका लागि सरकारले ऋण लिएको छ।
0: यसैबीच प्रदेश सरकारहरूले अहिले आफ्नो बजेट सार्वजनिक गरिरहेका छन्। मध्य प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड़ 86 लाख रूपियाँको बजेट ल्याएको छ। आज अर्थमन्त्री युवराज भट्टराईले मध्य प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बजेटमा चालू गत 14.66 करोड़ 32 लाख 29 हजार र पुँजीगततर्फ 26.47 करोड़ 53 लाख 71 हजार रूपियाँ खर्च प्रस्ताव गर्नुभएको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार, वन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। स्रोतका लागि 1.50 अर्ब रूपियाँ आन्तरिक ऋणबाट उठाउने उल्लेख छ। यस्तै कोशी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड़ 98 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आज बसेको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले आउँदो आर्थिक वर्षको आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो। सरकारले प्रस्तुत गरेको कुल बजेटमध्ये चालूतर्फ 13.97 करोड़ 63 लाख रूपियाँ र पुँजीगततर्फ 20.75 करोड़ 99 लाख रूपियाँ विनियोजन गरेको छ। यस्तै वित्तीय व्यवस्थापन शीर्षकमा 15 करोड़ रूपियाँ छुट्याइएको छ। यस्तै गण्डकी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 2083-84 लागि 32.99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचनले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेटमध्ये पुँजीगततर्फ 20.02 करोड़ 61 लाख 22 हजार रूपियाँ विनियोजन गरेको छ। मन्त्री शेरचनले चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पुँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनु भएको छ। यस्तै कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेशमा अहिले बजेट प्रस्तुत गर्ने काम चलिरहेको छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ नेपाली कांग्रेस र नेकपा एमाले बीच भागभण्डा नमिल्दा प्रदेशसभाको बैठक अनिश्चित बनेको छ।
1: इलामका चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। भारतीय पक्षले नेपाली चिया निकासीमा अवरोध गरेपछि उद्योगीहरूले उत्पादन बन्द गरेका हुन्। अहिले भारतीय बजारमा पुगिसकेको 3 लाख किलो भन्दा बढ़ी र नेपालका उद्योगहरूमा 7 लाख किलो तयारी चिया थन्किएको छ। भारतीय भन्सारमा नेपाली चियाको नमूना संकलन गरी परीक्षणका लागि पठाउने र त्यसको प्रतिवेदन आउन 15-20 दिनसम्म लाग्ने झन्झटिलो प्रक्रियाका कारण भारतीय चिया आयातकर्ताहरूले नेपालको चिया लगेका छैनन्। रिपोर्टमा सामान्य कमजोरी देखिए चिया नै नष्ट गरिदिने डरले पनि भारतीय व्यापारीहरू नेपाली चिया किन्न डराइरहेका छन्। मौजदात बिक्री नभई थप उत्पादन गर्न नसकिएको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएशनका अध्यक्ष दिल्ली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार पहाड़ी भेगका अर्थोडक्स चिया उद्योगहरू आजदेखि बन्द भएका छन्। तराईका सीटीसी चिया उद्योगहरू असार 4 गतेदेखि बन्द हुनेछन्। इलाममा वार्षिक 65 लाख किलो र झापामा वार्षिक 2 करोड़ किलो चिया उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित चियाको 90% बजार भारत हो। उद्योग बन्द हुँदा हजारौं मजदूर र हरियो पत्ती बेच्ने किसान प्रत्यक्ष मारमा परेका छन्। चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीको गुनासो छ। यो विषय आज प्रतिनिधि सभामा पनि उठेको छ।
0: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले आफ्नो स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरमा रहेको राधा स्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितहरूले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीलाई सम्बोधन गर्दै ध्यानकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिना नै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, स्वास्थ्य उपचार र पोषणयुक्त खानाको चरम अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बाल बालिकाहरू चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितहरूले एक हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यस अघि हटाएकै ठाउँमा पुनः बसोबास गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनीहरूलाई खानाको व्यवस्था गर्दै आएको टोली गैराती हिँडेपछि बिहान उनीहरू भोकै परेका थिए। बिहानभरि पानी समेत नपाएका उनीहरूले आफ्नै पैसा उठाएर चिउरा र दालमोट ल्याई भोक मेटाएका छन्। बिहान खान नपाएकाले बालबालिकाहरू विद्यालय जान समेत नपाएका उनीहरूको गुनासो छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
7: मेजर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको पानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको पानी लाग्छ।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश, चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै, निर्यातमा अवरोध भएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्खामा, यति ठूलो समस्या पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो, कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुमवासीका लागि खाना व्यवस्थापनमा समस्या लगायतका खबर प्रस्तुत
10: गर्यौं। कैलालीमा एउटा टेम्पो भीरबाट खसालेको विषयमा व्यापक आलोचना भएपछि सुदूरपश्चिम प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ। वन क्षेत्रभित्र निर्माण गरिएका व्यापारिक संरचना खाली गर्ने क्रममा पसलका लागि प्रयोग भएको टेम्पोलाई भीरबाट खसालेको घटनामा संलग्न वनरक्षक सहित 12 कर्मचारीलाई प्रहरीले पक्राउ गरेपछि सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले छानबिनको निर्णय गरेको हो। मन्त्रालयका प्रवक्ता भरत प्रसाद श्रेष्ठका अनुसार प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा गठित छानबिन समितिलाई एक साताको समय दिइएको छ। टेम्पो धनीले क्षतिपूर्तिको माग गरेका छन्। गृहमन्त्री सुदन गुरूङले कर्मचारीहरू पक्राउ परेको प्रहरीको फेसबुक पोस्ट शेयर गर्दै टेम्पो खसालेको घटनालाई अमानवीय कार्य भन्नुभएको छ। अस्ति शुक्रबार गोदावरी नगरपालिकामा रहेको गोदावरी सामुदायिक वनमा पर्ने सड़क किनारमा पसलका लागि राखेको टेम्पो सड़कबाट खसालिएको भिडियो सामाजिक सञ्जालमा व्यापक फैलिएको थियो।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्नु भनी सार्वजनिक रूपमा दिएको निर्देशन विवादमा परेको छ। नौबिसे मलेखु सड़क खण्डको अनुगमनका क्रममा हिजो मन्त्री लम्सालले बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारको खुट्टा भाँच्ने निर्देशन दिनुभएको थियो। उहाँले निर्देशन दिँदा मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे र प्रहरी उपरीक्षक सुमित खड्का सँगै हुनुहुन्थ्यो। अहिले यो भिडियो सामाजिक सञ्जालमा फैलिएको छ। धेरैले मन्त्रीको भनाईको विरोध गरेका छन्। इकान्तिपुरले पोस्ट गरेको भिडियोमा कमेन्ट गर्दै पूर्व आईजीपी चन्द्र कुबेर खापुङले कानून बमोजिम नै त होला नि मन्त्रीज्यूको आदेश भनेर टिप्पणी गर्नुभएको छ। नेपाली कांग्रेसको उपसभापति विश्वप्रकाश शर्माले भिडियो सार्वजनिक गर्दै आफ्ना मन्त्रीको बोलीमा लगाम लगाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ।
10: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 12.26 अंकले घटेर 2711.76 बिन्दुमा पुगेर झरेको छ।
1: शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको साज गोठेरी सामुदायिक वनभोक्ता समूहका तत्कालीन अध्यक्ष लोकबहादुर महतारा सहित 3 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महतारा सहित समूहकी सचिव मानकुमारी पौड्याल र कोषाध्यक्ष दल बहादुर बुढा विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो। रूख कटान गरी बिक्रीबाट प्राप्त भएको रकम उनीहरूले हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ। अख्तियारले उनीहरूसँग 7,15,916.05 रूपियाँ बिगो माग दाबी गरेको छ।
1: लोक सेवा आयोगले सार्वजनिक प्रशासनको सुदृढीकरण र योग्यता प्रणालीको सुनिश्चितताका लागि संघीय निजामती सेवा ऐन अविलम्ब जारी गर्न सरकारको ध्यान आकर्षण गराएको छ। आयोगको स्थापना दिवस अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले संघीयता कार्यान्वयनको लामो समय बितिसक्दा पनि छाता कानूनको रूपमा रहेको ऐन नआउँदा समग्र प्रशासनिक क्षेत्रमा असर परेको बताउनुभयो। अध्यक्ष रेग्मीका अनुसार संघीय कानूनको अभावमा प्रादेशिक निजामती ऐनहरूमा एकरूपता आउन सकेको छैन, जसले गर्दा कर्मचारी पद पूर्ति प्रक्रिया समेत प्रभावित भएको छ। उम्मेद्वार छनौट प्रक्रियालाई स्वच्छ निष्पक्ष र विश्वसनीय बनाउन आयोगले निर्धारण गरेको सिद्धान्त र मापदण्ड प्रदेश लोक सेवा आयोगहरूले समेत अनिवार्य रूपमा पालना गर्नुपर्ने उहाँले बताउनुभयो। यस्तै विश्वविद्यालयहरूको जनशक्ति व्यवस्थापनलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन आयोगले विशेष चासो देखाएको छ। अहिले सम्बन्धित विश्वविद्यालयको अनुरोधमा आयोगले लिखित परीक्षा सञ्चालन गर्दै आएको भए पनि पदपूर्ति प्रक्रियालाई पूर्ण रूपमा योग्यतामा आधारित बनाउन ठोस कदम चाल्नुपर्ने आयोगको ठमाइ छ। आयोगले आफ्नो वार्षिक प्रतिवेदन मार्फत विश्वविद्यालयहरूको पदपूर्तिको सम्पूर्ण जिम्मेवारी लोक सेवा आयोगलाई दिन वा सबै विश्वविद्यालयका लागि एउटै एकल विश्वविद्यालय सेवा आयोगको अवधारणा कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ।
0: सरकारले थप 5 अभौतिक सांस्कृतिक सम्पदाको राष्ट्रिय सूचीकरण गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस वर्ष माझी समुदायको लद्दी पूजा, मगर समुदायको भूमि पर्व, भक्तपुरका निवास समुदायको जिब्रो छेड्ने जात्रा, भक्तपुरका निवास समुदायकै श्री निल बाराही गणनाच र रोल्पाको माडी गाउँपालिका 6 का मगर समुदायको नचारु स्याई नाचलाई राष्ट्रिय सूचीकरण गरेको हो। मन्त्रालयले यसअघि आर्थिक वर्ष 2081-82 ललितपुरका निवास समुदायले बनाउने यो मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको थियो। 2067 साल असार 1 गते नेपालले अभौतिक सांस्कृतिक सम्पदा सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि अनुमोदन गरेको थियो। त्यही महासन्धि अनुसार आर्थिक वर्ष 2081-82 आवेदन आह्वान गरी सूचीकरणको काम शुरू गरेको हो। गएको वर्ष सूचीकरणमा परेको ललितपुरका निवास समुदायको यो मरीलाई यस वर्ष संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोमा अन्तर्राष्ट्रिय सूचीकरणका लागि पठाएको छ।
1: चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रले पछिल्लो 45 वर्षमा 2,315 गोहीलाई नदीमा छाडेको छ। केन्द्रका अनुसार सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढ़ी 1,560 गोही छाडिएको छ। अहिलेसम्म नारायणी नदीमा 419, सप्तकोशीमा 115, बबईमा 110, कर्णालीमा 41, कालीगण्डकीमा 35, शुक्ला फाटाको चौधारामा 25 र बाँकेको राप्तीमा 10 गोही छाडिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो। हरेक वर्ष गोही छाड्ने गरेको भए पनि गणना गर्दा भेटिने गोहीको संख्या भने बढ़न सकेको छैन। गएको वर्ष राप्ती र नारायणी नदीमा गोही गणना गर्दा 366 मात्र भेटिएको थियो। घडियाल गोही संकटापन्न अवस्थामा पुगेको सरीसृप प्रणाली हो। सरीसृप प्रणाली हो विगतमा पाकिस्तान, बंगलादेश, भूटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन्। नदीमा बढ़दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण लगायतका कारण गोहीहरू प्राकृतिक वासस्थानमा असुरक्षित बनिरहेको विज्ञहरू बताउँछन्।
0: पश्चिमी वायुका कारण वर्षा भइरहे पनि नेपालमा मनसूनी वायु भित्र नभने अझै केही समय लाग्ने देखिएको छ। भारतीय मौसम विज्ञान विभागले केही सूचकका आधारमा नेपालतर्फ पनि मनसूनी वायु सरेको देखाए पनि जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसून भित्रिएको घोषणा गर्न सूचक नपुगेको जनाएको छ। मौसमविद डेभिड ढकालले मनसून भित्र न अझै केही समय लाग्ने जानकारी दिँदै मनसून भित्रिसकेको घोषणा गर्न आवश्यक मापदण्डहरू पूरा भइ नसकेको बताउनुभयो। नेपालमा सरदर जून 13 तारीकमा मनसून भित्रिने गरेकोमा 2 दिन ढिला भइसकेको छ। जल तथा मौसम विज्ञान विभागले मनसूनी वायुको आगमन संक्रमण, त्यसको फैलावट, तीव्रता, वायु जलवाष्पको मात्रा, बादल र वर्षाको व्यापकता आदिका आधारमा मनसून भित्रिएको वा नभित्रिएको घोषणा गर्छ। यसमध्ये केही सूचकले मात्र मनसून भित्रिएको संकेत दिइरहेका विभागले गराएको छ। प्रशान्त महासागरमा विकास भएको एलनिनो प्रणालीका कारण पनि मनसूनको आगमन प्रभावित भएको हुन सक्ने मौसमविदको अनुमान छ। यसबारे विभागले आधिकारिक धारणा भने सार्वजनिक गरिसकेको छैन। नेपाल दर्पणमा यसपालि विश्वकप फुटबल चलिरहेका रंगशाला बारेको जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन।

0: काठमाडौँको सूचना।
1: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढ़ाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
0: यसै क्रममा यही असार तीन गते पुष्य नक्षत्र परेको दिन आ आफ्ना एक वर्षदेखि पाँच वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरी गाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्णबिन्दु थोपा खुवाइने छैन।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 महिना यताकै न्यून बिन्दुमा झरेको छ। इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी अन्त्य गर्ने र हर्मुज जलमार्ग बिना शुल्क खुल्ने सहमति भएको बारे दुवै पक्षले जानकारी गराएपछि कच्चा तेलको मूल्य मार्च 10 यताकै न्यून बिन्दुमा आइपुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। आज ब्रेन्ट कच्चा तेलको मूल्य झण्डै 5% घटेर प्रति ब्यारेल 83 अमेरिकी डलरमा कारोबार भइरहेको छ। मध्यपूर्व युद्धका कारण तेलको मूल्य प्रति ब्यारेल 126 डलरसम्म पुगेको थियो। युद्ध शुरू हुनु अघि तेलको मूल्य प्रति ब्यारेल 70 डलर हारारी रहेको थियो। यो सम्झौताले राहतको संकेत देखिए पनि तेल आपूर्ति युद्ध अघिको अवस्थामा फर्किन समय लाग्ने विश्लेषकहरूले बताएका छन्। यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै देश बीचको समझदारीमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने तय भएको छ। गएको फेब्रुअरी 28 शुरू भएको अमेरिका इजरायल र इरान बीचको युद्धका कारण हर्मुज जलमार्ग अवरूद्ध हुँदा विश्व बजारमा तेल र ग्यास आपूर्ति प्रभावित भएको थियो। यो मार्ग भएर विश्वको झण्डै 20% तेल र ग्यास आपूर्ति हुने गर्छ।
3: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दैछन्। समूह एसको यो खेल राति 9:45 अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले 2010 एकपटक उपाधि जितेको छ। स्पेनले त्यसै त राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। स्पेन 2014 समूह चरणबाट बाहिरिएको थियो भने 2018 र 2022 अन्तिम 16 अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा 2 स्थानमा छ। केप भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केप भर्डे फिफा वरियतामा 60 स्थानमा छ। यस्तै आजै राति समूह जीका बेल्जियम र इजिप्ट खेल्दैछन्। यो खेल राति 9:45 अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। यस्तै बिहान 4:45 अमेरिकाको मियामी रंगशालामा समूह एचका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। यसै गरी बिहान 7:45 अमेरिकाको लस एन्जेलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्।
4: विश्वकप फुटबलमा खेलको रोमाञ्चक सँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय ध्यान तानेको छ। अमेरिकाको टेक्सस नेदरल्याण्डसँग 2-2 गोलको बराबरीपछि जापानका प्रशंसकहरूले रंगशाला सफा गरेपछि उनीहरूको सफाई संस्कृति फेरि चर्चाको केन्द्र बनेको हो। खेलपछि दर्शकहरूले केही समय रंगशालामै बसेर आफ्ना सीट वरिपरिका फोहोर संकलन गर्दै निलो प्लास्टिक झोलामा राखेका थिए। उनीहरूले यो व्यवहार जापानमा सानै उमेरदेखि सिकाइने संस्कारको हिस्सा भएको बताएका छन्। जापानमा बाल्यकालदेखि नै सरसफाई शिक्षामा जोड़ दिइन्छ। विद्यालयमा विद्यार्थीहरूले दैनिक रूपमा कक्षा कोठा र विद्यालय परिसर आफै सफा गर्ने अभ्यास गर्छन्।
3: र विश्वकपमा यसपटक 48 टोली सहभागी छन्। 104 खेल र 39 दिनको यात्रापछि विश्व फुटबलले नयाँ विजेता पाउनेछ। 4 पटकको विजेता इटाली लगातार तेस्रो पटक फाइनल चरणमा छैन भने केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान पहिलो पटक विश्वकप खेल्दैछन्। प्रतियोगिता अमेरिका, मेक्सिको र क्यानाडाका 16 शहरमा हुँदैछ भने जुलाई 19 फाइनल खेल न्यूयोर्कको मेट लाइफ रंगशालामा हुनेछ। अहिले चलिरहेको विश्वकप फुटबल कुन कुन रंगशालामा हुँदैछन् त सुनौ थप जानकारी।
4: फिफा विश्वकप 2026 गएको बिहिबार मध्यरातीदेखि शुरू भएको छ। इतिहासमै पहिलो पटक 48 टोली सहभागी भएको यो संस्करणमा कुल 104 खेल 39 दिनसम्म चल्नेछन् र जुलाई 19 अमेरिकाको न्यू जर्सीमा रहेको मेट लाइफ रंगशालामा फाइनल हुनेछ। 4 पटकको विजेता इटाली लगातार तेस्रो पटक विश्वकपमा छनौट हुन सकेन भने केप भेर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तानले पहिलो पटक विश्वकप खेलिरहेका छनृ

0: यसपालि विश्वकप अमेरिका, मेक्सिको र क्यानाडाका 16 रंगशालामा आयोजना भइरहेको छ। अमेरिकामा 11, मेक्सिकोमा 3 र क्यानाडामा 2 रंगशाला रहेका छन्। उद्घाटन खेल मेक्सिको सिटीको एस्टेका रंगशालामा भएको हो। अमेरिकाका मुख्य रंगशाला मध्ये एटीएनडी डालास सबैभन्दा ठूलो हो, जहाँ 94,000 दर्शक अट्छन् र 9 खेल हुनेछन्। मेटलाइफ रंगशालाले फाइनल सहित 8 खेल आयोजना गर्नेछ। मर्सिडिज बेन्च अर्थात एटलान्टा यसपालि सबैभन्दा धेरै चर्चा कमाएको रंगशाला हो। 75,000 दर्शक क्षमता रहेको यस रंगशालाको लेआउट एकदमै फरक र हेर्न लायक छ। सन् 2017 तयार भएको रंगशालाको छतमा मर्सिडिजको लोगो छ। अत्यधिक खर्च हुने भएकाले फिफाले विश्वकपका लागि लोगो नहटाउने निर्णय गरेको थियो। अमेरिकाको टेक्सासमा रहेको ह्युस्टन शहरमा यसपालि समूह चरणमा केही ठूला टोलीले प्रतिस्पर्धा गर्नेछन्। जर्मनी, नेदरल्याण्ड्स र पोर्चुगलले यो रंगशालामा खेल्नेछन्। 72,000 दर्शक क्षमता रहेको यस रंगशाला सन् 2002 उद्घाटन भएको हो। मेक्सिको स्टाडियो मोन्टेरीमा 53,500 दर्शक अट्छन्। सन् 2015 उद्घाटन भएको रंगशाला प्रतियोगिताको सबैभन्दा धेरै गर्मी हुने ठाउँका रूपमा पनि लिइएको छ। न्यूनतम तापक्रम 32 भन्दा धेरै रहने अनुमान छ। सोफी अर्थात लस एन्जलस, हार्डरक अर्थात मियामी, लिवाइस अर्थात सान फ्रान्सिस्को बे एरिया, लुमेन फिल्ड अर्थात सियाटल, लिंकन फाइनेन्सियल फिल्ड अर्थात फिलाडेल्फिया, जिलेट अर्थात बोस्टन र एरोहेड अर्थात केन्सान्समा पनि समूह र नकआउट चरणका खेल हुँदैछन्। मेक्सिकोमा उद्घाटन भएको एस्टेका रंगशाला सहित स्टाडियो एक्रोन र स्टाडियो बीबीभीएमा खेल हुनेछन्। एक्रोन सबैभन्दा सानो मध्येको एक हो भने मोन्टेरीलाई सबैभन्दा गर्मी हुने ठाउँका रूपमा मानिएको छ। क्यानाडामा बीएमओ फिल्ड अर्थात टोरन्टो र बीसी प्लेस अर्थात भ्यानकुभरमा खेल हुँदैछन्। बीएमओ फिल्ड विश्वकपकै सबैभन्दा कम दर्शक क्षमता भएका रंगशाला मध्येको एक हो। विश्वकप 2026 बढ़ी टोली, बढ़ी खेल र 3 संयुक्त आयोजना सहित नयाँ इतिहास बनाएको छ।
1: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: प्रतिनिधि सभामा मन्त्रालय गत बजेटमाथि छलफल शुरू, खर्च कटौतीका 12 प्रस्ताव पेश। चालू आर्थिक वर्ष पनि सार्वजनिक खर्च कमजोर, प्रदेशहरूको बजेट सार्वजनिक गर्ने क्रम चल्दै।
1: निर्यातमा अवरोध आएपछि इलामका चिया उद्योग बन्द, मजदूर र चियापत्ती बेच्ने किसान मर्कामा। यति ठूलो समस्यामा पनि सरकारले कूटनीतिक पहल नगरेको गुनासो।
2: कृतिपुरको होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीका लागि खाना व्यवस्थापनमा समस्या। कैलालीमा टेम्पो खसालेको घटना बारे छानबिन गर्न समिति गठन। ठेकेदारलाई भौतिक कार्यवाही गर्न मन्त्री रम्सालले दिएको निर्देशन विवादमा।
1: अमेरिका र इरान बीच शान्ति सम्झौताको घोषणापछि कच्चा तेलको मूल्य 3 यताकै न्यून। तेल आपूर्ति युद्ध अहिलेको अवस्थामा फर्कन समय लाग्ने।
2: र विश्वकप फुटबलमा विश्व विजेता स्पेन र नवप्रवेशी केप भर्डे खेल्दै जापानी प्रशंसकको सफाई संस्कृति चर्चामा।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी विकास चापागाई र भोजन र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: सूचना एस तनौ सेवा हस्पिटल दुलेगौड़ा बीपी चोकमा यही असार 6 गते शनिबार
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
2: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
2: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि तनहु सेवा हस्पिटल शुक्ला गण्डकी 4 बीपी चोक तनहु फोन 065414377 मोबाइल नम्बर 98564443 गाउँबाट सपिङ गर्नको लागि दुलेगौड़ा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
4: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
2: सपिङका लागि भनेर दुलेगौड़ा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस्ट फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
4: ल तिमी ढुक्क हौ न दुलेगौड़ा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि
2: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौड़ा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461694378 98171996902
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौड़ा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
3: दुलेगौड़ा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौड़ा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
5: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 065570052 मोबाइल 98560288587
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू
9: बिरामी परीक्षण
3: निशुल्क औषधि वितरण
9: प्रयोगशाला सेवा
3: पञ्चकर्म पूर्वकर्म
9: बस्ती कर्म
3: शिरोधारा
9: नस्य कर्म जलनीति
3: छार सूत्र सेवा
9: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
3: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
3: अग्निकर्म मर्म चिकित्सा
9: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण अनि सुन्नुहोस् त स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन् सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 065563483
10: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
10: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
11: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
10: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
11: स्वदेशी तथा विदेशी स्वदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी चार तनहुँ।
4: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
5: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
13: तेलसम्म गई मुई मर तयाँ निङालो छा अनि मे जसरी तिमी छु मुई मर झी यो माया तगर स्वाई
14: सैजी तब बिजी बाबा मिलाई आमा तले पनि लाग्छ के खैरी कर्म मुगे गला

0: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
6: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
5: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, सेरिङ्गाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ, गोङगुबु बसपार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगुबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841168778, 9825527763।
10: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
11: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
13: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98694-57056।
3: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
5: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
5: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
3: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
5: थप जानकारीको लागि 0-65-563-130।
3: कृषि विकास कार्यालय तनहुँ, दमौली।
7: कता हिँडेको हो आइफोन हातमा लिएर?
8: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ तनाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
8: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98463-23811।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9850607554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरै साथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। भौतिक पूर्वाधार मन्त्री लम्सालको चेतावनी, काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु। मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन कांग्रेस उपसभापति शर्माको आग्रह। नेकपाद्वारा सदस्यता नवीकरण अभियान शुरू। गण्डकी प्रदेशको 33 अर्बको बजेट सार्वजनिक, विकास खर्चमा 20 अर्ब विनियोजन। कैलाली टेम्पो प्रकरणमा पक्राउ परेका वन कर्मचारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी। सरकारद्वारा राहुल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित सबै जग्गा रोक्का गर्न पत्रचार। पोखरामा टिप्परको ठक्करले तनहुका खत्रीको ज्यान गयो। टिप्पर चालक शुक्ला गण्डकीका थापा पक्राउ। शुक्ला गण्डकी यातायात प्रणाली र टेम्पोका प्रतिनिधिबीच भोलि बिहान छलफल हुने। बेलायतमा पनि 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा। र विश्वकप फुटबलमा आज राति स्पेन र केप भर्डेले खेल्दै। भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माणाधीन नाग ढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्यमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कड़ा निर्देशन दिनुभएको छ। आइतबार आयोजना क्षेत्रको निरीक्षणका क्रममा मन्त्री लम्सालले वर्षायाममा जोखिम न्यूनीकरण गर्दै निर्माण कार्यलाई निरन्तरता दिन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा उहाँले आयोजना समयमै सम्पन्न हुनुपर्नेमा जोड़ दिँदै काममा लापरवाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। मन्त्री लम्सालले आक्रोशपूर्ण शैलीमा काम नगरे खुट्टा भाँचिदिनु भन्ने अभिव्यक्ति समेत दिनुभएको थियो। उक्त भनाई सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा शुरू भएको छ। केहीले यसलाई विकास निर्माणमा देखिएको सुस्त गतिप्रति मन्त्रीको असन्तुष्टि र कड़ा चेतावनी रूपमा लिएका छन् भने केहीले सार्वजनिक पदमा रहेका व्यक्तिबाट हिंसात्मक भाषा प्रयोग गर्नु उपयुक्त नहुने टिप्पणी गरेका छन्। यसैबीच नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालिन्द्र शाह बालिनलाई आफ्ना मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन आग्रह गर्नुभएको छ। भौतिक पूर्वाधार मन्त्री लम्सालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायको खुट्टा भाँच्नुपर्छ भन्ने अभिव्यक्ति दिएको प्रसंगलाई लिएर शर्माले यस्तो टिप्पणी गर्नुभएको हो। भिडियो सन्देश मार्फत प्रतिक्रिया दिँदै उहाँले राज्य सञ्चालनमा आवेगभन्दा विधि कानून र जिम्मेवार अभिव्यक्तिको आवश्यकता ल्याउनुभयो। उहाँले मन्त्रीको उक्त भनाई उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिका शब्दले समाजमा कस्तो सन्देश दिन्छ भन्ने विषयमा गम्भीर बन्न आग्रह गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित सबै मन्त्रीहरूको उपस्थिति माग गर्दै रोस्तममा उभिएरै विरोध जनाउनु भएको छ। विनियोजन विधेयकमाथि छलफल भइरहेका 9 वटा मन्त्रालयका मन्त्रीहरूमध्ये अधिकांशको अनुपस्थित रहेको भन्दै सांसद राईले आफ्नो सम्बोधन शुरू गर्न अस्वीकार गर्नुभयो। आजको बैठकमा 9 वटा मन्त्रालयको बजेट शीर्षकमाथिको छलफलमा भाग लिन रोस्तम पुग्नुभएका सांसद राईले सम्बन्धित 9 जना नै मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने जिकिर गर्नुभयो। उहाँले सदनमा जम्मा 2 जना मन्त्री मात्र उपस्थित रहेको देखेपछि बाँकी 7 जना न्यायसम्म आफ्ना कुरा नराख्ने अडान लिनुभएको थियो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 का लागि 32 अर्ब 99 करोड़ 99 लाख रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा सो बजेट प्रस्तुत गर्नुभएको हो। उहाँले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गर्नुभयो। विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याइएको छ। कुल बजेटमध्ये पुँजीगततर्फ 20 अर्ब 2 करोड़ 61 लाख 22 हजार रूपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको 60.68% हो। चालूतर्फ 12 अर्ब 72 करोड़ 37 लाख 78 हजार रूपियाँ छुट्याइएको छ। यो कुल विनियोजनको 38.56% हो। वित्तीय व्यवस्थापनका लागि 25 करोड़ रूपियाँ विनियोजन गरिएको छ। मन्त्री शेरचनले चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पुँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनुभयो। बजेटको खर्च बेहोर्ने स्रोतहरूमा संघीय सरकारको वित्तीय समानीकरण अनुदानबाट 7 अर्ब 84 करोड़ 82 लाख रूपियाँ प्राप्त हुने अनुमान छ। राजस्व बाँडफाँडबाट 10 अर्ब 16 करोड़ 47 लाख 48 हजार रूपियाँ र रोयल्टी बाँडफाँडबाट 51 करोड़ 48 लाख रूपियाँ प्राप्त हुनेछ। सशस्त्र अनुदानबाट 3 अर्ब 93 करोड़ 3 लाख रूपियाँ आउने अपेक्षा गरिएको छ। यस्तै समपूरक अनुदानतर्फ 55 करोड़ 46 लाख र विशेष अनुदानतर्फ 39 करोड़ 54 लाख रूपियाँ प्राप्त हुने अनुमान छ। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट 5,84,00,00,000 18,52,000 रूपियाँ संकलन गर्ने लक्ष्य छ। चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि 2 अर्ब रूपियाँ नगद मौजात रहने मन्त्री शेरचन्दले बताउनुभयो। यसरी न्यून हुने 1,75,00,00,000 रूपियाँ पूर्ति गर्न आन्तरिक ऋण परिचालन गरिनेछ। सार्वजनिक वित्त र आर्थिक अनुशासन कायम गर्न प्रदेश संचित कोषमा कम्तीमा 10 करोड़ रूपियाँ मौजात रहने व्यवस्था मिलाइएको छ। मन्त्री शेरचन्दले विनियोजन कुशलता कायम गरी चालू खर्चलाई नियन्त्रण गरिने बताउनुभयो। कर्मचारीको तलब वृद्धि भए पनि चालू खर्चलाई गत वर्षको तुलनामा 1% घटाउन सफल भएको उहाँले दावी गर्नुभयो। बजेट अनुशासन कायम गरी सार्वजनिक खर्चको उपलब्धि अभिवृद्धि गरिनेछ उहाँले भन्नुभयो। नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाउन र संचित कोषलाई सन्तुलनमा राख्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। मन्त्री शेरचन्दले सार्वजनिक खर्चको प्रभावकारिता बढ़ाउन विशेष जोड़ दिनुभएको छ। उहाँले बजेट कार्यान्वयनको क्षमता अभिवृद्धि गरिने जानकारी दिनुभयो। राजस्व परिचालन र सुधारका लागि विभिन्न नीतिहरू अवलम्बन गरिने बजेटमा उल्लेख छ। प्रस्तुत बजेटले प्रदेशको भौतिक पूर्वाधार कृषि र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। मन्त्री शेरचन्दले बजेट भाषणको अन्त्यमा सबै पक्षको सहयोगमा बजेट सफल हुने विश्वास व्यक्त गर्नुभयो। देशका 7 प्रदेशले बजेट धमाधम प्रस्तुत गरिरहेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,33,00,00 रूपियाँको बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज संसदमा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालूतर्फ 22,96,19,00,000 रूपियाँ र पुँजीगततर्फ 43,97,14,00,000 रूपियाँ 65.69% विनियोजन गरिएको बताउनुभयो। पुँजीगततर्फ 20,02,61,22,000 विनियोजन गरिएको छ भने चालूतर्फ 12,72,36,78,000 रूपियाँ अर्थात 38.56% बजेट विनियोजन भएको हो। त्यस्तै कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 83-84 लागि 40,44,58,00,000 रूपियाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपले प्रदेशसभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गर्नुभयो। यो बजेट चालू आर्थिक वर्षको तुलनामा 12.74% बढ़ी छ। कुल विनियोजित बजेट मध्ये चालूतर्फ 13,97,63,00,000 रूपियाँ, पुँजीगततर्फ 20,75,79,00,000 रूपियाँ, वित्तीय व्यवस्थापनतर्फ 15 करोड़ रूपियाँ र वित्तीय हस्तान्तरणतर्फ 5,56,36,00,000 रूपियाँ विनियोजन गरिएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले असार 1 गतेदेखि सदस्यता नवीकरण अभियान शुरू गरेको छ। नेकपाको पार्टी स्कूल विभाग प्रमुख बेदुराम भूषालले पार्टीको यसअघिकै बैठकको निर्णय अनुसार सदस्यता नवीकरण अभियान शुरू भएको जनाउनुभयो। नवीकरण अभियान डिजिटल्ली र म्यानुअली दुवै किसिमले अघि बढ्ने उहाँको भनाइ छ। सबैको पहुँचमा इन्टरनेट मोबाइल नहुन पनि सक्ने भएकाले आफैले त्यसतर्फ ध्यान दिएको उहाँको भनाइ छ। हामीले सदस्यताको आवेदन नवीकरण गर्ने तयारी गरेका छौं, त्यसअनुसार काम अगाडि बढ़ेको छ। त्यसका लागि एउटा एप तयार भएको छ, केही दिनमै कार्यान्वयनमा लैजान्छौं उहाँले भन्नुभयो। नेकपाले संगठनको सम्पूर्ण अभिलेख डिजिटलाइज गर्ने निर्णय गरेको र कार्यान्वयनमा सोही अनुसार अघि बढ़ेको भूषालले बताउनुभयो। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढ़ाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोका प्रक्रिया शुरू गरिएको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका राख्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोगको प्रतिवेदन नेपाल सरकार समक्ष पेश भइसकेको छ। उक्त प्रतिवेदन कार्यान्वयनका लागि मन्त्री परिषदले निर्णय गरिसकेको छ भने कार्यान्वयनलाई प्रभावकारी बनाउन 8 सदस्यीय समिति समेत गठन गरिएको छ। मन्त्री परिषदको निर्णय अनुसार प्रतिवेदनमा उल्लेख भएका जग्गाको स्वामित्व परिवर्तन रोक्न भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा नापी विभाग मार्फत आवश्यक प्रक्रिया अगाडि बढ़ाइएको मन्त्रालयले जनाएको छ। श्रोता तपाईँ सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जन चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट, चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9850124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
13: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9850602630।
12: विगत लामो समयदेखि तपाईँहरूको मनसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: हाम्रो मोबाइल पसल दुलेगौंडामा
16: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलक को व्यवस्था।
15: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
7: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
15: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9850606996।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
17: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 नहुँ।
19: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
20: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
21: सम्पर्क 0654142121 मोबाइल 98565391921
20: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
22: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएनटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हर उत्तरण दिनुहोस् श्री स्टील टीएनटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
23: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँट आउँदैन मलाई त
24: किन आमा के भएर
23: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
24: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
23: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
24: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भ
23: मोबाइल 9856043952 र 9806656586
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: बाँकी समाचार कैलालीको गोदावरीमा टेम्पो प्रकरणमा पक्राउ परेका वन कर्मचारी रिहाईको माग गर्दै मातहतका कर्मचारी आन्दोलनमा उत्रेका छन् डिभिजन वन कार्य कैलाली र मातहतका सब डिभिजन वन कार्यालयमा कार्यरत वन कर्मचारीहरूले गोदावरी नगरपालिका 4 वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीड़बाट खसालिदिएका थिए उक्त घटनापछि पक्राउ परेकाहरूको तत्काल रिहाईको माग गर्दै कर्मचारीहरूले आज जिल्ला प्रशासन कार्य कैलाली र सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् वन कर्मचारीहरूले प्रमुख जिल्लाधिकारी मार्फत बुझाएको ज्ञापन पत्रमा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत चुरे क्षेत्रको वन अतिक्रमण नियन्त्रण अभियानका क्रममा गोदावरी नगरपालिका 4 भएको घटनालाई लिएर 12 वन कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएको प्रति गम्भीर आपत्ति जनाएका छन् ज्ञापन पत्रमा माग सम्बोधन नभए डिभिजन वन कार्यालय कैलालीका सम्पूर्ण कर्मचारी सामूहिक रूपमा जिम्मेवारी स्वीकार गर्दै प्रशासन समक्ष सामूहिक गिरफ्तार दिन तयार रहेको चेतावनी दिएको छ ज्ञापन पत्रमा उल्लेख भएअनुसार उक्त अभियान प्रमुख जिल्लाधिकारीको संयोजकत्वमा बसेको वन अतिक्रमण नियन्त्रण समिति तथा जिल्ला वन सुरक्षा समन्वय समितिको निर्णयअनुसार सञ्चालन गरिएको थियो अभियानमा नेपाल प्रहरी सशस्त्र प्रहरी बल वन कर्मचारी संचारकर्मी तथा स्थानीय समुदायको संयुक्त सहभागिता रहेको जनाइएको छ वन कर्मचारीहरूले सड़क किनार वन क्षेत्रभित्र लामो समयदेखि सञ्चालन हुँदै आएको टेम्पो

विपरीत दिशाबाट आउँदै गरेको बा असिप 35300 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकल खत्रीले चलाउनु भएको थियो। दुर्घटना बिहान करिब 11:25 बजे भएको बताइएको छ। टिप्परको ठक्करबाट खत्री गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारको लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए। चिकित्सकले बिहान 11:45 बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ। घाइतेलाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् प्रहरीले भनेको छ। दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ। इलाका प्रहरी कार्यालय डाँडाको नाकले टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेमा तनहुँको शुक्ला गण्डक नगरपालिका नम्बर 2 चाखरका 33 वर्षीय पदमबहादुर थापा हुनुहुन्छ। धार्मिक तथा पर्यटकीय हिमाली हुनुहुन्छ। धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहोर मैला व्यवस्थापन चुनौती थपिँदै गएको छ। मुक्तिनाथ दर्शन गर्न गएका आन्तरिक तथा बाहिरी पर्यटकले तोकिएका स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकाले फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्षमा मुक्तिनाथको दर्शन गर्न पुग्ने भारतीय पर्यटकहरूको आगमन भने बढ़ेको छ। भारतीय पर्यटकहरू कारण जथाभावी फोहोर बढ़ेसँगै व्यवस्थापनमा कठिनाई भएको घरबजोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोङ कार्यालयका अनुसार झण्डै दैनिक 10,000 भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथमा दर्शन गर्न आउने गरेको उल्लेख छ। यहाँ दर्शनार्थी बढ़ेसँगै राजमार्ग आसपासका होटलमा पर्यटकको चहलपहल भने उत्साहजनक रहेको छ। दर्शनार्थीले स्नान गर्दा जथाभावी फोहोर मिल्काउने, अनियन्त्रित रूपमा जथाभावी फोहोर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ। शुक्लागण्डकी यातायात प्रणाली र टेम्पोका प्रतिनिधि बीच भोलि बिहान छलफल हुने भएको छ। नगर प्रमुख कृष्णराज पण्डितको उपस्थितिमा नगरमा आज भएको छलफलमा सो सहमति भएको हो। शुक्लागण्डकी यातायात प्रणालीले नगरले स्वीकृति दिएर सञ्चालनमा रहेका टेम्पोहरू व्यवस्थित रूपमा सञ्चालन नभएको भन्दै आज नगर परिषदमा आफ्ना सवारी साधन प्रदर्शन गरी विरोध गरेको थियो। भोलि बिहान 8 बजे नगर प्रमुख पण्डित दुवै सवारीका प्रतिनिधि ट्राफिक प्रहरीसहित बसेर कहाँ कसरी व्यवस्थापन गर्नेबारे थप सहमति गरिने नगरले जनाएको छ। भोलि छलफल गरिने सहमति भएपछि नगर परिसरमा राखिएका सवारी लगिएको थियो। तनहुँको व्यास नगरपालिका 10 सञ्चालित बैरिनी जग्गा विकास आयोजना पहिलो चरण अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको वृहत्तर विस्तार प्रक्रिया अघि बढ़ाइएको छ। साविक फराकचोर क्षेत्रको करिब 1,360 रूपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गा धनी तथा मोहीको राय सुझाव र सहमति संकलन कार्य शुरू गरेको हो। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढ़ाएको हो। बस्तीले साँगुरिँदै गएको सदरमुकाम दमोलीलाई व्यवस्थित शहरी स्वरूपमा रूपान्तरण गर्ने र भविष्यको नमूना शहरका रूपमा विकास गर्ने उद्देश्यसहित काम अघि बढ़ाइएको व्यास नगरपालिकाले जनाएको छ। नगर प्रमुख वैकुण्ठ न्यौपानेले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारको रूपमा अघि बढ़ाएको बताउनुभयो। विक्रमसम्म 2017 सालमा गुटीका रूपमा स्थापना भएको स्याङ्जाको वालिङ नगरपालिका 10 स्थित पुनर्मृत भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी यति बेला जी नौ प्रजातिको केरा खेतीमा सक्रिय रूपमा जुटेका छन्। विद्यालय परिसरको बाँझो जमीनलाई उत्पादनशील बनाउँदै विद्यार्थी कृषि अभ्यासमा सहभागी भएका हुन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन एकाई स्याङ्जाको प्राविधिक शिक्षा तथा व्यावसायिक सेप विकास कार्यक्रम अन्तर्गत 75% साझेदारीमा सञ्चालन गरिएको कार्यक्रम मार्फत विद्यार्थीलाई शिक्षासँगै उत्पादन उद्यमशीलता र संस्कारको ज्ञान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो। लम्सालका अनुसार विद्यालयले बाँझो जमीनको सदुपयोग गर्दै वालिङ नगरपालिकाको सहयोगमा बहु कृषि प्रणाली अन्तर्गत अकबरे खुर्सानी तरकारीका भेर्ना उत्पादन लगायतका कार्यक्रम सञ्चालन गरिएको छ। सिक्दै कमाउँदै अवधारणालाई व्यवहारमा उतार्दै आर्थिक वर्ष 82-83 को बजेट तथा कार्यक्रम अनुसार कृषि सम्बन्धी विभिन्न क्रियाकलाप अघि बढ़ाइएको उहाँले बताउनुभयो। देखि सरकार G2G सम्झौता अन्तर्गत भारतबाट 50,000 टनसम्म रासायनिक मल आयात गर्न प्रति पत्र एलसी खोलेको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्न थालेपछि यसअघिको योजनालाई कटौती गरिएको हो। नेपालको कृषि क्यालेण्डरमा सबभन्दा महत्वपूर्ण अवधि मानिने जारी मनसुनी धान रोपाईको समयमा हुन सक्ने अभावलाई कम गर्न उक्त आयात अत्यन्तै महत्वपूर्ण मानिएको छ। पश्चिम एसियामा जारी तनावका कारण विश्वव्यापी आपूर्तिमा अवरोध र मूल्य वृद्धि भई आपूर्ति श्रृंखला नै प्रभावित भएपछि 21 जेठ 4 मेमा बसेको मन्त्री परिषद बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतबाट 80,000 टन रासायनिक मल खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो।
हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोर अंकले घटेको छ। शेयर बजार परिसूचकपछि आज 12.26 अंकले घटेर 2711.76 बिन्दुमा झरेको छ। शेयर बजार लगातार तेस्रो

0: सर्वाधिन घटेको हो। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहका सूचक घटेकोमा अन्य समूहको सूचक 1.82% ओह्रालो लागेको छ। आज 188 कम्पनीका शेयर घटेकोमा 73 बढ़ेका छन्। यस्तै 12 कम्पनीका शेयर भने घटबड़ भएका छैनन्। आज ग्रीन डेभलपमेन्ट ब्याङ्कको शेयर झण्डै 8% घटेको छ। समग्रमा बजार घटेको दिन सोपान फार्मास्युटिकल्स र अपोलो हाइड्रोपावरको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने घटेको छ, कारोबार रकम भने बढ़ेको छ। गएको शुक्रबार 4.34 अर्ब करोड़को कारोबार भएकोमा आज 350 कम्पनीका 1.07 करोड़ किता शेयर 4.41 अर्ब करोड़ रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। बेलायत सरकारले 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउनबाट प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रधानमन्त्री कियर स्टामरले आउने क्रिसमस अगाडि उक्त कानूनलाई पारित गरी सन् 2027 लागू गर्ने तयारी रहेको बीबीसीलाई बताउनु भएको छ। बाल बच्चाहरू सामाजिक सञ्जालका कारण खुशी नभएको, अनलाइन दुर्व्यवहार र यसको डिजाइन लत लाग्ने खालको भएको उहाँको भनाइ छ। प्रतिबन्ध लगाएसँगै बाल बच्चासँग धेरै समय सुरक्षा र हुर्किनका लागि स्वतन्त्रता हुने उहाँले बताउनुभयो। सबै अभिभावक यही चाहन्छन्, उनीहरू आफ्ना छोराछोरीको भविष्य बेलायतमा अझ उज्यालो होस् र समान तथा न्यायपूर्ण अवसर प्राप्त गरून् भन्ने विश्वास गर्न चाहन्छन् उहाँले भन्नुभयो। खेल समाचार। फिफा विश्वकप फुटबलमा आज राति स्पेन र केभ भर्डेले खेल्दैछन्। समूह एचको यो खेल राति पाउने 10 बजे अमेरिकाको एटलान्टा रंगशालामा शुरू हुनेछ। स्पेनले सन् 2010 एक पटक उपाधि जितेको छ। स्पेनले त्यसै त राम्रो प्रदर्शन गर्न सकेको छैन। स्पेन सन् 2014 समूह चरणबाट बाहिरिएको थियो भने 2018-2022 अन्तिम 16 अघि बढ़न सकेको थिएन। स्पेन फिफा वरियतामा दोस्रो स्थानमा छ। केभ भर्डेले भने पहिलो पटक विश्वकप खेल्न लागेको हो। केभ भर्डे फिफा वरियतामा 67 स्थानमा छ। यस्तै आज राति समूह जीका बेल्जियम र इजिप्त खेल्दैछन्। यो खेल राति पाउने 1 बजे अमेरिकाको सिएटल रंगशालामा शुरू हुनेछ। फिफा वरियतामा बेल्जियम 10 र इजिप्ट 30 स्थानमा छ। यस्तै बिहान पाउने 4 बजे अमेरिकाको मियामी रंगशालामा समूह एजका साउदी अरेबिया र उरुग्वे खेल्दैछन्। फिफा वरियतामा साउदी अरेबिया 60 र उरुग्वे 17 स्थानमा छ। यसैगरी बिहान पाउने 7 बजे अमेरिकाको लस एन्जलस रंगशालामा समूह जीका इरान र न्यूजील्याण्ड खेल्दैछन्। फिफा वरियतामा इरान 20 र न्यूजील्याण्ड 85 स्थानमा छ। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। भौतिक पूर्वाधार मन्त्री लम्सालको चेतावनी, काम नगरे ठेकेदारको खुट्टा भाँचिदिनु। मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अप्नाउन कांग्रेस उपसभापति शर्माको आग्रह। नेकपाद्वारा सदस्यता नवीकरण अभियान शुरू। गण्डकी प्रदेशको 33 अर्बको बजेट सार्वजनिक, विकास खर्चमा 20 अर्ब विनियोजन। कैलाली टेम्पो प्रकरणमा पक्राउ परेका वन कर्मचारीलाई रिहा नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी। सरकारद्वारा रावल आएको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित सबै जग्गा रोक्का गर्न पत्रचार। पोखरामा टिप्परको ठक्करले तनुका खत्रीको ज्यान गयो। टिप्पर चालक शुक्ला गण्डकीका थापा पक्राउ। शुक्ला गण्डकी यात्रा टाली र टेम्पोका प्रतिनिधि बीच भोलि बिहान शुक्ला गण्डकी परिसरमा छलफल हुने। बेलायतमा पनि 16 वर्ष मुनिका बाल बालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा। र विश्वकप फुटबलमा आज राति स्पेन र केभ भर्डेले खेल्दै। हवस् त, हामीलाई एटिन्जेलसँग सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। एटिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने अर्कै चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
4: फोन गर्नुहोस् 0635905511
5: क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
4: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
7: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0665707444
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 98567797
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
10: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्किने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही अल्मुनियम अब युपीबीसीको साथमा
13: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही युपीबीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी 2 गाछेपानी प्रोप्राइटर सुमन सापकोटा फोन 0665414411 मोबाइल 98562938 र 98028922938
15: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
16: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
15: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562 62452 ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ भोलि पोखरा जाउन है ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
17: रस्तु बेबील्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
16: मोबाइल 98560557
18: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्मको छ सेयर गर्दिन कि क्या हो
19: पक्नुहोस् नानी जे पाए त्यही कुरा सकिँदैन
12: पहिलो स्रोत जाँचौं अनि मात्र विश्वास गरौं।
19: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
20: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
21: Digital, enjoy with us.

0: या आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउन, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने?
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841-80-29, दमौली शाखाको लागि सम्पर्क 9807-13-425।
9: सनौ सेवा हस्पिटल दुलेगौड़ा बिपिन चोकमा यही असार 6 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
9: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल,
9: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछानी, बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी 4 बीपी चोक तनहु, फोन 0654-34-377, मोबाइल नम्बर 9855-44-343।
11: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समीय कटेज बाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841-16-878, 9235-52-7063।

सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिफ लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463231।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560862827 र 98644530031।
6: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
1: बिरामी परीक्षण,
6: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
6: पञ्चकर्म, पूर्वकर्म,
1: बस्ती कर्म,
6: शिरोधारा,
1: नस्य कर्म, जलनीति,
6: छार सूत्र सेवा,
1: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
6: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
1: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
6: अग्निकर्म, मर्म चिकित्सा,
1: स्तनपाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0635634383।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261502067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
9: आहा, कति स्वादिष्ट मासु, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
10: दिदी पनि नमजाल झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
11: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658 590 065 मोबाइल 98166 34372
12: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
13: जिल्ला आर्थिक गणना कार्यालय तनहुँ
14: होइन भाउजू यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि
15: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी
14: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि यो कपडा मैले त्यही गएर किनेको
15: ए हो र भाउजू त्यसो भए त म पनि अब त्यही जान्छु स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
16: अजम्बरी इन्टरप्राइजेज शुक्ला गण्डकी दुलेगौडा भित्री बजार फोन नम्बर 0658 570 290 मोबाइल नम्बर 9840681457 र 9816326032 स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ
17: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन् डरा हेर्यो त्यस्तै लोबेट हेर्यो त्यस्तै सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै
18: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
17: त्यसो नभने मरि म पनि अब नातिकेर भटभटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
18: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टिलका घरयासी एवं अफिसियल फर्निचरहरू कार्पेट डोरम्याट चन्ना प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ
19: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
20: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बिपी चोक
19: प्रोप्राइटर प्रकाश न्यौपाने सम्पर्क 0658 570 225 मोबाइल 9556 33 800 98 4 61 56 58

0: कति निष्ठुरी रहेछौ है। मेरो याद बल्ल आयो तिमीलाई। कृष्ण, तिमी त बुढो पो भएछौ त।
1: आफ्नो गाला चौरी परेको देखेछौ? हेर त, अहिले पनि उस्तै हिरो देखिन्छ।

0: कृष्ण, तिमीले मलाई कति माया गर्छौ?
1: कृष्णले राधालाई जति, मुनाले मदनलाई जति, भन्दा पनि आज बढी।

0: मेरिया मैनी
1: कस्तो राम्रो गहना
0: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
2: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
3: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
3: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
3: बिक्री वा साठ फेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
3: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9871161069, 9807625229।
3: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841143222, 9807769142।
4: सनौ सेवा हस्पिटल दुलेगौड़ा बिपिचोकमा यही असार 6 गते शनिबार
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी
4: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनुमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल
4: हाड जोनी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छानी
5: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि तनहुँ सेवा हस्पिटल

0: शुक्लागण्डकी की चार बीपी चोक तनहुँ। फोन 0658 414 377। मोबाइल नम्बर 98 5 60 44 343।
1: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
2: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
1: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
1: पुराना गरगहना सँग नयाँ साथ फेर,
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
1: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 98 5 60 62 09 9।
4: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुरीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
3: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
5: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
3: दीर्घायु फर्निचर सोरुम दिलीगौडा तनहुँ।
4: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 06575790 मोबाइल नम्बर 98460261268
3: 98560260268।
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
7: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
8: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
8: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौ।
6: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौ।
7: थप जानकारीको लागि 0665361130।
6: कृषि विकास कार्यालय तनहुँ दमौली।
9: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
10: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
9: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
10: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
9: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिनसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 98141111178, 98560078।
6: हजुर दान गरौ।
12: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
13: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
12: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
14: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333598 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
15: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
14: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
15: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
14: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र,
15: दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
14: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
17: शुक्ला गण्डकी FM 97.6।

0: जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी संचार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रूसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले यो भन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रूसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्यूजील्याण्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कार्यवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस् फणिन्द्र दाहालबाट।
0: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी संचार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उप विदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कार्यवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कार्यवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कार्यवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले होर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप 2 पानी जहाज होर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन् विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला शुरू गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाड़ी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
1: अब अर्को प्रसंग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कडाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रूपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी शुरूमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौं।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालयले लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौं उद्योग भन्दा चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो, सचिवज्यू त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने शुरूआत होला भन्ने बुझ्छु मैले।
3: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बीचमा भएको पहलबाट भएको समाधान हो, तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
3: यसमा चाहिँ यो समस्या आउनुको कारण बारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउन त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन, त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
3: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यसकारणले मात्रै
2: अनुमान त धेरै हुन्छन्, तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
3: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ? किनभने व्यवसायीहरूले बांगलादेश, पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिर कुनै बजारमा जाने गरेकोमा तुरन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुन सक्छ, तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
3: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नआत्तिनु होला, समाधान चाहिँ निस्कन्छ।
3: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
1: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरूद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 जना नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जून महिनाको 4-10 तारीखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईहरूलाई के थाहा छ भनेर सोधेका छौं।
4: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 जनालाई चाहिँ डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। त्यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 जना र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47 जना।
5: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नेका कारण बारे? चाहिँ
4: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सड़कहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यतिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सड़कमा अवांछित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौँ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानूनी व्यवस्था। यो कानूनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
5: 3,84,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार। कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
4: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अंग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्टेटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अपटुडेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: चिसापानी आउनुस् आउनुस् यता हो यता यता यता
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ
3: ए भाइ? कहाँ हो?
1: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, धन्नै सजिलो हुने भयो अब त।
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
3: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
1: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
2: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
2: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा,
2: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
4: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
5: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
6: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
7: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
8: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
9: मंगलम पुनरी कक्ष मंगलाय तनुहरी
10: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार,
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
11: ओमकार,
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
12: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
13: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
1: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
13: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98560262676।
14: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694057056।
17: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: काकुरा देइङ नाकु कि
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोपाइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141042, मोबाइल 98560231128 र 98462014726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
4: ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
10: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
7: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
5: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
5: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
10: रिमाल हार्डवेयर, सम्पर्क 0564142045, 0564143।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गीत टाइम किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554।

0: नमस्कार, राति 10 बजेको शुक्र गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 32.99 करोड रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन्दले प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन्। उहाँले पोखरामा आयोजित सभामा प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको हो। विनियोजित कुल बजेट मध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याएको छ। कुल बजेट मध्ये पूँजीगत 22,62,22,000 रूपियाँ विनियोजन गरिएको छ। यो कुल खर्चको 60.38% हो। चालू तर्फ 12,72,37,78,000 रूपियाँ छुट्याएको छ। यो कुल विनियोजनको 38.56% हो। वित्तीय व्यवस्थापनका लागि 25 करोड रूपियाँ विनियोजन गरिएको छ। मन्त्री शेरचन्दले चालू खर्चलाई वाञ्छित सीमाभित्र राख्दै पूँजीगत खर्च गर्ने क्षमता बढ़ाइएको बताउनुभयो। बजेटको खर्च व्यवहार्ने स्रोतहरू संख्या सरकारको वित्तीय सामान्यकरण अनुदानबाट 7,84,82,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ। राजस्व बाँडफाँडबाट 10,16,47,48,000 रूपियाँ र रोयल्टी बाँडफाँडबाट 51,48,00,000 रूपियाँ प्राप्त हुनेछ। सतत अनुदानबाट 3,93,03,00,000 रूपियाँ आउने अपेक्षा गरिएको छ। यसैसम्म पूर्वको अनुदानबाट 55,46,00,000 र विशेष अनुदानतर्फ 39,54,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट 5,84,52,52,000 रूपियाँ संकलन गर्ने लक्ष्य छ। चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि 2,00,000 रूपियाँ नगद मौजात रहने मन्त्री शेरचन्दले बताउनुभयो। यसरी न्यून हुने 1,75,00,000 रूपियाँ पूर्ति गर्न आन्तरिक ऋण परिचालन गरिनेछ। पोखरामा टिकरको ठोकरबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार बिहान पोखरा 27 डाँडाको नाक नजिक दुर्घटना भएको हो। दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका नम्बर 51 वर्ष विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार विजयपुरबाट तालचोकतर्फ जाँदै गएको 1/77 नम्बरको टिप्परले विपरीत दिशा बाट आउँदै गरेको 80/35/30 नम्बर मोटरसाइकललाई ठक्कर दिएको थियो। मोटरसाइकललाई खत्रीले चलाएका थिए। दुर्घटना बिहान करिब एक बजेर पच्चीस मिनटको समयमा भएको थियो। टिप्परको ठक्करबाट खत्री गम्भीर घाइते भएको थियो। उनलाई उपचारको लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमा जनचित्र अस्पताल पुर्याएको थियो। उपचारकै क्रममा चिकित्सकहरूले उनले मृत घोषणा गरेको थियो। चिकित्सकहरूले बिहान 11:45 बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ। घाइतेलाई अस्पताल लगाए चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। प्रहरीले भन्नुभयो, दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ। इलाका प्रहरी कार्यालय डाँडाको नाके टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तनहुँको शुक्ला गण्डकी नगरपालिका नम्बर 2 साखरका 33 वर्षीय पदम बहादुर थापा छन्। धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ पछिल्लो समय फोहोर मैला व्यवस्थापन चुनौती थपिएको छ। मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरूले तोकेको स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकाले फोहोर मैला व्यवस्थापनमा चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्षमा मुक्तिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकहरूको आगमन भने बढ़ेको छ। भारतीय पर्यटकहरूकै कारण यहाँ जथाभावी फोहोर बढ़ेसँगै व्यवस्थापनमा कठिनाई भएको गार्पाछन गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनीय क्याम्प जनसंघ कार्यालयका अनुसार झण्डै दैनिक 10,000 भारतीय पर्यटक मुस्ताङको मुक्तिनाथ दर्शन गर्न आउने गरेको उल्लेख छ। यहाँ दर्शनार्थी बढ़ेसँगै राजमार्ग आसपासका होटलहरूमा पर्यटकको चहल पहल भने उत्साहजनक रहेको छ। दर्शनार्थी स्नान गर्दा जथाभावी फोहोर मिल्काउने नियन्त्रित रूपमा तथावादी फोहोर गर्ने लगायतका कामले वातावरण सुन्दरतामाथि प्रश्न उठ्न थालेको छ। शुक्लागण्डकी यातायात प्रणाली र टेम्पोका प्रतिनिधि बीच भोलि बिहान छलफल हुने भएको छ। नगर प्रमुख ईश्वराज पण्डितको उपस्थितिमा नगरमा सोमबार भएको छलफलमा सो सहमति भएको। शुक्लागण्डकी यातायात प्रणालीले नगरले स्वीकृति दिएर सञ्चालनमा रहेका टेम्पोहरू व्यवस्थित रूपमा सञ्चालन नभएको भन्दै सोमबार नगर परिसरमा आफ्नो सवारी साधन प्रदर्शन गरी विरोध गरेको थियो। बिहान 8 बजे नगर प्रमुख पण्डित दुवै सवारीका प्रतिनिधि र ट्राफिक प्रहरी सहित बसेर कहाँ कसरी व्यवस्थापन गर्ने बारे थप सहमति गरे नगरले जनाएको छ। मंगलबार छलफल गरिने सहमति भएपछि नगर परिसरमा राखिएका सवारी लगिएको थियो। तनहुँको ब्यास नगरपालिका 10 मा सञ्चालित बैरेनी जग्गा विकास आयोजना पहिलो चरण अन्तर्गत अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको वृहत विस्तार प्रक्रिया अगाडि बढ़ाएको छ। सबैको फरक चौर क्षेत्रको करिब 1360 रोपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गा धनी तथा मुहीको राय सुझाव र सहमति संकलन कार्य शुरू गरेको हो। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढ़ाएको हो। बस्तीले साकुरिँदै गएको समूह सदरमुकाम दमौलीलाई प्रसिद्ध शहरी स्वरूपमा रूपान्तरण गरेर नवभविष्यको नमूना सरहका रूपमा विकास गर्ने उद्देश्य सहित काम अघि बढ़ाएको ब्यास नगरपालिकाले जनाएको छ। नगर प्रमुख वैकुण्ठ नेपालीले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारका रूपमा अघि बढ़ाएको बताउनुभयो। 2017 सालमा गुठीका रूपमा स्थापना भएको स्याङ्जाको वालुङ नगरपालिका 10 स्थ पूर्ण मृत भवानी माध्यमिक विद्यालय मध्यान्न विद्यार्थी यति बेला G9 प्रजातिको केरा खेतीमा सक्रिय भएको रूपमा जुटेका छन्। विद्यालय परिसरको बाल जमीनलाई उत्पादनशील बनाउँदै विद्यार्थीहरू कृषि अभ्यासमा सहभागी भएका राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ स्याङ्जाको प्राविधिक शिक्षा तथा व्यावसायिक शिव विकास कार्यक्रम अन्तर्गत 75% सानेतारीमा सञ्चालन गरेको कार्यक्रम मार्फत विद्यार्थीहरूले शिक्षासँगै उत्पादनशीलता र संस्कारको ज्ञान प्रदान गरेको विद्यालयका प्रधानाध्यापक दीपक लम्सा बताउनुभयो। लम्सङका अनुसार विद्यालयले बाँझो जमीनको सदुपयोग गर्दै वालिङ नगरपालिकाको सहयोगमा बहुकृषि प्रणाली अन्तर्गत कुमारी खुर्सानी तरकारीका बिना उत्पादन लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। सिक्दै सिकाउँदै अब धरणालाई व्यवहारमा उतार्दै 8 वर्ष 2082-83 बजेट तथा कार्यक्रम अनुसार कृषि सम्बन्धी विभिन्न क्रियाकलापहरू अगाडि बढ़ाएको उहाँले बताउनुभयो। अब सामलाजेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्लागण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रो सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तिनजेलसम्मको लागि सपरिवारलाई भेट दिनुहोस्। राम्रोसँग झाल ढुकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै श्रेणीमा बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWSSUKL AGANDAKI@gmail.com,

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाकी समय शुभ रहोस्। शुभरात्री।

0: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
1: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
0: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
1: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
0: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
1: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
2: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840609543।
3: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
4: पंडित मा दर्शन फर्सी घर पैसो रुद्री र सत्यनारायण को पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पंडित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार?
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार?
4: या पंडित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओंकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: विस्तृत जानकारीको लागि फोन नम्बर 9856050834।
6: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
0: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
6: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
0: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
6: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घर माथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
0: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
8: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक आज आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: शुक्ला गण्डकी एफएम 97.6
10: घटना दुर्घटना
11: कला संस्कृति
10: स्थानीय राष्ट्रीय अन्तर्राष्ट्रिय खेलकुद
11: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
12: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्मत 2083 साल असार महिनाको 2 गते मंगलबार ज्येष्ठ शुक्ल पक्षको प्रतिपदा तिथि अंग्रेजी मिति अनुसार जून 16 तारीक सन् 2026 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 5:09 भयो भने सूर्यास्त साँझ 7:02 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट भौतिक मन्त्री लम्सालको चेतावनी, काम नगरे ठेकेदारको खुट्टा भाँसी दिनु, मन्त्रीहरूको सार्वजनिक अभिव्यक्तिमा संयम अपनाउन कांग्रेस उपसभापति शर्माको आग्रह, नेकपाद्वारा सदस्य नवीकरण अभियान शुरू, गण्डकी प्रदेश 33 अर्बको बजेट, सार्वजनिक विकास खर्चमा 20 अरब विनियोजन, कैलाली टेम्पो प्रकरणमा पक्राउ परेका वन कर्मचारीलाई रिहाई नगरे सामूहिक गिरफ्तारी दिने चेतावनी, सिंह सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा अतिक्रमित सबै जग्गा रोक्का गर्न पत्रचार, पोखरामा टिप्परको ठक्करले तनाउँदा खत्रीको मृत्यु, टिप्पर चालक शुक्ला गण्डकीका थापा पक्राउ, शुक्ला गण्डकी यातायात प्रहरी र टेम्पोका प्रतिनिधि बीच आज बिहान छलफल हुने, बेलायतमा पनि 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने घोषणा, र विश्वकप नवप्रवेशी केप अभेडेसले स्पेनसँग गोलरहित बराबरीमा

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको निर्माणाधीन नागढुङ्गा सड़क खण्ड आयोजनाको स्थलगत अनुगमनका क्रममा निर्माण कार्यहरूमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कड़ा चेतावनी दिनुभएको छ। आइतबार आयोजना

भाँच्नुपर्छ भन्ने अभिव्यक्ति दिएको प्रसंगलाई लिएर शर्माले यस्तो टिप्पणी गरेका हुन्। भिडियो सन्देश मार्फत प्रतिक्रिया दिँदै उहाँले राज्य सञ्चालनमा आवेगमा भन्दा विधि कानून र जिम्मेवार अभिव्यक्तिको आवश्यकता औलाउनुभयो। उहाँले मन्त्रीको उक्त भनाई उल्लेख गर्दै सार्वजनिक पदमा रहेका व्यक्तिका शब्दले समाजमा कस्तो सन्देश दिन्छ भन्ने विषयमा गम्भीर बन्न आग्रह गर्नुभयो। प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले मन्त्रालय गत बजेट छलफलका क्रममा सम्बन्धित सबै मन्त्रीहरूको उपस्थिति माग गर्दै रोष्टमा उभिएरै विरोध जनाएका छन्। विनियोजन विधेयकमाथि छलफल भइरहेका नौवटा मन्त्रालयका मन्त्रीहरूमध्ये अधिकांशको अनुपस्थिति रहेको भन्दै सांसद राईले आफ्नो सम्बोधन शुरू गर्न अस्वीकार गरेका हुन्। सोमबारको बैठकमा नौवटा मन्त्रालयको बजेट विशेषकमाथिको छलफलमा भाग लिन रोष्टम पुगेका सांसद राईले सम्बन्धित नौजना मन्त्रीहरू को उपस्थिति अनिवार्य हुनुपर्ने जिकिर गर्नुभयो। उहाँले संसदमा जम्मा दुईजना मन्त्री मात्र उपस्थित रहने रहेको देखिएपछि बाँकी सातजना नआएसम्म आफ्नो कुरा नराख्ने अडान लिनुभएको थियो। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 32,99,99,00,000 रूपियाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जित बहादुर शेरचन्दले प्रदेश सभामा सो बजेट प्रस्तुत गरेका हुन्। उहाँले पोखरामा आयोजित सभामा प्रदेशको समृद्ध र विकासलाई केन्द्रमा राखेर बजेट प्रस्तुत गरेको बताउनुभयो। विनियोजित कुल बजेटमध्ये विकास खर्चका लागि 60% भन्दा बढ़ी रकम छुट्याइएको छ। कुल बजेटमध्ये पुँजीगततर्फ 20,02,61,22,000 रूपियाँ विनियोजन गरिएको छ। यो कुल बजेटको 60.68% हो। चालूतर्फ 12,72,37,78,000 रूपियाँ छुट्याइएको छ। यो कुल विनियोजनको 38.56% हो। वित्तीय व्यवस्थापनका लागि 25 करोड़ रूपियाँ विनियोजन गरिएको छ। मन्त्री शेरचन्दले चालू खर्चलाई वांछित सीमाभित्र राख्दै पुँजीगत खर्च गर्ने क्षमता बढ़ाइने बताउनुभयो। बजेटको खर्च बेहोर्ने स्रोतहरूमा संघीय सरकारको वित्तीय सामान्यकरण अनुदानबाट 7,84,82,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ। राजस्व बाटबाट 10,16,47,48,000 रूपियाँ र रोयल्टी बाटबाट 51,48,00,000 रूपियाँ प्राप्त हुनेछ। सशस्त अनुदानबाट 3,93,03,00,000 रूपियाँ आउने अपेक्षा गरिएको छ। यस्तै पूरक अनुदानतर्फ 55,46,00,000 र विशेष अनुदानतर्फ 39,54,00,000 रूपियाँ प्राप्त हुने अनुमान छ। प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट 5,84,18,52,000 रूपियाँ संकलन गर्ने लक्ष्य छ। चालू आर्थिक वर्षको वार्षिक कार्यक्रम कार्यान्वयनपछि 2 अर्ब रूपियाँ नगद मौजद रहने मन्त्री शेरचन्दले बताउनुभयो। यसरी न्यून हुने 1,75,00,000,000 रूपियाँ पूर्ति गर्न आन्तरिक ऋण परिचालन गरिनेछ। सार्वजनिक वित्त र आर्थिक अनुशासन कायम गर्न प्रदेश संचित कोषमा कम्तीमा 10 करोड़ रूपियाँ मौजद रहने व्यवस्था मिलाइएको छ। मन्त्री शेरचन्दले विनियोजन कुशलता कायम गरी चालू खर्चलाई नियन्त्रण गरिने बताउनुभयो। कर्मचारीको तलब वृद्धि भए पनि चालू खर्चलाई गत वर्षको तुलनामा 1% घटाउन सफल भएको उहाँले दावी गर्नुभयो। बजेट अनुशासन कायम गरी सार्वजनिक खर्चको उपलब्धि अभिवृद्धि गर्नेछ उहाँले भन्नुभयो। नगद प्रवाह व्यवस्थापनलाई सुदृढ बनाउन संचित कोषलाई सन्तुलनमा राख्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। मन्त्री शेरचन्दले सार्वजनिक खर्चको प्रभावकारिता बढ़ाउन विशेष जोड़ दिनुभएको छ। उहाँले बजेट कार्यान्वयनको क्षमता अभिवृद्धि गरिने जानकारी दिनुभयो। राजस्व परिचालन र सुधारका लागि विभिन्न नीतिहरू अवलम्बन गरिने बजेटमा उल्लेख छ। प्रस्तुत बजेटले प्रदेशको भौतिक पूर्वाधार कृषि र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। मन्त्री शेरचन्दले बजेट भाषणको अन्त्यमा सबै पक्षको सहयोगमा बजेट सफल हुने विश्वास व्यक्त गर्नुभयो। देशका साथै प्रदेशले बजेट धमाधम प्रस्तुत गरिरहेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 66,93,33,00,000 रूपियाँ बजेट प्रस्तुत गरेको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा चालूतर्फ 22,16,19,22,96,00,000 रूपियाँ र पुँजीगत तर्फ 43 करोड़
43,97,14,00,000 रूपियाँ 65.69% विनियोजन गरिएको बताउनुभयो। पुँजीगत तर्फ 20,02,61,22,000 रूपियाँ विनियोजन गरिएको छ भने चालुतर्फ 12,72,36,78,000 रूपियाँ अर्थात 38.56% बजेट विनियोजन गरिएको छ। त्यस्तै कोशी प्रदेश सरकारले आर्थिक

0: आगामी आर्थिक वर्ष 2083-84 लागि 40,44,00,00,000 58,00,000 रूपियाँ बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङथेपेले प्रदेश सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन्। यो बजेट चालू आर्थिक वर्षको तुलनामा 12.74% बढ़िरहेको छ। कुल विनियोजन बजेट मध्ये चालूतर्फ 13,97,63,00,000 रूपैयाँ, भूजीगतर्फ 20,75,79,00,000 रूपियाँ र वित्तीय व्यवस्थापनतर्फ 15,00,00,000 रूपियाँ र वित्तीय हस्तान्तरणतर्फ 5,16,36,00,000 रूपियाँ विनियोजन गरेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाको असारे गतेदेखि सदस्यता नवीकरण अभियान शुरू गरेको छ। नेकपाको पार्टी स्कूल विभागको प्रमुख अवेदु राम भूषालले पार्टीको यसअघिकै बैठकको निर्णय अनुसार सदस्यता नवीकरण अभियान शुरू गरिएको जनाउनुभयो। नवीकरण अभियान डिजिटली र म्यानुअल्ली दुवै किसिमले अघि बढ़ने उहाँको भनाइ छ। सबैको पहुँचमा इन्टरनेट मोबाइल नहुनु पनि सक्ने भएकाले आफूले त्यसतर्फ ध्यान दिएको उहाँको भनाइ छ। हामीले स्वतःको आवेदन नवीकरण गर्ने तयारी गरेका छौं। त्यस अनुसार काम अगाडि बढ़ाएको छ। त्यसका लागि एउटा एप प्रयोग गरिएको छ भने केही दिनमै कार्यान्वयनमा लैजान्छौं उहाँले भन्नुभयो। नेकपाले संगठनको सम्पूर्ण अभिलेख डिजिटल गर्ने निर्णय गरेको र कार्यान्वयनमा सोही अनुसार अघि बढ़ेको भूषालले बताउनुभयो। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढ़ाएको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि व्यहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोक्का प्रक्रिया शुरू गरेको हो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापिका विभागलाई पत्रचार गर्दै आएको प्रतिवेदनमा समेत अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच नामसारी वा कुनै अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोका राख्न निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोगको प्रतिवेदन नेपाल सरकार समक्ष पेश भइसकेको छ। उक्त प्रतिवेदन कार्यान्वयनका लागि मन्त्री परिषदले निर्णय गरिसकेको छ भने कार्यान्वयनलाई प्रभावकारी बनाउन 8 सदस्य समिति समेत गठन गरिएको छ। मन्त्री परिषदको निर्णय अनुसार प्रतिवेदनमा उल्लेख भएका जग्गाको स्वामित्व परिवर्तन रोक्न भूमि व्यवस्था तथा अभिलेख विभाग तथा नापी विभाग मार्फत आवश्यक प्रक्रिया अगाडि बढ़ाएको मन्त्रालयले जनाएको छ। कैलालीको गोदावरीमा टेम्पो प्रकरणमा पक्राउ परेका वन कर्मचारी रिहाईको माग गर्दै मातहतका कर्मचारी आन्दोलनमा उत्रेका छन्। डिभिजन वन कार्यालय कैलाली र मातहतका सब डिभिजन वन कार्यालयमा कार्यरत वन कर्मचारीहरूले गोदावरी नगरपालिका 4 वन अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसाली लिएका थिए। उक्त घटनापछि पक्राउ परेकाहरूको तत्काल रिहाईको माग गर्दै कर्मचारीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाएका छन् भने वन कर्मचारीले प्रमुख जिल्ला अधिकारी मार्फत बुझाएको ज्ञापन पत्रमा डिभिजन वन कार्यालय कैलाली अन्तर्गत चुरे क्षेत्रको वनतिक्रमित नियन्त्रण अभियानका क्रममा गोदावरी नगरपालिका 4 भएको घटनालाई लिएर 12 वन कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएको प्रति गम्भीर आपत्ति जनाएका छन्। ज्ञापन पत्रमा माग सम्बोधन नभई डिभिजन वन कार्यालय कैलालीको सम्पूर्ण कर्मचारी सामूहिक रूपमा जिम्मेवारी स्वीकार गर्दै प्रशासन समक्ष सामूहिक गिरफ्तारी दिन तयार रहेको चेतावनी समय दिएको छ। ज्ञापन पत्रमा उल्लेख भए अनुसार उक्त अभियान प्रमुख जिल्लाधिकारीको समय जगतमा बसेको वनति ग्रामीण नियन्त्रण समिति तथा जिल्ला वन सुरक्षा समन्वयक समितिको निर्णय अनुसार सञ्चालन गरिएको थियो। अभियानमा नेपाल प्रहरी क्षेत्र प्रहरी बल वन कर्मचारी संचार गर्ने तथा स्थानीय समुदायको संयुक्त सहभागिता रहेको जनाएको छ। वन कर्मचारीहरूले सड़क किनार र वन क्षेत्रभित्र लामो समयदेखि सञ्चालन गर्दै आएको टेम्पो खोका व्यवसाय हटाउने क्रममा भीड़को उत्तेजना र असावधानीका कारण दुर्घटना भएको दावी गरेका छन्। घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले प्रस्तुत गरी वन अतिक्रमण नियन्त्रण कार्य ल कार्यालय कार्यलाई नै प्रभावित पार्ने प्रयास भएको उनीहरूको भनाइ छ। पोखरामा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। सोमबार बिहान पोखरा 27 सडक कुनाको अगाडि दुर्घटना भएको दुर्घटनामा तनहुँको बन्दीपुर गाउँपालिका नम्बर 1 53 वर्ष विष्णुबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीको अनुसार विजयपुरबाट कालचोकतर्फ जाँदै गरेको G1 77 56 नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको B80 35 37 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको। मोटरसाइकललाई खत्रीले चलाएका थिए। दुर्घटना बिहान करिब 11:25 बजे भएको थियो। टिप्परको ठक्करबाट खत्री गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि तत्कालै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो। चिकित्सकले बिहान 11:45 बजे मृत घोषणा गरेको प्रहरीको भनाइ छ। घाइतेलाई अस्पताल पुर्याए लगतै चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। प्रहरीले भनेका छन् दुर्घटनामा मोटरसाइकल पूर्ण रूपमा क्षति भएको छ। इलाका प्रहरी कार्यालय डाँडाको नाकले टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। पक्र पर्नेमा तनहुँको सुक्लागण्डकी नगरपालिका नम्बर 2 शाखाका 33 वर्षीय पदम बहादुर थापा रहेका छन्। धादिङ तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा पछिल्लो समय फोहोर मैला व्यवस्थापन चुनौती थपिएको छ। मुखिना दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरूले तोकिएको स्थानमा उचित ढंगले फोहोर मैला व्यवस्थापन नगरेकाले फोहोर मैला व्यवस्थापन चुनौती थपिएको हो। विगत वर्षभन्दा चालू वर्षमा मुखिनाथको दर्शन गर्न आउने भारतीय पर्यटकको आगमन बढेको छ। भारतीय पर्यटक संघका भारतीय पर्यटकहरूकै कारण तथाभावी फोहोर बढेसँगै व्यवस्थापनमा कडाई गरिएको घरपुछङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले बताउनुभयो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकम जोनसोङ कार्यालयका अनुसार झण्डै दैनिक 10,000 भारतीय पर्यटक मुस्ताङको मुखिनाथ दर्शन गर्न आउने गरेको उल्लेख छ। यहाँ दर्शनार्थी बढेसँगै राजमार्ग आसपासका होटलहरूमा पर्यटकको चहल पहल भने उत्साहजनक रहेको छ। दर्शनार्थीले स्नान गर्दा तथाभावी फोहोर मिल्काउने अनियन्त्रित रूपमा तथाभावी फोहोर गर्ने लगायतका कामले वातावरणीय सौन्दर्यतामाथि प्रश्न उठ्न थालेको छ। शुक्ला गण्डकी यातायात प्रणाली र टेम्पोका प्रतिनिधिबीच आज बिहान छलफल हुने भएको छ। नगर प्रमुख कृष्णराज पण्डितको वसतिमा नगरमा सोमबार बसेको छलफलमा सो सहमति भएको। शुक्ला गण्डकी यातायात प्रणाली नगरले स्वीकृति दिएर सञ्चालनमा रहेका टेम्पोहरू व्यवस्थित रूपमा सञ्चालन नभएको भन्दै सोमबार नगर परिसरमा आफ्नो सवारी साधन प्रदर्शन गरी विरोध गरेको थियो। बिहान 8 बजे नगर प्रमुख पण्डित दुवै सवारीका प्रतिनिधि ट्राफिक प्रहरी सहित बसेर कहाँ कसरी व्यवस्थापन गर्ने बारे थप सहमति गरिने नगरले जनाएको छ। मंगलबार छलफल गरिने सहमति भएपछि नगर परिसरमा राखिएका सवारी लगिएको थियो। तनहुँको ब्यास नगरपालिका 10 सञ्चालित बैरेनी जग्गा विकास आयोजना पहिलो चरण अन्तर्गत अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणको वृहत विस्तार प्रक्रिया अगाडि बढ़ाइएको छ। साबिक फराको चौर क्षेत्रको करिब 1,360 रूपनी क्षेत्रमा आयोजना विस्तार गर्न नगरपालिकाले जग्गा धनी तथा मुहीको राय सुझाव सहमति संकलन कार्य शुरू गरेको छ। नगरपालिकाले दीर्घकालीन योजनाबद्ध र आधुनिक शहरी विकासलाई लक्षित गर्दै यो आयोजना अघि बढ़ाएको बस्तीले साँकुरिँदै गएको सदरमुकाम समय व्यवस्थित शहरी रूपमा रूपान्तरण गर्ने र भविष्यको नमूना सरकारी रूपमा विकास गर्ने उद्देश्य सहित काम अघि बढ़ाइएको ब्यास नगरपालिकाले जनाएको छ। नगर प्रमुख वैकुण्ठ नेपालले आयोजनालाई नगरपालिकाको दूरदर्शी विकास दृष्टिकोणको प्रमुख आधारका रूपमा अघि बढ़ाएको बताउनुभयो। विक्रमसम्म 2017 सालमा गुठीका रूपमा स्थापना भएको साङ्दाको वारिङ नगरपालिका 10 पूर्ण मृत भवानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले यति बेला जी 9 प्रजातिको केरा खेतीमा सक्रिय रूपमा जुटेका छन्। विद्यालय परिसरको बाँझो जमीनलाई उत्पादनशील बनाउँदै विद्यार्थी कृषि अभ्यासमा सहभागी भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यान्वयन एकाई साङ्दाको प्राविधिक सहयोगमा व्यावसायिक शिल्प विकास कार्यक्रम अन्तर्गत 75% साझेदारीमा सञ्चालन गरिएको कार्यक्रम मार्फत विद्यार्थीलाई शिक्षासँगै उत्पादन उद्यमशीलता र संस्कारको ज्ञान प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले बताउनुभयो। लम्सालका अनुसार विद्यालयले पाँचो जमीनको सदुपयोग गर्दै वाली नगरपालिकाको सहयोगमा बहुकृषि प्रणाली अन्तर्गत अकबरे खुर्सानी तरकारीका विभिन्न उत्पादन लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। सिक्दै सिकाउँदै अवधारणालाई व्यवहारमा उतार्दै आर्थिक वर्ष 2082-83 बजेट तथा कार्यक्रम अनुसार कृषि सम्बन्धी विभिन्न क्रियाकलापहरू अगाडि बढ़ाइएको उहाँले बताउनुभयो। नेपालले सरकारदेखि सरकार जी टू जी सम्झौता अन्तर्गत भारतबाट 50,000 टनसम्म रासायनिक मल आयात गर्न प्रतिपत्र एलसी खोलेको छ। अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्न थालेपछि यसअघिको योजनालाई कटौती गरिएको हो। नेपालको कृषि क्यालेण्डरमा सबैभन्दा महत्वपूर्ण अवधि मानिने जारी मनसुनी धान रोपाईको समयमा हुन सक्ने अभावलाई कम गर्न उक्त आयात अत्यन्तै महत्वपूर्ण मानिएको छ। पश्चिम एसियामा जारी तनावका कारण विश्वव्यापी आपूर्तिमा अवरोध र मूल्य वृद्धि भई आपूर्ति श्रृंखला नै प्रभावित भएपछि मेमा बसेको मन्त्री परिषद बैठकले कृषि सामग्री कम्पनी लिमिटेडलाई भारतबाट 80,000 टन रासायनिक मल खरिद गर्न सैद्धान्तिक स्वीकृति दिएको थियो। यो एक पटकको खरिद प्याकेजमा 60,000 टन युरिया र 20,000 टन डीएपी थियो। नेपालले शुरूमा भारतसँग 150,000 टन माग गरेको थियो। ध्यानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
2: दिदी? पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 98166-34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658-590-511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीडी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654-14-345, 0654-14-345।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
11: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658-570-744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि आइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत